0: श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ। म मान्यज्यूलाई सर्टकटमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
1: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेको छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरूमा लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छौँ भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ। जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रवर्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रवर्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
0: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
1: हजुर
0: यहाँ अघिदेखि शुरूआतदेखि हुनुहुन्छ र सुन्नुभयो, समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन?
1: एकदमै साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्धन गर्न सक्छौँ। यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाले अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि, यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यो भने यसलाई प्रमोट गर्न सक्यो भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
0: धेरै धन्यवाद सम्मानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। अब यसलाई खुला गरौं, कृपया हात उठाइदिनु भयो भने छोटकरीमा धन्यवाद छ। पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक उपलब्ध गराइदिनु हुनुको लागि म अनुरोध गर्दछु। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
2: धन्यवाद सर। जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसले नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ। समुदायका चाहिँ प्रतिनिधित्वको कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ नै प्रष्ट पार्नुपर्छ भन्ने छ। यो समुदायको चाहिँ नै हामी चाहिँ बन्ने संरचनाहरू हामी सांसदहरू त हुलाकी जस्ता, हुलाकीले चिठी खोल्न पाउँदैन नि, चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जाप पठाउनु पर्ने हो। बेनिफिट सियरिङको कुरालाई सम्बन्धित समुदायको चाहिँ नै उसमा चाहिँ जाने गरिकन आउनुपर्छ। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नै, किनभने यो खालि जाने यो एक किसिमको अभौक्ति कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै होइन, सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त एकदम ठूलो समस्या हुन्छ नि त, होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
0: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
2: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन।
0: यहाँको प्रतिबद्धता चाहिँ के हो म्यानेजर?
2: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिले काहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म होइन। त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नै यसलाई चाहिँ नै आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
0: धेरै धन्यवाद छ। अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
1: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ। जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ। जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनु हुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ डेढ वर्षमा। यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ होइन। आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन। एटलिस्ट हामी यसमा केही लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेको थियो कोषमा, अर्थ मन्त्रालयबाट यो रिस्पोन्स आएको थियो त्यही भएर हामीले कोषमा हालेको। त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नुभयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ नि त। फेरि डेढ वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ। सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ। यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ त्यसको करेन्ट सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटिज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस् धन्यवाद।
0: धेरै धन्यवाद मानिसु। भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा। यहाँ जति जे जति कुराहरू सभापतिज्यूले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धतै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासज्यूलाई अनुरोध गर्दछु।
3: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन सक्रिय रूपमा संरक्षण गर्नु हो। यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्। संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ, मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुनसक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला। नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities ne ho main, so how do we include more of them, ekikrit suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan na hos yo ta unified message jaos ra yo bidhay ko naam ko pani dherai choti kura aisa committee ma ani asti mantralay ko रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भनेको यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो। यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौँ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौँ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौँ। यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै विदा पनि माग्नेछु। धन्यवाद।
4: सरकार सरकारवाला बीचको सम्वाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ। यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल।
5: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ। यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्। सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले। आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ। समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ। अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ। लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ। यी यसका महत्वपूर्ण पाटाहरू हुन्। तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु। विधेयकको दफा दुईको खण्ड क एघारमा लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू। विधेयकको दफा दुईको खण्ड क को बाह्रमा चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थललाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा दुईको खण्ड खमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रव्यदृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। दफा दुईकै खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ। त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो। मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिलेको विधेयकमा समुदायको परिभाषा समुदाय भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास तथा संरक्षण गर्ने नेपाली समुदाय नेपाली नागरिक वा नेपाली नागरिकहरूको समूह सम्झनुपर्छ भन्ने परिभाषा राखेको छ र संसदमा त्यो नेपाली भन्ने शब्द नराख्दा के हुने भन्ने पनि कुरो उठेको थियो र त्यसैमा त्यो समुदायलाई चाहिँ हामीले सम्पदाको पछि संवाहक अथवा त्यो अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा रहेको जुन समूहहरू हुन्छ त्यसलाई पनि यसभित्र समावेश गर्नुपर्छ भनेर यो परिभाषामा सामान्य गर्यौं। होल विधेय संरक्षणको वरिपरि घुम्छ, सेफ गार्डिङको वरिपरि, तर परिभाषाको खण्डमा चाहिँ संरक्षण भन्ने शब्दको परिभाषा नभएको हुँदा हामीले यसलाई चाहिँ संरक्षणको परिभाषा थप्नको लागि सिफारिस गरेका छौ। जबसम्म समुदायलाई हामी यो गर्न प्रेरित गर्दैनौ, यसको बारेमा चाहिँ सहयोग गर्दैनौ, तबसम्म नहुने भएकोले उत्तराधिकारी प्रशिक्षणको एउटा नयाँ टर्मिनोलोजी उल्लेख गर्न खोजिएको र यी जे जति कार्यक्रम छन् युवा वर्ग र बालबालिका लक्षित सचेतनामूलक अथवा जागरूकता जगाउने खालका कार्यक्रमहरू सञ्चालन गरियो भने सम्भवत यो ल यो विधेयक भोलि ल बनेर आउँदा पनि यसको इम्प्लिमेन्टेसनमा सहजता हुनेछ भन्दै मलाई दिएको जिम्मेवारी यही टुङ्ग्याएँ। धन्यवाद।
6: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया सुनाउँदा सुनाउँदै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
4: साझाखबर@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
6: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
8: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: बेला समयका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आज आह्वान गरिएको सर्वदलीय बैठकको प्रसंग।
1: साम्प्रदायिक सद्भाव कायम गर्नका लागि राजनैतिक दलहरूको सहभागिता बढ़ाउनका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका सभापति रवि लामिछानेले आज बिहान बस्ने गरी सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहान 8 बजे सिंहदरबारमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेको राष्ट्रपाका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। सामाजिक रूपमा फैलिन नसक्ने दोष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले सर्वदलीय बैठक बोलाइएको महामन्त्री आचार्यले बताउनुभयो। बैठकमा सहभागी हुनका लागि सबै दललाई पत्रचार गरिएको र सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरी घटनाको शुरूआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाउँदै सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नभइदिन सरकारवाला सबैमा अनुरोध गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनाका कसूरदारलाई कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकका परिवार घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुमति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने वाचा समेत व्यक्त गर्नुभएको छ। आफ्नो उत्तेजना आक्रोश बदलाको भावनालाई रोक्दै उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिन उहाँले अपील समेत गर्नुभयो। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न उहाँले अनुरोध समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले साम्प्रदायिक सद्भावका लागि संयमता अप्नाउनु सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत जारी एक भिडियो सन्देशमा सभापति थापाले घटनाका बारेमा सरकारसँग आफूहरूले प्रश्न सोध्ने र सरकारलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाउँदै उत्तेजना फैलाउने कुनै पनि गतिविधि कसैले पनि नगर्न अनुरोध गर्नुभयो।
2: सरकारको जवाफ पनि माग्छौं र सरकारलाई जिम्मेवार बनाएर पनि छाड्छौं। तर अहिले परिस्थिति जसरी बिग्रदै गएको छ यो बेलामा हाम्रो पनि केही जिम्मेवारीहरू छन्। तपाईँ म हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ। हामीले संयमता गुमायौं र धैर्यता राख्न सकेनौं भने हामी सबैले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु, यो बेलामा अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध होइन, संयमता चाहिएको छ। विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, हामीहरूको बीचको बन्धुत्व यो नेपाली समाजको आत्मा हो, हाम्रो प्राण हो। यो कठिन परिस्थितिमा यसलाई हामीले मन्त्रको रूपमा सम्झाउनु पर्नेछ र प्रत्येकले यही चेतनाका साथ काम गर्नुपर्नेछ। समाजमा सद्भाव राख्नका निम्ति, धार्मिक सहिष्णुता राख्नका निम्ति म प्रत्येकलाई, खास गरिकन स्थानीयवासीलाई हार्दिक अपील गर्न चाहन्छु। नेपाली कंग्रेसका साथीहरू केही ठाउँहरूमा हुनुहुन्छ, मेरो तपाईँहरू सबैलाई अनुरोध छ, यो बेलामा घाइतेको उपचारलाई तपाईँहरू लाग्नुहोस्, दुःखमा परेको परिवारलाई सहयोग गर्नुहोस् र खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईँहरूले अझ बढी सचेत भएर मेहनत गर्नुपर्नेछ।
0: यसैबीच सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन हिजो जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास पनि भइरहेको छ। त्यस घटनाबारे गठित छानबिन समितिले हिजोदेखि नै काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता अप्नाइएको थियो भने प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक भाव कायम गर्न प्रयास गरिएको छ। सुनसरीको दुहबी, पकली लगायतका स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरे। केही स्थानमा भने कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको आह्वान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ। हरिनगर, भुटहा, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा पनि कर्फ्यू जारी छ। इनरुवाको चोक चोकमा कर्फ्यू आदेशका बीच प्रदर्शन नगर्न पनि अनुरोध गरिएको छ। आइतबार राति भएको घटनामा गोली लागेर दिवानगंज 3 ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि संवेदनशील घोषित दिवानगंज, हरिनगर, कप्तानगंज, भुटहा, लौकही, भन्टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी लगायत अरू सुरक्षाकर्मीको पनि उच्च सतर्कता अप्नाइएको स्थानीय प्रशासनले बताएको छ।
1: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित हुन पुगी स्वास्थ्य सेवा रोक्नु र हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन् तर राज्य मूक दर्शक बनेर बस्यो। संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो, डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयो। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ उहाँले भन्नुभएको छ। हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंज स्थित नारायणी अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत एक 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ समेत गरेका थिए भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट समेत भएको थियो। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो। उहाँलाई काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी राखिएको छ। चिकित्सकहरूका अनुसार उहाँको अवस्था खतरामुक्त छ। संघका अनुसार वीरगंजको घटना पछिको उदाहरण मात्रै हो। प्रत्येक साता दुईदेखि तीनजना चिकित्सकमाथि कुटपिट वा गाली ग्लोभ्स तथा ज्यान मार्ने धम्कीका घटना बढ़दै गएको उनीहरूले बताएका छन्।
0: रेडियो नारायणी वीरगंजका अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीहरू उपचार सेवा बन्द गरेर हड़तालमा उत्रिएकाले पर्सा जिल्लाका सम्पूर्ण अस्पतालको उपचार सेवा तेस्रो दिन हिजो पनि ठप्प बनेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार बिहान एकजना बिरामीको मृत्यु भएपछि मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि गरेको हातपातको विरोधमा हिजो गत शनिबारदेखि नै बन्द रहेका पर्सा जिल्लाका अस्पतालहरूको उपचार सेवा ठप्प बनेको हो। नारायणी अस्पतालमा हाल कार्यरत 85 जना चिकित्सक मध्ये 71 जनाले सामूहिक रूपमा राजीनामा दिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य कर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भएको छ। त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने बारेमा सरकारवालासँग पनि छलफल गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको उल्लेख गर्दै आफूहरूले अस्पताल बन्द नगर्न अपील गरेको उल्लेख गर्नुभयो। अस्पताल संवेदनशील क्षेत्रमा समेत रहने गर्छ र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले भने आज पनि ओपीडी नखुल्ने चेतावनी दिनुभएको छ। आफूहरूको माग सम्बोधन नभएसम्मको लागि विरोधका कार्यक्रम यथावत राख्ने पनि उहाँले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व चेतावनी सन्देश देशैभरि पुर्याउन सरकारलाई चुनौती।
3: निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन।
0: 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 को 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
5: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
4: गर्भवती हुँदा के खाने?
5: स्तनपानको मात्रा कसरी पुर्याउने?
4: शिशुलाई कहिलेदेखि थप खाना दिने?
5: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
4: यसको जवाब अनुमानमा होइन,
5: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
4: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
5: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
6: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा संसदलाई तत्काल छैन बिजनेस शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष 2083-84 को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 असारदेखि साउन 14 र राष्ट्रिय सभा बैठक 31 असारदेखि नै 15 स्थगित गरिएको छ। बैठक बस्ने दिन नजिकदा राष्ट्रिय सभामा तत्काल कुनै बिजनेस छैन, प्रतिनिधि सभामा पनि बिजनेस अभाव छ। राष्ट्रिय सभा नयाँ विधेयक छैनन् भने यसअघि दर्ता गरिएका विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन्। प्रतिनिधि सभामा विचाराधीन विधेयकको संख्या 8 छ, तीमध्ये एउटा मात्रै सभामा छ र अरू संसदीय समितिमा छन्। समितिमा रहेका 7 विधेयक मध्ये 3 प्रतिनिधि सभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका छन्। जनतासँग भेट्न सांसदलाई समय दिएको भनिए पनि सरकारले सदनमा बिजनेस ल्याउन नसकेर सदन रोकिएको हो। संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले विधेयक नल्याएसम्म संसद बैठक चल्नै नसक्ने बताउनु भएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले भने बैठक अगावै 8 र 10 विधेयक दर्ता गर्ने तयारी रहेको समेत जानकारी गराउनु भएको थियो। त्यस्तै भित्रपृष्ठमा रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोक्का, न्यायको खोजीमा पीड़ित शीर्षकमा ऋषिराम पौड्यालले खबर लेख्नु भएको छ। रजिस्ट्रेशन पास भएर पटक पटक किनबेच भएको जग्गा हदबन्दीका नाममा रोक्का हुँदा लाल पूर्जा भएका सर्वसाधारण सम्पत्ति भोगचलनबाट वञ्चित भएका छन्। मालपोतबाट कानूनी प्रक्रिया पूरा गरी खरीद गरिएको जग्गा हदबन्दीका नाममा रोक्का गरिएपछि सयौं जग्गा धनी आफ्नो सम्पत्तिको अधिकार प्रयोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्। 10 सचिव 45 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै शीर्षकमा राजेश मिश्रले कान्तिपुरको भित्रपृष्ठमा खबर लेख्नु भएको छ। संघको 52,000 दरबन्दीको 3% मात्रै कटौती, सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै नवगठित विज्ञान मन्त्रालयमा 90 दरबन्दी रहेको छ। त्यस्तै भित्रपृष्ठमा बजार अनुगमन जरिवाना उठ्छ तर हुँदैन सुधार शीर्षकमा अर्को खबर भने जग्गा विवादले अल्जियो रानी जमराको 3 चरणको काम शीर्षकमा पनि खबर प्रकाशित छ।
0: सुब्बा र वाग्लेको संसदीय सुनवाई सम्पन्न शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश 2 आयुक्तको संसदीय सुनवाई सम्पन्न गरेको हो। आयुक्तमा सिफारिश हुनुभएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई सम्पन्न भएको हो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको पनि सुनवाई गर्नेछ। सुनवाई प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्ने पनि उल्लेख गरिएको छ। समितिमा सुनवाईका क्रममा प्रस्तावित आयुक्त सुब्बाले आगामी निर्वाचनमा सूचना प्रविधि दुरूपयोगको चुनौती थपिने बताउनुभयो। सुब्बाले डिपफेक, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार जस्ता चुनौती थपिने धारणा समितिमा राख्नुभयो र त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्को खबर, अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क बनाइने, व्यवसायीको समस्या समाधानमा उच्च प्राथमिकता शीर्षकमा खबर छापिएको छ भने टुंगिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। रेडीले राखेको घर जग्गा लगायत धितो बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन शास्ति भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि ऋणीको घर कार्यालयमा पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग गैर बैंकिङ सम्पत्ति 46.80 अर्ब रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81-82 तुलनामा 18.89% बढ़िरहेको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बफर रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर एभरेस्ट बेस क्याम्प खुम्बु हिम नदीमा गरिएको एउटा वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले यस्तो प्रस्ताव गरेका हुन्। आर्थिक कारोबार दैनिकमा बैंक ब्याजदर हरेक महिना घट्दो शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ भने पोखरामा 20 किलोमिटर सड़कमा बिछाइयो भूमिगत विद्युतको तार शीर्षकमा दिननाथ बरालले लेख्नु भएको छ। पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियान अन्तर्गत हालसम्म 20 किलोमिटर बिछाइएको छ। यो कुल लक्ष्यको करिब 80% रहेको पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा गति लिँदै एमसीसी परियोजना नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। एक महिनाभित्र सञ्चालन गर्ने योजना छ। पहिलो चरणमा 200 मेगावाट विद्युत निर्यात र 130 मेगावाट आयात गरिने पनि उल्लेख गरिएको छ। तत्काल 200 मेगावाटमा निर्यात गर्न मिल्ने भनिएको छ। प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि उद्योगीसँग संवादमा शीर्षकमा अर्को खबर छ भने निजी क्षेत्रका माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता बारेमा पनि खबर छापिएको छ। उत्तर पुस्तिका परीक्षणमा बोर्डको लापरवाही पुनर्योगले सच्यायो कक्षा 12 का 747 नन ग्रेडेड विद्यार्थीको नतिजा शीर्षकमा पनि खबर छापिएको छ। कक्षा 12 का विद्यार्थीको पुनर्योग रिटोटलिङको नतिजाले उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाही हुने गरेको देखाएको हो। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 का 747 विद्यार्थीको नतिजा सच्याइएको हो। शिक्षकको लापरवाहीका कारण विद्यार्थीले अनाहकमा दुःख र अन्याय व्यवहार्नु परेको अभिभावकहरूको गुनासो छ। भरियो अख्तियारको हिरासत शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको हो। अख्तियारले बालक चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकदेखि भेटेरिनरी चिकित्सक समेतलाई हिरासतमा लिएर अनुसन्धान गरिँदैछ। 10,000 देखि 1 करोड़सम्मको घुस लिने गरेको पनि पाइएको छ। माइती घर जहाँ आन्दोलन छन् 17 समूह शीर्षकमा पनि अर्को खबर टेकराज थामीले लेख्नु भएको छ।
9: साझा खबरमा अब विदेशका खबर। जापानको दक्षिण मुख्य टापु क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागीले केही मानिसहरू घाइते भएका घटनाहरू सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरेको छ। सबैलाई सचेत रहन आग्रह समेत गरिएको छ। रूसले क्यास्पियन सागरमा इरानी जहाज व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण रहेको भन्दै कड़ा टिप्पणी गरेको छ। किमरिन ली यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको समेत दावी गरिएको हो। इरानको विदेश मन्त्रालयले पनि यो घटनाको निन्दा गरेको छ। मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट हुँदा 1 जना नाविकको मृत्यु समेत भएको छ। यता अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति बेहोरेको छ। इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब 230 मिलियन घन मिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकिएको छ। सबै 6 वटै खेलमा पराजित हुँदै नेपाल अन्तिम बनेको हो। हिजो 5 औं स्थानका लागि भएको खेलमा नेपाल कजकस्तानसँग 3-0 सोझो सेट
9: 30 मिलियन घन मिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत

0: ग्रुपबीच सम्झौता भएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काईवेलाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको हो। ऊ फेरि पनि अन्तिम बल शीर्षकमा विनोद पाण्डेले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। पछिल्लो समय लाग्छ नेपाली क्रिकेटबाट भाग्य खोसिएको छ। यसमा नेपाली टोली र खेलाड़ीहरूको अपरिपक्वता, सही समयमा ठोस निर्णय लिन नसक्ने क्षमता बढ़ी जिम्मेवार देखिएको पनि टिप्पणी गरिएको छ। र एसियाडमा सहभागिताका लागि सुरक्षा अभिमुखीकरण दिइएको छ। जापानमा आइची नागोयामा आयोजना हुने विश्व एसियाली खेलकुद एसियाडका सहभागीका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नेपाल ओलम्पिक कमिटी एनओसी संघको सहकार्यमा नेशनल ओलम्पिक एकाडेमी एनओए तयारीमा रहेका खेलाड़ी र अफिसियलका बीच एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
1: बाढ़ी पूर्वानुमान सन्देश देशैभरि पुर्याउने सरकारको योजना र यसको महत्वका विषयमा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
4: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पिग्रला अखन तो हाम्रो खेतीको बाली।
2: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बाढ़ी पूर्व चेतावनी सन्देशको महत्वको कुरा। मध्य बर्खामा बाढ़ीको जोखिम उत्तिकै हुन्छ, यसको अवस्था यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देशको महत्व पनि उत्तिकै छ। सूचनालाई पुनः कार्यान्वयन गरी ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा साथी सुशीला श्रेष्ठले बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
7: तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौं हामी मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमाली क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यस र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढ़ेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यसकारणले यो मनसूनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसूनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसम जन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
8: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नुभएको छ?
7: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 वर्षदेखि हामीले

0: आएका हौं। र विगतको पहिलो प्रतिवेदन हाम्रो पाँच वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको। र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं, हाम्रो वेबसाइटमा पनि राखेका छौं। त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
1: चाहिँ
0: पाउनुहुन्छ। त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौं र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौं। र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
1: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
0: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
2: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक संयमता अपनाउन शीर्ष राजनीतिक नेतृत्वको अपील। कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम।
2: चिकित्सकको हड़तालका कारण 3 लाख भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित। 10 सचिव 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो।
3: रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोक्का। नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्प सफल शल्यक्रिया।
2: जापानको दक्षिणी मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी। युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा क्षति। व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण।
3: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको बाद यात्रा सकियो। उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ चिकित्सकहरूको आन्दोलन। चिकित्सकमाथि बेला बखत भइरहने आक्रमण रोक्नुपर्ने माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यहाँ एउटा अस्पताल देखाइएको छ। अस्पतालको ढोका जस्तो देखिन्छ। ढोकामा ठूलो तालचा लगाइएको छ र माथिपट्टि बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड़दै पुगेका छन्। झ्याल खुल्ला छ। झ्याल खुल्ला रहेको स्थानबाट टेलिफोन तानेर एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ। हेलो, अस्पतालमा गर्नु भा? सरी, रङ नम्बर, यो त हड़ताल पर्यो।
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम वेबसाइट cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएन ले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बाल बालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यलाई केन्द्रित गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज यो चरणको पहिलो भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रम हामी राष्ट्रिय पोषण लेखाजोखा अभियानपछि धेरै बालबालिका शीघ्र कड़ा कुपोषणबाट ग्रसित भएको यथार्थ अवस्था र त्यसको समाधानका लागि अपनाउनु पर्ने नीतिका बारेमा छलफल गर्नेछौ।
0: सरकारले गएको वैशाख महिनादेखि सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र कड़ा खालको कुपोषण रहेको देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकोमा 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो।
1: कड़ा शीघ्र कुपोषण सबैभन्दा बढ़ी मध्य प्रदेशमा 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758, कोशीमा 1,590, कर्णालीमा 1,503, बागमतीमा 1,401 र गण्डकी प्रदेशमा 662 जनामा देखिएको छ।
0: यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढ़ी मध्य प्रदेशमा 38,948 जना बालबालिकामा देखिएको छ। लुम्बिनी प्रदेशमा 17,879, सुदूरपश्चिममा 9,344, कोशीमा 6,000

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: पर

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
4: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
3: जे पाए त्यही खालास अनि रोगले समात्ला
4: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
3: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि

0: Bonia.
1: Extreme energy drink.
2: Benji, how much believe? क्यों दे एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल कर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्या ले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
4: के तपाईलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ
5: के तपाईलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
6: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्
7: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
8: यही साउन 23 गते शनिबार
9: बागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ
5: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गटा लाग्ने घुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा काम्ने ओछ्यानमा पिसाब गर्ने योनिजा नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
9: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण प्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
10: याद गर्नुहोला डाक्टर र आउने मिति
8: यही साउन 23 गते शनिबार
5: स्थान बागलुङ मेडिकल हल बडगाउँ
11: सम्पर्क फोन नम्बर 0674-2027
5: 24027
11: सम्पर्क मोबाइल नम्बर 9857-22597
5: 9851-81918
12: अब पार्टीलाई बलियो भन्दा पनि पार्टीलाई कमजोर बनाउने लाइनतर्फ गएको जस्तो भान भएको छैन तपाईँलाई गतिविधिहरू हेर्दा
13: होइन यस्तो हो मैले अघि पनि भने के असन्तुष्टि हुन सक्छ अब एउटा एकैचोटि एउटा रूपान्तरण भएर अर्को चाहिँ पुस्तामा हस्तान्तरण हुँदा गर्दाखेरि केही अप्ठ्याराहरू हुन्छन् केही कुराहरू हुन्छ त्यसलाई चाहिँ धेरै चाहिँ उ गरिरहनु पर्ने आवश्यकता मलाई लाग्दैन तर आफूसँग भएका कुरा के असमझदारीहरू छन् त्यसलाई समझदारीको रूपमा लानको लागि चाहिँ सदीय सभापति गगन थापाबाट प्रयास भइ नै रहेको छ अहिले मिडियामा पनि देख्नु भएको छ एउटा चाहिँ कमिटी बनाएर जाने एउटा चाहिँ यसमा भएका कुराहरूलाई चाहिँ लिएर जाने कुरामा गरेको छ मलाई लाग्दैन 15 महाधिवेशनमा सबै एकजुट भएर पार्टीलाई स्ट्रङ बनाएर लोकतन्त्रलाई स्ट्रङ बनाएर राष्ट्रदललाई बलियो बनाएर नेपाली कंग्रेस अगाडि बढ्छ भन्ने म पूर्ण रूपले विश्वस्त छु
12: के छ आफ्नो निर्वाचन क्षेत्रतर्फ कतिको ध्यान दिइरहनु भएको छ अहिले कैलालीतिर
13: होइन म त पार्टीले मलाई उसको लागि चाहिँ भोजाङ हटाएको थियो त्यहाँ पनि पुगेर आए म गएको थिएँ अस्ति भर्खर मात्र आएको हुनाले आफ्नो क्षेत्रमा गइरहेको छु साथीहरूसँग मेन त हामी 15 महाधिवेशनको तयारीको लागि हामी अगाडि बढेर आ हुनाले साथीहरूसँग इन्टरेक्सन हुने छलफल हुने काम भइ नै रहेछ
12: होइन त्यताबाट जनताले जिताएर पठाएका मान्यले त कोच्छु थुन्छु जेल हाल्छु भनेर अभिव्यक्ति दिए भन्दै जनताहरू त्रसित छन् नि त सुन्नुभयो
13: मैले सुने मिडियामा मैले सुने हाम्रै साथीलाई चाहिँ नेपाली कंग्रेस साथीलाई चाहिँ उहाँले चाहिँ आवेगमा आएर भन्नुभयो त्यो वाद विवाद पनि मैले सुने तर के भन्दाखेरि अब यो चाहिँ मच्योरनेस नै नभएको हुनाले अलिकति एग्रेसिभ पब्लिकली एग्रेसिभनेसमा गएको मैले बुझे यस्ता कुराहरू उहाँले सच्याउनु पर्छ त्यो बोलेका कुरालाई चाहिँ आवेगमा मैले चाहिँ गल्ती बोले भनेर चाहिँ आखिर चाहिँ पब्लिक प्रतिको जवाबदेहिता नागरिक प्रतिको जवाबदेहिता उहाँले देखाउनुहुन्छ भन्ने मलाई लाग्छ
12: होइन तर चाहिँ अब एउटा प्रतिनिधिले अब यो त्रासको वातावरण सिर्जना गर्दाखेरि त नागरिकहरू त त्रसित हुन्छ नि त त्यसमा चाहिँ तपाईँहरूले
13: तपाईँले भनेको कुरोमा मेरो 100% मेरो सहमति हो आज हेर्नु न
12: नागरिकहरूलाई तपाईँले चाहिँ सुरक्षा गर्नु पर्दैन अब
13: नै यस्तो हो त्यो कुरालाई त राज्यको संविधान हेर्ने उहाँको पार्टीले पनि हेर्ला बोलेका हुँदै एउटा सानो घटनाले गर्दा सुनसरीमा हेर्नु त आज कत्रो आगो भन्यो एउटा सानो कुरो हो नि त हेर्दाखेरि त अहिले समाजमा एउटा चाहिँ नेता लिडरले बोल्ने कुराहरूमा मैले के बोलिरहेको छु भन्ने अलिकति सेन्सेबल भएर नै गर्नुपर्छ यदि के भन्दा द्वेष फैलियो भने दुर्घटनामा जान सक्छ त्यो हुनाले हामी सबै सचेत भएर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था हो त्यो हुनाले यस्तो अवस्थामा चाहिँ देशलाई नै अप्ठ्यारो पर्ने अवस्थामा कसैका अभिव्यक्तिहरू चाहिँ अलिकता घृणित अभिव्यक्ति यो थर्काउने कुराहरू यो गर्नु उपयुक्त हुँदैन र उहाँ स्वयं मान्यज्यूको लागि पनि यो राम्रो कुरो होइन।
12: होइन, अब एउटा कुरा के बताइदिनुहोस् भने नि अहिले सरकार बनेको पनि करिब करिब अब चार महिना पुग्दैछ होइन, 13 गते अब चार महिना हुँदै गर्दाखेरि यो सरकारले जुन सुशासनको डण्डा बजाउने सुशासनको ढंगले चाहिँ राष्ट्रलाई अगाडि बढ़ाउने समुन्नति समृद्धिका कुराहरूमा जुन जोड़ दिन खोजिया छ यसले गरेको कामप्रति तपाईँको भन्नु के छ?
13: अब म त अपोजिसन पार्टीकै भएको कारणले गर्दाखेरि गुण र जोशका आधारमा हामीले कुरा गर्ने नै हो। हाम्रा आवाजहरू त संसदमा बुलन्द रूपमा आएकै छन्, पब्लिकली पनि आएको छ, तर के हो भन्दाखेरि जुन एक्सपेक्टेसन पब्लिकमा थियो, नागरिकमा थियो, जनतामा थियो, त्यो कुरो ह्रास हुँदै गएको हामीले पाइरहेका छौँ होइन। अब त्यो इफिसियन्सी जुन चाहिँ थियो, चुनावका बेलामा ठूला ठूला नारा दिने, ठूला ठूला आश्वासन दिने र त्यो कुराहरू फिलफिल नहुँदाखेरि नागरिकप्रति निराश आउने यो किसिमको वातावरणले गर्दाखेरि यो चाहिँ सामाजिक विचलन आउँछ कि भन्ने एउटा खतरा पनि देखिया छ। अस्ति भर्खर भारतमा पनि देखियो एउटा साह्रो चाहिँ ऊ गर्दाखेरि त्यत्रो चाहिँ आवेग आयो। यो यो किसिमको चाहिँ वातावरण हामीले जियो पोलिटिक्स हेर्दाखेरि पनि अझै पनि हामी चाहिँ हाम्रो राष्ट्रियता हाम्रो देशको लागि खतरा नै छ भन्ने महसुस हामीले गरेका छौँ। त्यो हुनाले यसलाई संयमित रूपमा लगेर चाहिँ सबैसँग संवाद सबैसँग सहकार्य गरेर चाहिँ दम्ब नदेखाइकन म राज्यमा छु मसँग दुई तिहाई बहुमत छ भन्ने हिसाबले होइन, सबैसँग चाहिँ प्रतिपक्षहरूसँग सबैसँग छलफल गरेर चाहिँ देशका लागि नागरिकका लागि के गर्न सकिन्छ त्यो आधारले लिएर जानुपर्छ, ना कि एउटा चाहिँ दम्बका आधारमा चलाउने हो भने दम्ब धेरै दिन टिक्दैन।
12: होइन, तर सरकारले चाहिँ भ्रष्टाचारीहरूलाई कारवाहीको डण्डा बजाउनेदेखि लिएर चाहिँ अब जति पनि व्यथितहरू छन् त्यो रातमा जादूको छडी नै चल्दैन, केही समयपछि हामी चाहिँ मिलाउँछौ, हामी राम्रो गर्दै जान्छौ, सुशासनतिर केन्द्रित हुन्छौं भन्ने कुरालाई विश्वास गर्न सकिन्छ होइन। आज
13: अब यस्तो हो, अब यो कुरो गर्ने बित्तिकै आज संसदमा 35 वर्ष चाहिँ यस्तो भएको 35 दिनमा हुन्छ भन्ने एउटा चाहिँ जुन चाहिँ एउटा शब्दावली चाहिँ प्रयोग गर्ने भएको छ, त्योभन्दा पनि मर्निङ सोचले होइन बिहानीले नै दिनको चाहिँ दिन कस्तो हुन्छ भने देखाउँछ भने जस्तै उहाँहरूको 100 दिन चाहिँ यो हनिमुन पिरियड चाहिँ गइसकेका हुनाले कतिपय कुरो आन्तरिक उहाँहरूको पनि कुरो नमिलिरहेको हामीले मिडियाहरूमा देख्न चाहन्छौँ, काहीँ विवादका कुराहरू देख्नुहुन्छ। यो सरकार पूर्ण रूपले चाहिँ चल्नुपर्छ, पूरा अवधि चल्नुपर्छ र नागरिकलाई विश्वास दिने गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने नै हो त्यो राष्ट्रका लागि, यो चाहिँ समाजलाई, किनभने आजसम्म नेपालको हिस्ट्री हेर्ने हो भने कुनै पनि सरकार चाहिँ फुल टर्ममा चलेको अवस्थै देखिएन होइन। त्यो उनीहरूले चाहिँ के भन्दाखेरि फर नेसन पनि सरकार चाहिँ पूर्ण अवधिसम्म चाहिँ चल्नुपर्छ, जनताले म्यान्डेट दिएर पठाएको हो, त्यो म्यान्डेट अनुसार चाहिँ उहाँहरूले चाहिँ अगाडि बढ्नु बाहेक अर्को विकल्प छैन। अब यसको चाहिँ उहाँले गरेका कामका बारेमा पछि त नागरिकले समीक्षा गर्ने नै छन्, हामी त मैले अहिले पनि भने हामी त प्रतिपक्षमा छौँ, उहाँहरूले गरेका राम्रा कामको लागि हामीले समर्थन गर्दै जाने र कहीँ समाजमा आएका कुनै विचलनहरू कानुनी रूपमादेखि लिएर कुनै कुराहरूमा चाहिँ हामी अपोज गर्छौँ। अनि भ्रष्टाचारको कुरा त सबैले कारवाही गर्नुपर्छ भनेर त भनेको छ होइन, त्यसमाथि पनि हाम्रो चाहिँ अपोजिसन लिडरले अमदावजीले उहाँले मान्यजीले उहाँले चाहिँ प्रश्न भन्नुभएको छ, मैबाट सुरु गर्नुहोस् कारवाहीको कुरो, छानबिनलाई अगाडि बढाउनुहोस्, चाहिँ जुन चाहिँ नागरिकलाई असन्तुष्ट हुने नागरिकलाई नैतिकता ल्याउने कुरालाई चाहिँ हामी सबै मिलेर चाहिँ यो कुरामा ध्यान दिनुपर्ने अवस्था अहिलेको
12: अहिलेको अवस्थामा जसरी ओली र प्रचण्डले स्वर्ग नरकको यात्रासँगै तय गरेका छन् त्यसमा नेपाली कंग्रेसले किन साथ दिएन?
13: होइन, यसो हो, हाम्रो सधैँ सभापति गगन थापाज्यूले उहाँले प्रश्न भने बिना अपोजिसन हिजोको हामीलाई जागरिकले चाहिँ के भन्यो भन्दाखेरि तिनटै दल मिलेर जुन चाहिँ एउटा शासन भने प्रतिपक्ष विहीन, किन भन्दा प्रदेश सरकारमा अहिले एउटा राष्ट्रपतिको चाहिँ प्रतिनिधित्व छैन, त्यो उनीहरूले बहुमतमा भएका तिनटै मेजर पार्टीहरू चाहिँ सँगै सरकार सञ्चालन गर्दा अपोजिसन विहीन हुने हुनाले अपोजिसन चाहिँ हुनुपर्छ भने हो, अपोजिसन हुनुपर्छ भने नेपाली कंग्रेस अपोजिसनमा बस्छ भने चाहिँ होइन, नेपाली कंग्रेसले प्रयास गर्छ, चाहिँ प्रदेशको सरकारको नेतृत्व गरेर चाहिँ अगाडि बढ्नेमा प्रयास गर्छ, त्यसमा नेपाली कंग्रेस प्रयासरत छ। त्यो कुरो त अब को कसरी मिल्ने, कुन इक्वेसन अनुसार मिल्ने भन्ने कुरा त्यो आफ्नो ठाउँमा छ। तर हामीले हेर्दाखेरि उहाँहरू बीचमा पनि केही असन्तुष्टिहरू हामीले देखिरहेका छौँ। त्यो उनीहरूले के भन्छ, नेपाली कंग्रेसले पनि प्रदेश सरकार चाहिँ आफ्नो बनाउनको लागि, प्रदेश सरकारमा सहभागिता हुनको लागि नेपाली कंग्रेसले पनि पहल गर्छ।
12: हस्, विजय सर, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
13: हस्थ्यो
12: नेपाली कंग्रेसका केन्द्रीय सदस्य विजय स्वार। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: आजले श्रोता हामी स्थानीय तहका जनप्रतिनिधिहरूसँग कुराकानी गर्छौं पालिका बहसमा उहाँले गर्नुभएका राम्रा कामहरू। पालिका बहसमा स्थानीय तहका जनप्रतिनिधिहरू आइसकेपछि नागरिकले सुख पाए त, नागरिकले स्थानीय तह भएको महसुस गरे त, स्थानीय तहले आफ्नो ऐनियम कानूनहरू र प्रत्याभूत अधिकार सम्पन्न भएर काम गर्न सके त, पाए त, अब 8-10 महिना बाँकी छ स्थानीय तहहरूले के कस्ता सेवाहरू प्रवाह गर्न सके त, यो विषयमा हामी पालिका बहसमा कुराकानी गर्ने गर्दछौ। र विशेष गरी आजको पालिका बहसमा हामी नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवसँग कुराकानी गर्दैछौ। उमेशजी, पालिका बहसमा तपाईँलाई स्वागत छ, नमस्कार।
4: हस्, धन्यवाद, नमस्कार।
3: प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हालेपछि तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुन् बताइदिनुहोस् यतिखेर। उमेशजी, मलाई सुन्दै हुनुहुन्छ?
4: हजुर, सुन्दैछु।
3: अध्यक्षजी, यो प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हाल्नुभयो होइन, अब त जाने समय पनि आइसकेका छ, अन्तिम चरणमा हुनुहुन्छ, तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुनेछ फ्ल्यासब्याक फर्केर हेर्दा?
4: होइन, हामीले निर्वाचित भइसके पश्चात भन्दा पनि निर्वाचनमा सहभागी भएर हामीले हिजो जनताका बीचमा केही लिखित प्रतिबद्धताहरू राखेका थियौं। ती लिखित प्रतिबद्धताहरू क्रमशः हामी पूरा गर्ने चरणमा छौं र मैले यहाँको लोकप्रिय रेडियो कार्यक्रम मार्फत आम जनतालाई के बताउन चाहन्छु भने हिजो जुन हामीले जनतालाई लिखित प्रतिबद्धता दिएका छौं त्यसमध्येको लगभग 80% भन्दा बढी काम हामीले सम्पन्न गरिसकेका छौं। त्यसमध्येको
3: अरू पालिकाले नगरेका एकदम राम्रा कामहरू,
4: सबभन्दा महत्वपूर्ण काम हामीले के गर्यौं भने हाम्रो पालिका भनेको लगभग 96% किसान भएको पालिका हो र विशेष गरी यहाँ उखु र केरा खेती हुने गर्छ। ती किसानहरूको सिंचाईको समस्या यहाँ जटिल रहेको छ, ती सिंचाईको समस्यालाई सहजता प्रदान गर्नको लागि हामीले नहरका प्रणालीहरूलाई व्यवस्थित गर्ने काम त गर्यौं। त्यस उपरान्त पनि हामीले बोरिङ हाम्रो सेलो ट्युबवेल मार्फत जुन हाम्रो कृषि विद्युतीकरणलाई बढ़ी जोड़ दियौं र कृषि विद्युतीकरणका माध्यमले सिंचाई व्यवस्थापनलाई हामीले एकदम द्रुत गतिमा अगाडि बढ़ायौं र सिंचाई व्यवस्थापन भइसकेपछि किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ़यौं र निश्चित रूपले अहिलेको परिस्थिति हेर्दा किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ़ेका छौं र कृषि विद्युतीकरणका माध्यमबाट हामीले सिंचाई व्यवस्थापनलाई थप सशक्त र बलियो बनाएर अगाडि बढ़ाइरहेका छौं। साथै कृषि विद्युतीकरणमा लाग्ने सम्पूर्ण शुल्क किसानले जति सिंचाई गरे पनि त्यसको लाग्ने सम्पूर्ण शुल्क हामीले पालिकाबाट बियर गर्ने जस्ता कामहरू अगाडि बढाएको
3: छैन। अध्यक्षजी, किसानको पक्षमा तपाईँहरूले काम गर्नु भएको छ होइन, किसान भनेको भगवान हो, किसानले बाली रोपिदिएनन् भने, किसानले फलाइदिएनन् भने, किसान चाहिँ होइन बाली नालीमा सक्रिय भइदिएनन् भने खाद्यान्नमा समस्या आउँछ। सबैभन्दा महत्वपूर्ण चीज भनेको चाहिने भनेको मानिसलाई बाँच्नका निम्ति खाद्यान्न हो। तर यहाँले अघि उखु किसानको कुरा गर्नुभयो, उखु किसानहरू एकदम खुसी छन् त, अहिले उनीहरूले बेचेका कतिपय उखुका रकमहरू नपाएका कुराहरू थिए, तपाईँहरूले पहल गरिदिनुभयो सबै उखु किसानहरूलाई चाहिँ रकम राज्यको तर्फबाट अर्थात तत्कालीन मिलहरूबाट चाहिँ उनीहरूले पाउने बक्यौताहरू सबै कुराहरू पाए किसानले?
4: निश्चित रूपले हामीले हाम्रो क्षेत्र अधिकारभित्र रहेर गर्नुपर्ने कामहरू हामी अगाडि बढाएकै छौं र किसानले नवलपरासीको हकमा भनिरहँदा अहिले लगभग आजको दिनसम्म पनि यो वर्षको लगभग 18-19 करोड़ रूपियाँ लिनुपर्ने बाँकी छ। यद्यपि नेपाल सरकारले 25 दिनभित्रै भुक्तानी गराउने प्रतिबद्धता गरेको छु, त्यो चाहिँ हाम्रो जनस्तरमा आएको हामीले देखेका छैनौ।
3: अब प्रतापपुरमा बाढ़ी डुबान नदी कटानको समस्या पनि हुन्छ होइन, यसको दीर्घकालीन समाधानका लागि के काम गर्नुभयो, के बाँकी छन्? अब
4: हामी कहाँ प्रताप श्रेष्ठ बाढ़ीको भन्दा नि एउटा धन्यवाद खोला रहेको छ, त्यो धन्यवाद खोलाले वर्षेनी समस्या उत्पन्न गर्ने भनेको हाम्रो वडा नम्बर 3 र 4 को केही क्षेत्रमा लगभग 100 बिघा जग्गा डुबानमा पार्ने गर्छ। त्यो डुबान रोक्नको लागि हामीले हरसम्भव प्रयत्नहरू गरिरहेका छौँ। मलाई लाग्छ यही बाँकी रहेको मेरो 8-9-10 महिने कार्यकालभित्रै त्यो कामलाई हामीले पूर्ण रूपले बाढ़ी नपस्ने व्यवस्थापन गर्नको लागि त्यहाँ धनेवा खोलामा चेकवाल ड्याम निर्माण गरेर हामी अगाडि बढ़िरहेका छौं।
3: हैन अब जनताहरूले चाहिँ राहत पाएका छन् त, कृषिमा निर्भर प्रतापपुरका किसानको लागि यहाँले सिंचाईको व्यवस्था गर्यौं, सकेसम्म लागत घटाउने कामहरू गर्यौं भनेर भन्दै गर्दाखेरि चाहिँ अब तपाईँको कार्यकालभरि किसानहरू खुशी भएर तपाईँको विदाई गर्छन् होइन, एकदमै राम्रो काम गरिदिनु भएको छ होइन, किसानहरूका लागि दीर्घकालीन रूपमा सहयोग हुने
4: होइन, विकास गर्नु, विकास पनि निरन्तर चलिरहने प्रक्रिया हो। तर विकास गर्दा मैले के गरेँ के गरिनँ भने अरूले अरूलाई सन्तुष्टि भन्दा नि म आफै सन्तुष्ट भएँ कि भएन भन्ने विषय पनि हुन्छ। त्यसकारण हाम्रो प्रतापपुर गाउँपालिकाको हिजोको अवस्था कहाँ थियो, हामी कृषि विभागमा आज कहाँ पुगेका छौं र भोलि कहाँ पुग्नेछौं भन्ने हिसाबले हेरिरहँदा म आफै पनि र यहाँका जनता सन्तुष्ट हुनेछन् भन्ने विश्वास
3: लिन्छु। अनि युवाहरूको विदेश पलायन रोक्ने स्थानीय स्तरमा रोजगारी र स्वरोजगारको सृजना गर्नुपर्ने हो होइन, त्यो त सक्नु भएन नि त तपाईँले, पलायन त व्यापक छ नि त होइन अहिले पनि।
4: निश्चित पनि यो विषय भनेको स्थानीय सरकारले मात्रै गरेर सम्भव नहुने विषय हो र प्रतापपुरकै कन्टेक्स्टमा हेर्नुहुन्छ भने आजको दिनमा लगभग 3100 देखि 3500 युवाहरू वैदेशिक रोजगारमा गएको तथ्याङ्कले देखाउँछ भने लगभग 50 करोड़ जति रेमिटेन्स वर्षेनी भित्रिने गरेको पनि तथ्याङ्कले देखाउँछ। त्यसर्थ हामीले त्यसलाई कसरी यही स्वरोजगार उत्पन्न गर्ने, यही रोजगारीको व्यवस्था गर्ने भन्ने विषयमा तीनटै तहको सरकारले, स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार तीनटै लाग्नुपर्ने अवस्था मैले देखेको छु। र स्पेसली प्रतापपुरको कुरा गरिरहँदा प्रतापपुर गाउँपालिका भनेको यस्तो गाउँपालिका हो जहाँ यो जिल्लाकै सबभन्दा ठूलो गाउँपालिकाहरूमा भूगोलको हिसाबले, जनसंख्याको हिसाबले सबभन्दा धेरै जनसंख्या र ठूलो भूगोल भएको पालिका हो र यो पालिकाको आन्तरिक स्रोत हेर्नुहुन्छ भने सबभन्दा कम आन्तरिक स्रोत भएको पालिका पनि यही हो। त्यसकारणले विभिन्न चुनौतीहरू छन्, ती चुनौतीहरूलाई आत्मसात गरेर हामीले सकेसम्मका, मैले अघि नै दोहोऱ्याए, हामीले हिजो जनताका बीचमा उहाँहरूको घर दैलोमा गइरहँदा दिएका मौखिक प्रतिबद्धता होइन लिखित प्रतिबद्धता का अनुसारले कामहरू क्रमशः अगाडि बढ़ाएका छौं र त्यो कामहरू लगभग 80% सम्पन्न गरिसकेका छौं, बाँकी कामहरू पनि हामी गर्ने चरणमै छौं।
3: होइन, शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ हरकज्यू?
4: समग्र रूपमा हामी कहाँ स्वास्थ्यको हकमा 9 स्वास्थ्य संस्थाहरू छन्, ती स्वास्थ्य संस्थाहरूबाट हामीले सहज रूपले आफ्ना जनताहरूलाई जे जे स्वास्थ्यका सेवाहरू प्रोभाइड गराउनु पर्ने हो त्यो स्वास्थ्य सेवाहरू प्रोभाइड गराउन प्रयत्न गरिरहेका छौँ। यद्यपि हामीसँग एउटा 1500 अस्पताल पनि निर्माणाधीन अवस्थामा छ, अन्तिम चरणमा पुगिसकेको छ, त्यसलाई पनि हामी यही असोजभित्रै सम्पन्न गरेर त्यहाँबाट इमर्जेन्सी सेवा लगायतको अन्य सेवाहरू जुन आधारभूत आवश्यकता हुन् हाम्रा आम जनताका त्यो सेवा दिन हामी तत्पर रहेका छौँ।
3: बाँकी रह्यो
4: शिक्षाको विषयमा, शिक्षामा हामी कहाँ 31 सामुदायिक र धार्मिक विद्यालय र 23 चाहिँ हाम्रो संस्थागत विद्यालयहरू छन्। ती सबै विद्यालयहरूबाट मा लगभग 14,000 विद्यार्थी अध्ययनरत छन् र ती विद्यार्थीहरूको चौतर्फी विकास हामीले कसरी गर्न सक्छौँ, उनीहरूलाई चाहिने हामीले शिक्षामा गरिदिनुपर्ने क्षेत्र भनेको हामीले भौतिक पूर्वाधारका कमीहरूलाई पूर्ति गरिदिने र शैक्षिक जनशक्ति व्यवस्थापन गरिदिनु पर्ने विषय हो र त्यसमा प्रतापपुर गाउँपालिकाले विशेष गरी भौतिक पूर्वाधारका क्षेत्रमा हामीले अगाडि बढाउने काम गरेका छौं र शैक्षिक जनशक्ति विषयमा अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम मार्फत पनि हामीले आवश्यक शैक्षिक जनशक्ति पनि व्यवस्थापन गरेर कम्तीमा प्रत्येक कक्षा कोठालाई पुग्ने शिक्षक व्यवस्थापन गर्ने काम अगाडि बढाएका छौँ।
3: होइन, गाउँपालिकाको बजेट र विकास निर्माणका काममा पारदर्शिता र सुशासन कायम गर्न तपाईँले केही व्यवस्था गर्नुभएको छ वा चाहिँ पटक पटक विवादहरू आइरहन्छन्, आरोप प्रत्यारोपहरू भइरहन्छन्, कसरी काम गरिरहनु भएको छ?
4: होइन, काम गर्न हेर्नुहोस्, स्थानीय तहमा काम गर्यो भने विरोधहरू भइरहन्छन्, त्यो विरोधहरूलाई चुनौती, ती विरोध भन्दा नि चुनौतीहरू हुन्, ती चुनौतीहरूलाई अवसरको रूपमा प्रयोग गर्नुपर्छ। र मैले पनि सुरुदेखि नै, सुरुको कार्यकालदेखि नै यहाँलाई बताउँदा मलाई गर्व के हुन्छ भने पहिलो निर्णय नै मैले के गरेका थिएँ भने हाम्रो प्रशासनिक भवन थिएन हामीसँग, हामी आउनुभन्दा अगाडि भाडाका घरमा बसिरहेका थियौँ र धेरै कार्यकालमा लगभग 13 करोड़को लागतमा प्रशासनिक भवन निर्माण गराए। त्यो प्रशासनिक भवन निर्माणदेखि कृषि विद्युतीकरण लगायतका तमाम स्वास्थ्यका संस्थाहरू, शैक्षिक संस्थाहरू बनाइरहँदा, भौतिक पूर्वाधारका कामहरू अगाडि बढ़ाइरहँदा थुप्रै चुनौतीहरू आएर ती सबै चुनौतीहरूलाई हामीले क्रमशः अवसरको रूपमा प्रयोग गर्दै समाधान गर्दै गयौं र आज मैले भने जस्तै 80% काम हामीले अगाडि बढ़ाइसकेका छौं, 80% त झन्डै पूरा गरिसकेका छौं, बाँकी 20% काम पनि हामीले यही कार्यकालभित्र कसरी सम्पन्न गर्न सक्छौं त्यसको पनि थप कार्ययोजना बनाएर अगाडि बढ़िरहेको
3: छ। अनि यताको त्यो हुलाकी सड़कको अवस्था कस्तो छ अहिले, राम्रो भएको छ?
4: सबभन्दा समस्या भनेको नवलपरासी र प्रतापपुरको हकमा हुलाकीको बाटोको समस्या रहेको छ। हुलाकी बाटो भनेको संघ सरकारले ठेक्का गरेको विषय हो, यो म आउनुभन्दा अगाडि नै यो ठेक्का भएको हो र 79 साल मंगसिरमै सम्पन्न हुनुपर्ने यो नारायण चोक त्रिवेणी सड़क खण्ड हुलाकीको ठेक्का भइसकेको, काम चाहिँ हुँदै नभएको, त्यो नभइसकेपछि यहाँका जनतालाई आम जनतालाई के थाहा भएन भने यो बाटो कसले बनाइदिने हो भन्ने पनि उहाँहरूलाई त्यति जानकारी भएको अवस्था थिएन केही वर्ष अगाडि, 1-1.5 वर्ष अगाडि मात्रै। त्यसपछि मैले बाध्य भएर सम्बन्धित मन्त्रालय, सम्बन्धित विभाग र सम्बन्धित कार्यालयलाई पटक पटक मैले सचेत गराउने काम गरेँ, उहाँहरूलाई आग्रह पनि गरेँ यो काम छिटो बढाइदिनुहोस् भन्दा पनि उहाँहरूले नगरिसकेपछि बाध्य भएर म अनसन बस्ने काम गरे र इलाका प्रशासन कार्यालयमा 3 दिनसम्म रिले अनसन, त्यसपछि आमरण अनसन बसिसकेपछि निश्चित रूपले त्यसपछि राज्य अलिकति तरंगित भयो, राज्य तरंगित भएर केही कामहरू अगाडि बढेको छ। यद्यपि अझै पनि लगभग मलाई लाग्छ 50% जति काम गर्नुपर्ने बाँकी छ। उहाँहरूले यो असोज भित्र हामीले यो कामहरू पनि सम्पन्न गर्छौ, तपाईँको टेरिटोरीभित्र रहेको काम सम्पन्न गर्छौ भन्ने प्रतिक्रिया दिनुभएको छ। हेरौँ हेर्दै जाउँ अब उहाँहरूले कतिसम्म गर्नुहुन्छ, तर मुख्य समस्या भनेको यो हुलाकी बाटो नबनेर यहाँका आम जनता, किसान, विशेष गरी विद्यार्थी भाइ बहिनीहरू सबैलाई शास्ति झेल्न परिरहेको अवस्था चाहिँ छ।
3: हस् उमेशजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
4: हस् हस् धन्यवाद।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले बिहानको ठीक 7 बज्यो।

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: आई बसोबास गर्ने ठाउँ हिमाली क्षेत्रमा पर्छ। मेरो गाउँको नाम सारङ हो। मेरो गाउँमा पनि धेरै चितुवाहरू पाइन्छ। यो चितुवा एउटा ठुलो घुनालायकको जनावर हो। पहिले कहिले यो भुख पाउनुभन्दा अगाडि हामीहरूलाई छिमेकीहरूले भेडा बाख्रा पाल्ने चलन थियो र कहिले कहिले यो चितुवाले भेडा बाख्राहरू मारिदिन्थ्यो र त्यतिखेर हामीहरूले यो चितुवालाई मार्नुपर्छ भन्ने विचार राख्थ्यो। तर कक्षा छमा यो भुख पाएदेखि र पहिलेदेखि हामीहरूले यो चितुवालाई मार्नुहुन्न, यसलाई संरक्षण गर्नुपर्छ, यो र यो डल्लो हुन लागेको जनावर भनेर बुझ्यौँ। र यो चितुवाले हिमाली क्षेत्रको इको सिस्टम सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
1: उहाँ हुनुहुन्थ्यो मुस्ताङको जमसममा रहेको धौलागिरी बोर्डिङ स्कूलमा कक्षा सातमा पढ्ने छात्रा नोङ लमो गुरूङ। हिउँ चितुवा पाइने क्षेत्रमा हुर्किएकी लोमोले हिउँ चितुवाबारे सानैदेखि सुन्नु भएको छ। कतिपय समयमा हिउँ चितुवाले गरेको क्षति देख्नु भए पनि तर जब उहाँले विद्यालयमा हिउँ चितुवाबारे पढ्नुभयो उहाँको बुझाइमा परिवर्तन आएको छ। उहाँ अहिले हिउँ चितुवालाई संरक्षण गर्नै पर्ने जनावर मान्नुहुन्छ। टेका समूह नेपालले हिउँ चितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकाका स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिउँ चितुवा बारे विषयवस्तु समेट्न सहजीकरण गर्नुका साथै कक्षा छ, सात र आठका लागि हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिउँ चितुवा शिक्षाबाट आएको सुधार बारेमा हामीले ताप्लेजुङको तापथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बूसँग कुराकानी गरेका छौं।
2: हामीले किताब पढाइरहेका छौं होइन, अनि वर्षामा एकपटक नेचर टुर पनि लाने गरेका छौं नानीहरूलाई, अनि एक्जामहरू गराउने होइन, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाहरू पनि हिउँ चितुवाको त्यो जुन मैले पाठ पढाउँदैछु संरक्षण शिक्षा होइन त्यो किताबको चाहिँ एक्जाम पनि हुन्छ।
1: त्यो हिउँ चितुवा सम्बन्धी पाठ भन्नुभयो, त्यो चाहिँ कस्तो किसिमको पुस्तक हो र त्यसमा चाहिँ विशेष गरी विद्यार्थीलाई के कुरा सिकाइन्छ?
2: त्यसमा चाहिँ हिउँ चितुवालाई चाहिँ संरक्षण गर्नुपर्छ र हिउँ चितुवाको आहाराहरू के हुन्, हिउँ चितुवा कस्तो ठाउँ वासस्थान उहाँको बारेमा होइन त्यहीहरू नै किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि घरमा गाउँघरमा आमा बुवाहरूलाई पनि होइन अब तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि उहाँहरूले पनि पहिले चाहिँ अब किताब पढाउनुभन्दा अगाडि चाहिँ नानीहरूले कसैलाई थाहा थिएन हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ, हिउँ चितुवा लोप हुँदैछ भनेर, अनि अहिले चाहिँ जब किताब पढाउनु थाले त्यहाँदेखि चाहिँ अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ।
1: जस्तो हिउँ चितुवा त एक किसिमले एउटा हिंसक जनावर नै भयो होइन, त्यसले चाहिँ हाम्रो पशुहरूलाई, हामीले पालेका पशुहरूलाई पनि क्षति पुर्याउन सक्छ। त्यस्तो अवस्थामा पनि गाउँलेहरू हिउँ चितुवा प्रति सकारात्मक बन्न सकिरहेका छन्? अवस्था के छ?
2: छन् न, उहाँहरूले हिउँ चितुवालाई मार्नु हुँदैन होइन, त्यस्तो कुराहरू उहाँले जानिसकेको छ, लोप भइसकेको छ भन्ने कुराहरू थाहा भइसकेको छ। र त्यो घरपालुवा जनावर त खानुहुन्छ, अलिअलि त्यस्तो धेरै नै चाहिँ खाएको चाहिँ छैन, अलिअलि चाहिँ विनाशको उनीहरू हिउँचुतुवा पनि त बाँच्नु पर्ने हुन्छ। त्यही भएर
1: त्यो कुरा चाहिँ बालबालिकाहरूले कतिको बुझ्न थालेका छन्?
2: उहाँले चाहिँ धेरै बुझिसक्यो पहिले हेरी चाहिँ, पहिले त अब कसैले मलाई पनि त्यति जानकारी थिएन नि त, अब कति छ नेपालमा, कतिवटा देशमा पाइन्छ र कति नेपालमै मात्रै पनि अब होइन 300-400 मात्रै नेपालमा पाइन्छ भन्ने कुरा छ है किताबमा। अब त्यो जानकारी हामीलाई पहिले थिएन, अब अहिले चाहिँ थाहा भइसकेको छ, नानीहरूले पनि थाहा भइसकेको छ त्यो कुरा चाहिँ, बचाउनु जोगाउनु पर्छ, संरक्षण गर्नुपर्छ भन्ने कुराहरू।
1: तपाईँले हिउँ चितुवाको बारेमा पढाउँदै गर्दा विद्यार्थीहरूले चाहिँ कस्तो किसिमको प्रतिक्रिया दिने गरेका छन्?
2: उहाँहरूले अब त्यही भन्नुहुन्छ, पहिले थाहा थिएन उहाँहरूले, पहिले अब हिउँ चितुवाको आहाराहरू थाहा थिएन होइन, आहारा पनि जोगाउनु पर्छ, बचाउनु पर्छ, सबै वन्य जन्तुलाई मार्नु हुँदैन भन्ने कुराहरू त्यो उनीहरूले जानिसकेको छ। मैले पनि त्यही कुराहरू सिकाउने गरेको छु, वन्य जन्तु मार्नु हुँदैन भन्ने कुराहरू नै।
1: तपाईँको विचारमा यसरी विद्यालयमा पाठ्यक्रमको रूपमा पढाउँदाखेरि चाहिँ दीर्घकालीन रूपमा अथवा दिगो रूपमा हिउँ चितुवाको संरक्षणमा कतिको प्रभाव पर्ला जस्तो लाग्छ तपाईँलाई?
2: प्रभाव त पर्छ, राम्रो छ पाठ, अब यो जानकारी होइन, यो शिक्षा राम्रो लाग्यो मलाई। नानीहरूले पनि ध्यान एकदमै उहाँहरू पनि इन्ट्रेस्ट गर्नुहुन्छ क्या यो पढ्नुमा, यसको बारेमा कहिले कविताहरू लेख्नुपर्ने हुन्छ, निबन्धहरू लेखन्छ, चित्रकलाहरू कार्यक्रमहरू गराउँछौँ होइन, पुरस्कारहरू दिने, उहाँहरू त्यसमा सहभागी हुनुहुन्छ र एकदम उहाँहरू इन्ट्रेस्ट नै छ, राम्रै छ।
1: परापूर्व कालदेखि चाहिँ तपाईँहरूको गाउँठाउँमा त्यो क्षेत्रमा हिउँ चितुवालाई कुन रूपमा लिने गरेका थिए?
2: पहिले पहिले चाहिँ अब होइन कतिले मार्थेन पनि के गर्थेन होइन, अहिले चाहिँ त्यो चाहिँ छैन, बन्द छ, मान्छेहरू सालमा एकपटक यस्तो जान्छ हिउँ चितुवालाई अब अनुगमन गर्नु हेर्न. पहिले चाहिँ कतिले मारेको पनि रहेछ नि त होइन, मार्ने के कामहरू पनि गर्दैछ. अहिले त्यस्तो खासै गर्दैन भनौँ न. अहिले चाहिँ
1: एउटा पाठ्यक्रममा समेटेको विभिन्न क्रियाकलापहरू गरेको भइहाल्यो. यो सँगसँगै गाउँघरमा कस्ता किसिमको कार्यक्रम ल्यायो भने चाहिँ हिउँ चितुवाको संरक्षणमा अझ सहयोग पुग्ला?
2: अब त्यो चाहिँ यस्तो कति चाहिँ होइन अभिभावकहरूलाई पनि कति नपढेकोहरू हुन्छन् होइन, उहाँहरूलाई पनि गएर जानकारी गराउन सके त अझै राम्रो हुन्थ्यो होइन. हामी गएर जति हामी संस्थाको सरहरू पनि आएर होइन, अनि हामी भयो नानीहरूले त कतिले भन्छन् कति त कति संस्कार पनि छन् त मार्ने, वन्यजन्तुहरू मार्ने गर्छन्. यो चितुवालाई नमारे पनि त्यो वन्यजन्तु पनि मार्नु हुँदैन, त्यसरी जानकारी दिनु चाहिँ जरुरत छ जस्तो लाग्छ. किनभने हिउँ चितुवाले त अन्य जनावर पनि खान्छ नि त, त्यसले गर्दा त्यो अन्य जनावरलाई पनि जगाउनु पर्छ भन्ने चाहिँ जानकारी दिनुपर्छ उहाँहरूलाई जस्तो लाग्छ.
1: त्यो सँगसँगै हिउँ चितुवा जगाइयो भने हामीले चाहिँ यस्तो कुरा पाउँछौ, कतिपय पर्यटन व्यवसायबाट आमदानी पाउँछौ अथवा अरू कुराहरू यो कुरा चाहिँ पाउँछौ भन्ने किसिमको ज्ञान चाहिँ कस्तो छ?
2: हिउँ चितुवा जगायौं भने त पर्यटकहरू विदेशी र स्वदेशी पर्यटकहरू जाने हेर्ने गर्छ नि त होइन. अब त्यो त्यस्तो भएपछि त आयस्रोतहरू बढ्ने हुन्छ, पर्यटकहरू बढ्छन् न, त्यो चाहिँ जानकारी गराउनु चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ. र
1: तपाईँहरूले चाहिँ स्कुलमा चाहिँ हिउँ चितुवाबारे पढाउँदै गर्दाखेरि त्यस बारेको सन्दर्भ सामग्री अथवा त्यस सम्बन्धित जानकारीहरू चाहिँ कतिको पर्याप्त रूपमा पाउनु भएको छ र आफ्ना बालबालिकाहरूसँग छलफल गर्न पाउनु भएको छ?
2: त्यही हो, कहिले त हुन्छ सरहरू बाहिर त्यो संस्थाको सरहरू पनि आउनुहुन्छ, आएर उहाँहरूले पनि जानकारी गराउनुहुन्छ, म पनि गराइरहेको छु. अनि सालमा अस्ति एकपटक कार्यक्रम पनि भएको थियो युट्युबद्वा सम्बन्धी, त्यसमा उहाँहरूले भागहरू लिने, नक्साहरू चित्र बनाउने यताउता उहाँहरूलाई त्यो गराउनु जरुरी छ र गराउँछौँ पनि, हामी गराइरहेको छौँ.
1: तपाईँ एकजना शिक्षक पनि हुनुहुन्छ जसले चाहिँ गाउँघरमा सचेतना अभिवृद्धिको लागि भूमिका खेल्नुहुन्छ. तपाईँको विचारमा हिउँ चितुवा लगायत यस्तै किसिमका अरू जीव जन्तुहरूको संरक्षणका लागि गाउँघरमा कस्ता किसिमका कार्यक्रमहरू अगाडि सारे हुन्थ्यो जस्तो लाग्छ सरकारले अथवा समग्र निकायहरूबाट?
2: जनचेतना कार्यक्रम होइन, अब समुदायमा होइन, अस्ति अब लगभग 2-3 वर्ष अगाडि एकजना मान्छेहरू डराइरहेछ यो जनावरलाई मार्नु हुँदैन भनेर. किनभने अस्ति एकजना दाई हाम्रै गाउँको माथि एकजना त्यस्तै मारेर यहाँ ताप्लेजुङ ल्याएर कति 6 महिना कि 1 वर्ष जेलमा पनि राख्यो. त्यो देखेपछि उनीहरू डराउँछ. अनि बन्दुकहरू घर गाउँमा अब लिम्बूको संस्कारमा धेरै लिम्बु छन्, अनि संस्कारमा त्यो बन्दुकहरू यसो गर्खन्दातिर बेतिर पर्खाउने गर्छन् त, अनि त्यो पुलिसहरू गएर पक्रिन पनि एकपटक गाउँमा यसो हेरेर पोल पुगेर होइन. अनि एकजना दाइलाई चाहिँ अब त्यस्तै जनावर वन्यजन्तु हिँड्छु त होइन, अर्को वन्यजन्तु मारेछ, अनि त्यो मारेपछि उहाँलाई त ल्याएर 6 महिना कि 1 वर्ष छुन्नु भयो, त्यस्तै कारवाही गरायो नि त, पैसा पनि 5 लाख कि 7 लाख हो, त्यस्तो कारवाही पनि गराउँदै हुनुहुन्छ हाम्रै गाउँमा.
1: अब अन्तिममा विशेष गरी यो हिउँ चितुवाको संरक्षणका लागि चाहिँ ताप्लेजुङमा जुन क्षेत्रमा तपाईँहरूले प्रयास गर्नुभएको छ त्यस्तै अन्य हिमाली क्षेत्रहरूमा चाहिँ कस्तो किसिमको प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ? तपाईँलाई हिउँ चितुवा जोगाउनु कतिको आवश्यक छ र कस्तो प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ?
2: अब हिउँ चितुवा त सर्वप्रथम त त्यही समुदायमा नै होइन पुरा जानकारी उहाँहरूलाई दिनुपर्ने हुन्छ. हिउँ चितुवा अब लोप हुँदैछ विश्वमा, नेपालमा मात्रै होइन विश्वमा, अब नेपालमा हामीले जोगाउनु पर्छ. जोगायौं भने लाभ को कुराहरू गर्नु पर्यो. पर्यटकहरू धेरै भित्रिन्छ, धेरै भित्रेपछि हाम्रो गाउँघर विकास हुन्छ होइन. त्यही कुराहरू नानीहरू खास विद्यार्थीदेखि नै माथि अभिभावकसम्म नै सबैलाई नै जानकारी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ.
1: उहाँ हुनुहुन्थ्यो ताप्लेजुङको तापाथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बु. हिउँ चितुवा बारेको शिक्षाले ल्याएको सुधार र संरक्षण प्रयासबारे कुराकानी गर्दै संरक्षण शिक्षासँगै संरक्षण कार्यक्रमलाई स्थानीय बासिन्दाको आय आर्जनसँग जोड्दा त्यसको उपलब्धि अझै बढ्ने देखिन्छ. त्यसको एउटा उदाहरण छ मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे, जहाँ हिउँ चितुवा सम्बन्धी क्रियाकलाप व्यवसायसँग जोडिएका छन्। होमस्टेमा हिउँ चितुवाको ठूलो फोटो राखेको प्रसंगबाट होमस्टेकी अध्यक्ष मदना थकाली संरक्षण र आर्थिक क्रियाकलापबारे आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ।
3: त्यसको मुख्य उद्देश्य चाहिँ अब हाम्रो नेपालमा पनि एउटा हिउँ चितुवा भन्ने यस्तो जनावर छ र उसको संरक्षण पनि गर्नुपर्छ र यो छ भन्ने कुरा एउटा जानकारीको लागि पनि राखेको हुनुपर्छ। यो हिंसुता चाहिँ यो हाम्रो ठाउँमा पनि पाइने भएको हुनाले र यसको लागि चाहिँ बसनी पनि आइराख्नु भएको छ। यस्तै अफिसहरूबाट बसनी विषय आउनु भएर यसको कार्यक्रमहरू पनि राखिराख्नु भएको छ र उहाँहरू आउँदाखेरि हाम्रो होमस्टेमै बस्नुहुन्छ र हाम्रो होमस्टेबाट नै उहाँहरूले खाजाहरू के लेकमा घुम्न जानु पर्दाखेरि उहाँहरूले हाम्रै होमस्टेलाई नै के अरे भनेर हाम्रै होमस्टेबाट नै यहाँको अर्ग्यानिक खाजाहरू पनि प्याकिङ गरेर लानु पनि हुन्छ र आउँदाखेरि बस्ने पनि गर्नुहुन्छ र हिमचितालाई हेर्न आउनु गर्न आउनुहुनेहरू चाहिँ प्रायः हाम्रो होमस्टेमा नै बस्नुहुन्छ र यो ठाउँमा चाहिँ अब प्रशस्त मात्रामा नै हिमचितुवा छ भन्न चाहिँ भन्दछु र यो हिमचितालाई चाहिँ अब सबैले चाहिँ एकदम सबैजना सचेत पनि हुनुपर्छ र यसको संरक्षण पनि गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो मुस्ताङको ठिनीमा रहेको थकाली समुदायको होमस्टेकी अध्यक्ष मदना थकाली, जहाँ हिउँचितुवा संरक्षणका कुरालाई जोडेर व्यवसाय पनि अघि बढ़ाइएको छ। यो होमस्टे बारेको एउटा कथा टेका समूह नेपालले कक्षा आठका लागि तयार पारेको हिउँचितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तकमा पनि समेटिएको छ। यो कथा सुनौ साथी हृदय रिमालबाट।
4: दसजना बेलायती पदयात्रीहरूको समूह मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे भवनमा आइपुग्छन्। समूहकी गाइड बेरी हुन्। होमस्टे समूहकी सचिव जुमा थकाली र सदस्यहरूले सबै पदयात्रीहरूलाई धुपीको गुच्छाले स्वागत गरिन्। अध्यक्ष लाल प्रसाद थकालीले सबैलाई खादा लगाइदिए। पाहुनाको आगमनसँगै ठिनीको वातावरण रमाइलो हुन्छ। पाहुनाहरू ढुङ्गा छाएको आँगनको पेटीमा बस्छन्। तिलिचोको यात्राबाट आएका उनीहरू थाकेका छन्। समूहका सदस्यहरूले पाहुनाहरूलाई गिलासमा उवाको रक्सी र डाले चुकको शरबत दिन्छन्। जुमाले पाहुनाको बस्ने व्यवस्था मिलाउँछिन्। बेरी होमस्टे सदस्य आयतकुमारीको घरमा बस्छिन्। आयतकुमारी र उनको श्रीमान आश बहादुरले बिहानै घर कोठा सफा सुग्घर गरेका छन्। भरियाको नायकेले बेरीको सामान कोठामा पुर्याइदिन्छ। साँझमा सांस्कृतिक कार्यक्रमको लागि टोली सुसज्जित देखिन्छ। गण्डकी प्रदेश सरकारले टोलीलाई पहिरन र बाजा दिएको छ। पाहुनाहरू नाचगानमा रमाउँछन्। कार्यक्रमपछि सबैले ढिँडो याकको मासु लगायत थकाली खाना खान्छन्। बेरी आयतकुमारीको कुरा सुन्न टेप रेकर्डर लिएर बसेकी छिन्। उनको आँखा एक टकसँग आयतकुमारीको अनुहारमा टिकेको छ। आयतकुमारी आफ्नो बारेमा भन्छिन्, मैले चार कक्षासम्म गाउँकै विद्यालयमा पढे। म कृषक परिवारमा जन्मेको। फुर्सदमा बाबुआमालाई खेतीपातीमा सहयोग गर्थे। बिहेपछि मेरो भूमिका गृहिणीमा बदलियो। घर परिवार हेर्ने त छँदै थियो। खेतबारीको फसल स्याउ आलु फापर उवा जौ जोमसोम बजार लगेर बेच्नु पर्थ्यो। नजिकै बसेका आशबहादुर सुनाउँछन्, म चाहिँ कुखुरा फार्म र फर्निचर उद्योग चलाउँछु। बेरीले होमस्टेको बारेमा जिज्ञासा राख्छिन्। एक दिन गाउँको जनमुक्ति युवा क्लबले आमा समूहले घरवास कार्यक्रम होमस्टे चलाउने छलफल चलायो। आयतकुमारी सम्झिन्छन्, नेपाल पर्यटन बोर्ड घर पोजङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले सघाए। लोमानथाङ र मुक्तिनाथ जाने पर्यटक जोमसम आएर बस्छन्। केही हामी कहाँ पनि उक्लिन्छन्। जोमसमबाट तिलिचो बेस क्याम्प जाने पदयात्री कहिलेकाहीँ हाम्रोमा ब्रेकफास्ट लिन्छन्। तिलिचोबाट फर्किँदा केही एक रात बस्छन्। केही नेपाली र विदेशी पर्यटक दुई रात तीन दिनको प्याकेजमा आउँछन्। आशबहादुर सुनाउँछन्, बिस्तारै होमस्टे फस्टाउन थालेको छ। गाउँको पर्यटन पनि बढ्दैछ। आयतकुमारी भन्छिन्, पर्यटन चाहिँ कसरी बढ्दैछ नि भनिदिनुहोस् न, बेरीले प्रश्न राखिन्। ठिनी रैथाने थकालीहरूको एउटा गाउँ हो। यहाँ चाडबाड, रहन सहन, खानपान, बाजागाजा, धर्म, संस्कृति सबै महत्वपूर्ण छ। आयतकुमारी सुनाउँछिन्, घुम्नलाई हिउँचितुवा गुफा, धुम्बा ताल, यार्जु भ्यू टावर, छमा ताल, तिरिजो ताल, नीलगिरी आधार शिविर रहेका छन्। म चाहिँ खास गरी होमस्टेले तपाईँमा आएको परिवर्तन जान्न उत्सुक छु, बेरीले फेरि भनिन्। के यसबारे बताउन सक्नुहुन्छ? त्यो सुनि आयतकुमारी एकछिन मुख छोपेर हाँसिन् र पुलुक्क श्रीमानलाई हेरिन्। खै के भन्ने, केही बेर उनी मौन रहिन् र बिस्तारै बोलिन्। पहिले बाहिरका मानिसहरूसँग राम्ररी बोल्न धक मान्थे, साधारण हिसाब किताब गर्न जान्दिनथे। अहिले होमस्टेका पाहुनाहरूको हिसाब किताब म नै गर्छु। आमा समूहको खातापाताको जिम्मेवारी पनि मेरै छ। त्यो सुनेर बेरीको मुहारमा आश्चर्यसहितको मुस्कान देखिन्छ। पहिले पैसाको निम्ति श्रीमानको भर पर्नु पर्थ्यो, आयतकुमारी भन्छन्, अहिले पैसाको समस्या छैन, त्यति मात्र हो र आशाबहादुरले श्रीमतीको बारेमा थपे। ग्रामीण पर्यटन, हिउँचितुवा संरक्षण, जलवायु परिवर्तनको बारेमा पनि यिनी बोल्न सक्ने भएकी छिन्। बेरीले पुलुक्क आयतकुमारीलाई हेरिन्। गोष्ठी र तालिममा गइरहन्छु नि, अलिअलि सिकेको छु, उनले अर्थ्याइन्। तपाईँको होमस्टेले हिउँचितुवालाई कसरी फाइदा हुन्छ अनि हिउँचितुवाले तपाईलाई के फाइदा हुन्छ, बेरीले आयतकुमारीलाई सोधिन्। हाम्रो गाउँ हिउँचितुवाको वासस्थान क्षेत्रमा पर्दछ। उसले प्रयोग गर्ने वासस्थानमा हामी गाईबस्तु चराउँछौ, घाँस दाउरा ल्याउँछौ, त्यहाँ हाम्रो समूह अनुगमनमा जान्छ। हामी गोठालाहरूलाई हिउँचितुवा उसको आहाराको बारेमा भन्छौं, गाईबस्तु चराउँदा चनाखो हुनुपर्छ भन्छौं। त्यसो गर्दा हिउँचितुवा र गाईबस्तुको द्वन्द कम हुन्छ। वस्तुपालकहरूलाई शिकारी वन्यजन्तु नपस्ने बलियो गोठ बनाउनु भन्छौ। हाम्रो यस्तो कामले हिउँचितुवालाई फाइदा हुन्छ। हिउँचितुवा र उसको आहारा प्रजाति भएको ठाउँमा पर्यटकहरूलाई घुमाउन सक्छौ। हाम्रो गाउँघर हिउँचितुवाको वासस्थान हो भनेर प्रचार प्रसार गर्छौ। यसले हाम्रो होमस्टे चलिरहन सहयोग पुग्दछ। हिउँचितुवा र हामी मिलेर बस्यो भने तपाईँहरू जस्तो पर्यटक हामी कहाँ आइरहनुहुन्छ, यसले सबैलाई फाइदा पुग्दछ, आशाबहादुरले आफ्नो कुरा राखे। आशाबहादुर र आयतकुमारीको कुराले बेरी दंग परिन् र भनिन्, गुड जब, अर्थात राम्रो गर्नुभयो। हिउँचितुवालाई चिनाउन ठिनीमा हिउँचितुवा गुफा बनाइएको छ, जुन भोलि तपाईँहरू घुम्नुहुनेछ। आयतकुमारीले भनिन्, बेरीका छोराछोरी लाडिएर आमा नजिकै आएर बसे, त्यसपछि उनीहरूले कुराकानी सके।
1: यो थियो हिउँचितुवा संरक्षण र व्यवसायलाई आपसमा जोडेको अनुभव बारेको कथा। यसलाई हामीले हिउँचितुवा संरक्षण शिक्षाबारे कक्षा आठका लागि तयार पारेको सन्दर्भ पुस्तकबाट लिएका हौं। हिउँचितुवा संरक्षणका लागि शिक्षा र आर्थिक क्रियाकलापको सम्बन्ध बारेको चर्चा सुनेपछि तपाईंलाई हिउँचितुवाबारे थप जान्न मन लाग्यो होला। अब साथी महेश गेवालीबाट सुनौं हिउँचितुवाबारेका केही तथ्यहरू।
5: हिउँचितुवा विश्वका 12 देशहरू नेपाल, चीन, भारत, भूटान, मंगोलिया, रसिया, अफगानिस्तान, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ। विश्वभरमा 3921 देखि 6090 सम्मको संख्यामा हिउँचितुवा भएको अनुमान गरिएको छ। तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिड़ियाघरहरूमा 600 वटा हिउँचितुवाहरू रहेको जानकारीमा आएको छ। हिउँचितुवाले धेरै ठूलो क्षेत्रलाई वासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 वर्ग किलोमिटर भन्दा बढ़ी र भालेको लागि झण्डै 200 वर्ग किलोमिटर क्षेत्र हुन्छ। नेपालमा 397 वटा हिउँचितुवा भएको अनुमान गरिएको छ। हिउँचितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिउँचितुवाको गर्भधारण समय 93 देखि 110 दिन हुन्छ। डमरूहरू आमा हिउँचितुवासँग 18 महिनादेखि 22 महिनासम्म सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिउँचितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10 देखि 12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ। 2024 सम्ममा नेपालको सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 वटा हिउँचितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ। हिउँचितुवालाई आईयूसीएनको रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखिएको छ भने साइटिसको अनुसूची 1 मा समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029ले हिउँचितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको 5औं संशोधनले हिउँचितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानूनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अंगलाई किनबेच गरे, ₹5,00,000 देखि 10,00,000 रूपियाँसम्म जरिवाना वा 5 देखि 15 वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
1: यो थियो हिउँचितुवा बारेका केही तथ्यहरू। मानिसको दृष्टिमा कमै मात्र पर्ने यो जनावरलाई जोडेर हिमाली बस्तीमा धेरै पुराना कथाहरू अहिले पनि प्रचलित छन्। अघि तथ्यहरू सुन्दा तपाईँले नेपालमा 397 वटा हिउँचितुवा रहेको जानकारी पाउनुभयो। कठिन हिमाली भूभागमा कसरी गनियो त यो जनावर, यसको सफलता बारेको चर्चा सुनौ साथी सम्झना महर्जनबाट।
6: वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा नेपालले दुर्लभ हिउँचितुवाको पहिलो राष्ट्रव्यापी अनुमानित संख्या सार्वजनिक गरेको छ। यस समग्र मूल्यांकनले नेपालका सातवटा प्रमुख हिउँचितुवा वासस्थान तथा तिनीहरूको वरपरका क्षेत्रहरू कञ्चनजंघाका आठवटा, गौरी शंकरका आठवटा, मनासलु अन्नपूर्णका 34वटा, पूर्व डोलपाचका 24वटा, सेफोक्सुण्डोका 62 र हुम्लाका 16 स्थानहरूलाई समेटेको छ। वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा नेपालले दुर्लभ हिउँचितुवाको पहिलो राष्ट्रव्यापी अनुमानित संख्या सार्वजनिक गरेको छ। यस समग्र मूल्यांकनले

0: वैज्ञानिक विधिबाट हिउँ चितुवाको संख्या अनुमान गरिएको छ। अध्ययन अनुसार नेपालमा अहिले 397 वटा हिउँ चितुवा रहेका छन्, जसको संख्यात्मक दायरा 331 देखि 467 बीच रहेको बताइएको छ, जसले तुलनात्मक रूपमा स्थिर संख्यालाई संकेत गर्दछ। नेपालमा यस प्रजातिका लागि पहिलो पटक गरिएको राष्ट्रिय स्तरको तथ्याङ्कमा आधारित अनुमानको रूपमा यो जानकारीले दीर्घकालीन अनुगमन, नीतिगत विकास र लक्षित संरक्षण रणनीतिहरूको लागि महत्वपूर्ण आधारको रूपमा काम गर्नेछ, जुन यस विख्यात हिमाली शिकारीको भविष्य सुरक्षित गर्नका लागि लक्षित छ। यो अध्ययन नेपाल सरकारको नेतृत्वमा गरिएको थियो र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू संरक्षण विभाग, WWF नेपाल, ZSL नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त सहयोगमा सम्पन्न गरिएको हो। प्राविधिक र आर्थिक सहयोग भने WWF नेपालले प्रदान गरेको थियो। यो तथ्याङ्क संकलन सन् 2015 देखि 2024 सम्म गरिएको थियो, जसमा क्यामेरा ट्र्याप प्रविधि र दिशाको नमूनाको आनुवंशिक विश्लेषण लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरिएको थियो। यसलाई आर स्टुडियो प्लेटफर्ममा स्पेशियल्ली एक्सप्लिसिट क्याप्चर रिक्याप्चर म्याक्सिमम लाइक्लीहुड SECRML मोडल प्रयोग गरेर विश्लेषण गरिएको थियो। अन्तर्राष्ट्रिय कार्यक्रम ग्लोबल स्नो लेपर्ड एण्ड इकोसिस्टम प्रोटेक्शन प्रोग्राम GSLEP अन्तर्गत तयार गरिएको पपुलेशन एसेसमेन्ट अफ द वर्ल्ड स्नो लेपर्ड्स PAWS को मापदण्ड पालना गर्दै यो मूल्यांकन गरिएको हो। नेपालबाट प्राप्त हिउँ चितुवाको संख्याले अनुमानित हिउँ चितुवा र तीनमा निर्भर कमजोर वासस्थानको संरक्षणका लागि सरकारको दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट दर्शाउँछ। यसले हिउँ चितुवा वासस्थानहरूमा तत्कालीन रूपमा संरक्षण उपायहरू सुधार गर्नुपर्ने आवश्यकता र संरक्षित क्षेत्रभित्र र बाहिर दुवैमा दिगो वासस्थान व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराएको छ। साथै यस विख्यात हिमाली प्रजातिको भविष्य सुरक्षित गर्न समुदायको संलग्नता र प्रभावकारी द्वन्द न्यूनीकरणको आवश्यक भूमिकालाई पनि यसले जोड़ दिएको छ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँ चितुवा शिक्षाबारे चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँ चितुवाबारे तथ्यहरू सहित यसको संरक्षण शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा BSc अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
6: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
5: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
5: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँ चितुवा संरक्षणका लागि शिक्षाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँ चितुवाबारे तथ्यहरू सहित यसको संरक्षणमा शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। कार्यक्रममा अब समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँगको कुराकानी सुनौं। यो कार्यक्रम कहाँ कहाँ सञ्चालन भइरहेको छ भन्ने जानकारीबाटै अधिकारीसँगको कुराकानीलाई शुरू गरेका छौं।
2: यो टेकासम्म नेपालले चाहिँ अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा 2078 सालदेखि मुस्ताङ र ताप्लेजुङ जिल्लाका 5 पालिकाहरू, मुस्ताङको चाहिँ 2 पालिकाहरू, त्यसपछि ताप्लेजुङको चाहिँ 3 पालिकाको 12 क्लस्टर स्कूलहरूमा हिउँ चितुवा संरक्षण सम्बन्धी चाहिँ खास गरी चाहिँ शैक्षिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। त्यसमा चाहिँ खास गरी हिउँ चितुवामा आधारित संरक्षण शिक्षाका 3 किताबहरू, सन्दर्भ पुस्तकहरू 6, 7, 8 लागि चाहिँ पठन पाठन हुन्छ थ्रु आउट द इयर। त्यसदेखि बाहेक चाहिँ त्यो विद्यार्थीहरूले चाहिँ त्यसमा सिकेका कुराहरूले चाहिँ व्यावहारिक रूपमा चाहिँ फिल्डमै अप्लाई गर्नको लागि चाहिँ क्याम्पहरू, त्यसपछि नेचर टुरहरू, स्नो लेपर्ड डेहरू सेलिब्रेट गर्छन्। त्यसमा चाहिँ लोकल कम्युनिटीको पनि इन्गेजमेन्ट हुन्छ। यस्तो किसिमको चाहिँ कार्यक्रमहरू छ।
1: यसको मुख्य उद्देश्य चाहिँ के राखेर सञ्चालन गर्नुभएको छ सर?
2: अब यसका चाहिँ केही निश्चित उद्देश्यहरू छन् होइन। एउटा चाहिँ मुख्य उद्देश्य चाहिँ के हो भने हिउँ चितुवा संरक्षणलाई चाहिँ संस्थागत गर्ने, त्यो चाहिँ लोकल गभर्मेन्टसँग चाहिँ सहकार्य गरेर, त्यो भनेको मतलब चाहिँ के हो भने हिउँ चितुवा संरक्षण सम्बन्धी चाहिँ सन्दर्भ सामग्रीहरू, पाठहरू चाहिँ जुन पालिकाहरूले बनाउने लोकल करिकुलमहरूमा चाहिँ समावेश गरिदिने एउटा त्यो हो। त्यसपछि आएर हिउँ चितुवा दिवस चाहिँ अक्टोबर 23 चाहिँ जुन हाम्रो प्रोजेक्ट एरियामा चाहिँ सेलिब्रेट गर्ने होइन। त्यसपछि विद्यार्थीहरूलाई चाहिँ कमसेकम हिउँ चितुवाको वासस्थान कस्तो हुन्छ, कमसेकम हिउँ चितुवा त देखाउन नसके पनि हिउँ चितुवाको आहारा प्रजातिहरू कस्तो हुन्छ भन्ने, र हिउँ चितुवामा अनुगमनमा हिउँ चितुवा अध्ययन अनुसन्धानमा चाहिँ प्रयोग हुने उपकरणहरूको चाहिँ प्रयोग गरेर, क्यामेरा ट्र्यापहरू, जीपीएसहरूको चाहिँ फिल्डमै प्रयोग गरेर उनीहरूलाई त्यो अनुभवहरूको मार्फत चाहिँ ज्ञान अभिवृद्धि गर्ने होइन। त्यसपछि रेडियो जस्तो रेडियो कार्यक्रम हामीले हिउँ चितुवा रेडियो संरक्षण रेडियो कार्यक्रम पनि प्रसारण गर्दै आइरहेछौँ। त्यसको उद्देश्य चाहिँ एउटा आम जनमानसमा चाहिँ एउटा सुशिक्षित गर्ने यो स्नो लेपर्डको, यिनै मुख्य विषयवस्तुहरू चाहिँ यसका उद्देश्यहरू।
1: सामान्य रूपमा भन्दा चाहिँ अहिले नेपालमा हिउँ चितुवाको समग्र अवस्था र संख्याको स्थिति कस्तो पाउनु भएको छ तपाईँ एकजना संरक्षण कर्मीको हिसाबले हेर्दाखेरि चाहिँ?
2: अब यो चाहिँ अब नेपालले चाहिँ हालसालै हिउँ चितुवाको चाहिँ संख्या अनुमान निर्धारण गरेको छ होइन, 397 भनेर। यो चाहिँ तपाईँको संरक्षित क्षेत्र र संरक्षित क्षेत्रभन्दा बाहिर पनि भेटिएको फाइन्डिङ त्यो छ। यसमा चाहिँ तपाईँको नेपालमा तपाईँको यो खास सन्तोषजनक 12 देशमा, संसारको चाहिँ 12 देशमा मात्रै प्राकृतिक वासस्थानमा चाहिँ हिउँ चितुवाहरू छन्। अब अरू त जूमा चाहिँ संसारभर नै धेरै मुलुकहरूमा छ, तर हाम्रो वासस्थान चाहिँ तपाईँको सन्तोषजनकै राम्रो छ भनौँ न, हेबिटेटहरू राम्रो छ, आहाराको प्रजाति पनि तपाईँको अब अहिले त गाउँघरमै मान्छेहरूले होइन गाउँघरबाटै दबाउने भयो क्या बारीबाट हिउँ चितुवाको आहाराहरू, र जहाँ आहारा हुन्छ त्यहाँ चाहिँ भनाइ के छ भने त्यो सिकारीहरू चाहिँ वरपरो चाहिँ हुन्छ भन्ने भनाइ छ। त्यस कारणले अब हामीले हेर्दाखेरि त अब अहिले लोमानथाङबाट जोमसोम फर्किने ट्रेकरहरूले पनि खिचेर हिउँ चितुवा चाहिँ बाटोको घाटोमा चाहिँ देख्न सकिन्छ सामाजिक सञ्जालहरूमा। भनेपछि समग्रमा नेपालमा चाहिँ तपाईँको हिउँ चितुवाको वासस्थान होइन एउटा प्रचुरता राम्रै छ भन्न सकिन्छ।
1: अब चाहिँ तपाईँहरूले गर्नुभएको संरक्षण प्रयास र गतिविधिहरूलाई अलिकति केन्द्रमा राखेर कुराकानी गरौं। हिउँ चितुवा संरक्षणका लागि चाहिँ विशेष गरी जस्तो अहिले तपाईँले भन्नुभयो विद्यालय स्तरमा पाठ्यक्रमको कुरा भयो, त्यसै ती लगायत कस्ता कस्ता क्रियाकलापहरू चाहिँ सञ्चालन गर्नुभएको छ, तपाईँले क्रियाकलापलाई जोड दिएर कुराकानी गर्दा चाहिँ?
2: यो 2078 सालदेखि हामीले सञ्चालन गरेको हो। 82 सालसम्म चाहिँ हामीले चाहिँ के कार्यक्रमहरू गरेका थियौँ म छोटोमा भनिदिन्छु। जस्तो कम्युनिटीहरूलाई इन्गेज गर्नलाई अब मैले एजुकेसन हिउँ चितुवा सम्बन्धी संरक्षण शिक्षा सन्दर्भ पुस्तकको कुरा गरेँ 3 क्लासमा। त्यसदेखि बाहेक चाहिँ हामीले चाहिँ समुदायको मान्छेहरूलाई चाहिँ एउटा चाहिँ हिउँ चितुवा चिया गफ भनेर चिया खाँदै गफ गर्ने पनि एउटा चाहिँ अभियान सुरु गरेका थियौँ, त्यो फिल्ड टेस्ट गरेका थियौँ। त्यो पनि निकै रुचाइएको थियो, राम्रो भयो, किनभने मान्छेहरूलाई चाहिँ हिउँ चितुवा सम्बन्धी आफ्नो अनुभवहरू पोख्ने ठाउँ थिएन। त्यसपछि आएर लोकल सिटिजन साइन्टिस्टहरू जो चाहिँ हिउँचितुवाको विज्ञान जानेका साइन्स जानेकाहरू उनीहरूलाई चाहिँ हामीले रेन्जरहरूको थ्रुबाट ओरिएन्टेसन दिएर ज्ञान चाहिँ तपाईँको उसले चाहिँ क्यामेरा ट्र्याप जीपीएस सम्बन्धी चाहिँ डेमोन्स्ट्रेसन चाहिँ उसले चाहिँ कसलाई गर्ने भने लोकल पाका मान्छेहरूलाई त्यहाँको एडल्टहरूलाई चाहिँ राखेर चार पाँचजनालाई राखेर त्यस विषयमा चाहिँ अन्तर्क्रियाहरू गर्ने त्यो ज्ञानको प्रसारहरू गर्ने त्यसपछि आएर त्यही सिटिजन साइन्टिस्ट चाहिँ स्कुलहरूमा गएर पनि बच्चाहरूलाई चाहिँ इन्गेज गर्ने होइन त्यो हिंसित संरक्षण सम्बन्धी त्यो एउटा पनि थियो अनि हामीले चाहिँ सञ्चारकर्मीहरूलाई पनि परिचालन गऱ्यौँ किनभने त्यो पनि जरुरी थियो हाम्रो अनुभवमा चाहिँ रमाइलो अनुभव छ क्या जस्तो नाम चलेको सञ्चारगृहहरूबाट चाहिँ हामीले त्यो क्याम्प दुई दिनको 4,000 मिटरमा चाहिँ क्याम्प गर्थ्यौँ त्यो क्याम्पमा जाँदाखेरि उहाँहरूले पनि चाहिँ ओहो यो त एकदम राम्रो अवसर रहेछ हामीलाई किनभने हामीले हिंसितको सुनेको थियौँ तर हिंसितको वासस्थानमा आएर यो किसिमको चाहिँ अनुभूति चाहिँ हामीले चाहिँ फर्स्ट टाइम गरिरहेको छौँ भन्ने उहाँहरूको एक्सपिरियन्स त्यस्तो थियो अनि त्यसदेखि बाहेक चाहिँ हामीले अब यो एडभोकेसी वर्कसपहरू गर्थ्यौँ लोकल जुन रुरल म्युनिसिपालिटीको चाहिँ शिक्षाको प्रमुखहरू हेड सरहरू पालिका प्रमुखहरूलाई चाहिँ राखेर हामीले चाहिँ गोष्ठीहरू गर्थ्यौँ पालिकाहरूमा त्यो त्यसको उद्देश्य चाहिँ के थियो भने हाम्रो चाहिँ पैरवी गर्ने क्या कमसे कम चाहिँ तपाईँहरूले लोकल करिकुलमहरू बन्दैछ र बनाउने योजना छ र त्यसमा चाहिँ कमसे कम हिंसितुवाको सन्दर्भ सामग्रीहरू पाठहरू कन्टेन्टहरू चाहिँ नछुटोस् है किनभने हिंसितुवा जोगायो भने समग्र वातावरण चाहिँ संरक्षण हुन्छ त्यो चाहिँ एउटा सूचक पनि हो त्यो चाहिँ तपाईँको एकदम भनौँ न हिंसितुवा छ भने त्यहाँको वरिपरिको वातावरण चाहिँ स्वस्थ छ भने चाहिँ स्वस्थ वातावरणको सूचक पनि भयो हुनाले र फेरि तपाईँको चाहिँ संस्कृतिको धरोहर पनि हो अनि पर्यटनको पनि तपाईँको चाहिँ एउटा चाहिँ होइन प्रवर्धन गर्ने एउटा चाहिँ स्रोत पनि हो त्यहाँले आयाम बहुआयामिक एउटा चाहिँ वन्यजन्तु भए हुनाले यसलाई चाहिँ जोगाउनुपर्छ र यदि तपाईँहरूले लोकल करिकुलमहरू बनाउँदै हुनुहुन्छ भने त्यो कुरा त्यो सन्दर्भ चाहिँ नछुटोस् भनेर चाहिँ हामी ध्यानकर्षण गर्नलाई त्यो किसिमको पैरवी गोष्ठी पनि गर्थ्यौँ हामीले र यसपालिको पनि मैले अलिकति छोटो भन्दै यसपालि चाहिँ हामीसँग चाहिँ एकदम सीमित कार्यक्रमहरू छ किनभने स्रोतको पनि अलिकति त्यस्तै लिमिटेसनहरू थियो र यसपालि चाहिँ हामी चाहिँ हिंसितुवा दिवसहरू चाहिँ मनाउँछौँ 12 स्कुलमा त्यसरी प्रकृति हिंसितुवा नेचर टुर भनेर चाहिँ आयोजना गर्छौँ हिंसितुवा स्काउट मोनिटरिङ क्याम्प भनेर आयोजना गर्छौँ त्यसपछि अब रेडियो कार्यक्रमहरू आयोजना गर्छौँ होइन अब यही समग्रमा चाहिँ सेन्सिटाइजेसनको कुराहरू एजुकेसनको कुराहरू छन्
1: हिंसिताको विषयमा स्रोत सामग्री अथवा स्थानीय पाठ्यक्रमहरू पनि समेट्नु भएको छ कुन कुन पालिकाको कति कति कक्षामा चाहिँ त्यो अहिले पढाइ हुन्छ अथवा लागू गरिएको छ अहिले
2: अब यो अहिले चाहिँ तपाईँको यो 5 पालिका मैले उल्लेख गरेँ होइन त्यसमा चाहिँ मुस्ताङको घरबजङ र बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका त्यसपछि यतापट्टि चाहिँ मिखवाखोला सिरीजङ्गा र फक्तालुङ गाउँपालिका छन् त्यसमा चाहिँ 5 पालिकामा चाहिँ हामीले निरन्तर एडभोकेसी गऱ्यौँ हरेक वर्कसपहरूमा लोकल लेभलको चाहिँ गोष्ठीहरू त्यसपछि क्याम्प टुर एजुकेसन प्रोग्रामहरूमा चाहिँ पालिकाको प्रतिनिधित्व हुने गरी चाहिँ हामीले कार्यक्रमहरू गऱ्यौँ जस कमसेकम उहाँहरूले चाहिँ 2 पालिका मुस्ताङको एउटा घरबजुङ गाउँपालिकाले चाहिँ 1 र 2 चाहिँ पढाइ नै सुरु गरिसकेका छ त्यो चाहिँ तपाईँको 2 क्लासको बच्चाहरूले पनि तपाईँ चाहिँ सरले चाहिँ हामीले एउटा भिडियो रेकर्ड पनि गरेका थियौँ त्यो हामीसँग रेकर्ड पनि छ अब यो हिउँचितुवाको चाहिँ चित्र चिनाएर नानी बाबु हो होइन यो चाहिँ जनावर यस्तो जनावर हो कि यसलाई चाहिँ हानि पुर्याउनुहुन्न हानि पुर्याएर चाहिँ जेल जानुपर्छ होइन यस्तो सिम्पल किसिमले चाहिँ उहाँहरूले सुरु गरिसक्नु भएको छ च्याप्टर चाहिँ इन्कर्पोरेट भइसकेको छ अनि मुस्ताङमा चाहिँ त्यही घरबजुङ गाउँपालिकाले चाहिँ 4 र 5 पनि ड्राफ्ट गरिसकेको छ च्याप्टरले भने यो चाहिँ तपाईँको नै हामीले एउटा क्याम्पेन भनौँ न सुरु गऱ्यौँ र कमसेकम यो चाहिँ तपाईँको चाहिँ इन्क्लुड गर्न भइसकेको छ अनि ताप्लेजुङको चाहिँ फक्तालुङ गाउँपालिकामा चाहिँ उहाँहरूले 1 देखि 8 बनाउनु भएको एउटा ड्राफ्ट छ लोकल करिकुलम त्यसमा चाहिँ अत्यधिक हिउँचितुवा रेड पान्डाहरूको चाहिँ कन्टेन्टहरू चाहिँ उहाँले इन्क्लुड गर्नुभएको छ कि तर टेक्स्ट बुक चाहिँ बनाएको छैन खालि ड्राफ्ट चाहिँ करिकुलमको ड्राफ्टमा चाहिँ तपाईँको इन्क्लुड भएको छ
1: तपाईँहरूले बनाउनु भएको स्रोत सामग्रीको प्रयोग चाहिँ कतिको गर्नुहुन्छ त्यहाँनिर
2: त्यो चाहिँ तपाईँको अब 650 एभरेजमा हुनु 600+ स्टुडेन्टले चाहिँ इयरली प्रत्येक वर्ष पढिरहेछन् त्यो किताब चाहिँ होइन जस्तो हामीले चाहिँ 78 हिउँचितुवामा आधारित संरक्षण शिक्षा स्रोत सन्दर्भ पुस्तक चाहिँ तयार गरेको त्यो चाहिँ पहिला सुरुमा चाहिँ तपाईँको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग प्रकाशक भएर त्यो छापिएको किताब हो होइन अनि त्यसदेखि बाहेक हामीले हिउँचितुवा पत्रिका पनि हामीले चाहिँ प्रकाशन गर्थ्यौँ अब अहिले हामीसँग चाहिँ पोस्टरहरू छ हिउँचितुवाको चाहिँ सम्बन्धी पोस्टर ब्रोसरहरू छ त्यसपछि आएर संरक्षणको गेमहरू हामी चाहिँ विद्यार्थीहरूलाई प्रयोग गर्छौँ
1: बालबालिकाहरूलाई यसबारेमा सिकाइँदा अथवा जानकारी दिइँदाखेरि त्यसले चाहिँ संरक्षण पार्ने प्रभाव कतिको दिगो हुन्छ अथवा कतिको प्रभावकारी हुन्छ भन्ने लाग्छ तपाईँलाई
2: त्यो चाहिँ एकदमै दिगो र प्रभावकारी हुन्छ होइन कस्तो देखिया छ भने अब हामीले पटक पटक टेस्टहरू पनि गरिरहेको छौँ पर्सेप्सन टेस्ट भन्ने त्यो बुझाइको प्रभावकारिता हेर्नलाई पहिला चाहिँ त्यो किताब हातमा लिनुभन्दा अगाडिको परीक्षण र त्यसपछि एन्ड अफ द इयरमा चाहिँ लिने परीक्षण बुझिसकेपछि अनि मान्छेको एटिच्युडमा चाहिँ तपाईँ जस्तो भनौँ न एउटा तपाईँलाई उदाहरण मात्रै दिनु चाहेँ मैले यहाँको क्वेसनलाई. जस्तो एउटा नानीको चाहिँ एउटा इन्टरभ्यू छ होइन, त्यसमा चाहिँ उसले छ क्लासमा पढिसकेकी छन् त्यो किताब. के भनिन् भने अब हाम्रो मेरो गाउँ चाहिँ चराङ हो त्यहाँ होइन, मेरो गाउँमा चाहिँ तपाईँ चाहिँ हिउँचितुवा आउँथ्यो र वस्तुहरू पनि मार्थ्यो र मैले चाहिँ त्यसलाई चाहिँ मार्नुपर्छ भन्ने धारणा राख्थेँ. तर यो किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँचितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन. अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने सात क्लासमा पढ्नेले चाहिँ म त पहिला हिउँचितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थेँ सुनिरहेको थिएँ होइन. तर मैले जब यो इनरोल गरेँ छमा पढेँ सातमा पढिसकेपछि चाहिँ ओहो यो हिउँचितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो, एउटा ज्ञानमा त परिवर्तन. तर अब हाम्रो चाहिँ चासो चाहिँ के हो भने ज्ञान र धारणामा त परिवर्तन आयो तर अब व्यवहारमा चाहिँ परिवर्तन हेर्नलाई चाहिँ हामी खोजिरहेछौँ कि. व्यवहारमा चाहिँ परिवर्तन भनेको चाहिँ के हो भने उसले चाहिँ तपाईँको चाहिँ त्यो ज्ञान चाहिँ गर होइन, गाउँमा गएर चाहिँ आफ्नो साथीहरूलाई सुनाएको, त्यसपछि अब कुनै आफ्नो इनिसिएसनले चाहिँ केही एक्टिभिटिजहरू गरेको होइन, पोजिटिभ कुराहरू चेन्जहरू बिहेभियर चेन्जहरू.
1: त्यसरी हिउँचितुवाको संरक्षण सँगै त्यसको माध्यमबाट आर्थिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने खालका गतिविधि कार्यक्रमहरू चाहिँ तपाईँहरूले सञ्चालन गर्नुभएको छ.
2: अब यहाँले एकदमै महत्वपूर्ण कुरा उठाउनु भयो होइन, जस्तो जबसम्म लाइभलीहुड सेक्योर हुँदैन कुनै पनि संरक्षण चाहिँ सम्भव छैन, त्यो नै सत्य हो. र हामीले चाहिँ के गरेको छ भने एउटा च्याप्टर चाहिँ तपाईँको आठ क्लासको किताबमा चाहिँ राखेको छौँ, त्यसमा चाहिँ दिगो जीविकोपार्जन र हिउँचितुवा संरक्षण भन्ने च्याप्टर छ क्या. त्यसमा त्यो च्याप्टरमा के भनिएको छ भने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ होइन आफ्नो प्यारेन्ट्सलाई चाहिँ सेयर प्रसार गर्न सक्छ. के कुरा भन्दाखेरि हिउँचितुवामुखी सर सामग्रीहरूको चाहिँ निर्माण गर्ने, बिक्री वितरण गर्ने अथवा समूहले उत्पादन गरेको आय आमदानी गरेको नाफाहरूलाई चाहिँ के अंश हिउँचितुवा संरक्षणमा चाहिँ होइन कन्ट्रिब्युट गर्ने, त्यो चाहिँ हामीले च्याप्टरमा राखेको छौँ. र हामीले अहिले चाहिँ तपाईँले रमाइलो कुरा चाहिँ के भने अहिले यस वर्षदेखि चाहिँ हामीले हिउँचितुवामा आधारित केही हस्तकलाको सामग्रीहरू हामीले आफैले तयार गर्यौँ र हामीले अस्ति भर्खर हिउँचितुवा सम्बन्धी संरक्षण सम्बन्धी एउटा चाहिँ मेला भएको थियो, ठुलो वर्कसप भएको थियो. त्यसपछि अर्को वर्कसपमा पनि हामीले चाहिँ कमसेकम केही सामग्रीहरू चाहिँ बिक्री वितरण गरेर त्यसलाई फिल्ड टेस्ट गर्यौँ र अब चाहिँ छिटै हामी चाहिँ ताप्लेजुङ र मुस्ताङमा पनि हिउँचितुवासँग सम्बन्धित चाहिँ केही सानसानो सामग्रीहरू चाहिँ बिक्री वितरण गर्न सकिन्छ कि, समुदायले त्यसबाट लाभ पाउन सकिन्छ कि भनेर त्यो पनि एउटा परीक्षण गर्दैछौँ.
1: अब चाहिँ हामी अलिकति यो चुनौती मानव वन्यजन्तु द्वन्द र स्थानीय दृष्टिकोणहरू तपाईँहरूले पाउनुभयो के छ त्यस बारेमा चर्चा गरौँ.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: लाइफ स्टक इन्सुरेन्सहरू त गरिहाल्छ क्या, तर त्यो पर्याप्त छैन, एउटा कुरा इन्सुरेन्स छैन. अनि त्यसपछि अर्को चाहिँ तपाईँको जुन गोठहरू चाहिँ छन् होइन, जस्तो चरणमै पनि गोठहरू हुन्छन् अनि त्यसरी गाउँघरमा नि गोठहरू हुन्छन्, विन्टरमा चाहिँ माथि तल ल्याउँछन् गोठहरू होइन सार्छन्, अनि त्यो गोठहरूमा आएर चाहिँ हिउँचितुवाले चाहिँ तपाईँ ठुलो संख्यामा चाहिँ होइन गाईबस्तु के अरे खास गरी चाहिँ भेडा च्याङ्ग्राहरू मारिदिएको घटनाहरू चाहिँ सार्वजनिक भइरहेछ. त्यसमा चाहिँ के छ भने समस्या चाहिँ के भने गोठहरू चाहिँ बलियो गोठहरू चाहिँ बनाइएनन् होइन, बनाइएको छैन भनौँ न. अब यसमा पनि तपाईँ चाहिँ स्थानीय पालिका त्यसपछि संरक्षण क्षेत्र होइन निकुञ्जहरूले चाहिँ एकदमै गम्भीर भएर यसलाई चाहिँ तपाईँको चाहिँ त्यसलाई सेक्योर गर्यो भने चाहिँ के भने त्यो पशुधनी कृषकहरूलाई पनि इन्करेजमेन्ट हुन्छ र त्यसले चाहिँ तपाईँको केही हदसम्म साइन्टिफिक डाटाले पनि केही हदसम्म चाहिँ तपाईँको केही प्रतिशत 20-30% चाहिँ घरपालुवा गाईबस्तुले पनि कन्ट्रिब्युट गरेको छ स्नो लेपरको डाइटलाई भन्ने भने हुनाले अब यी कुराहरूलाई चाहिँ तपाईँको ध्यान पुर्याउनु जरुरी छ जस्तो लाग्छ.
1: तपाईँहरू पुग्नुभएको अथवा तपाईँले कार्यक्रम गर्नुभएका धेरै क्षेत्र हिमाली क्षेत्र नै भए होइन, त्यहाँका मानिसहरूले हिउँचितुवालाई कसरी हेर्छन्, जस्तो हाम्रो शत्रु भन्ने ठान्छन् कि यो प्रकृतिको एउटा हिस्सा भनेर चाहिँ बढी बुझ्छन् अहिले?
2: अब त्यो पनि मिक्स फिलिङ्स होइन, जस्तो अब त्यसलाई चाहिँ अब हिउँचितुवालाई चाहिँ हिमाली देउताको चाहिँ एउटा होइन ऊ के त्यो के अरे पेट एनिमल को रूपमा पनि लिन्छ होइन. कतिपय ठाउँमा चाहिँ तपाईँको हिउँचितुवालाई हानि गर्यो भने चाहिँ त्यसले चाहिँ गाउँमा आएर चाहिँ दुःख दिन्छ भनेर पनि लिन्छ होइन, एउटा चाहिँ कल्चरको एउटा चाहिँ तपाईँको यो सांस्कृतिक महत्वको रूपमा पनि यसलाई हेरिन्छ। तर अब तपाईँले यसो हेर्ने हो भने चाहिँ कतिपय मानिसहरूमा अझै पनि किनभने अब आफ्नो लाइफ स्टक भने त्यही स्रोत अब त्यो सोर्स अफ इन्कमै त्यही हो नि त, त्यसलाई एक त मानिसहरूले नै बुझाएको छैन होइन। मलाई तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्दै मैले, जस्तो हामीले बनाउने गोठहरूमा चाहिँ एकजना विश्वविख्यात संरक्षण कर्मी हुनुहुन्छ डाक्टर जज सालर, उहाँले मलाई चाहिँ एक्चुली एउटा इमेलको मैले लेखेको क्वेसनको आन्सरमा चाहिँ उहाँले सोध्नु भएको थियो मलाई होइन, मैले क्वेसन पठाएको थिएँ उहाँले मलाई सोधेर सोध्नु भएको थियो अनि कि हाम्रा चाहिँ कृषकहरू चाहिँ होइन त्यता सयौं भेडा बाख्राहरू पाल्ने कृषकहरू आफ्नो चाहिँ सम्पत्तिलाई चाहिँ जगेर्ना गर्नलाई कतिको सचेत छन् त, के तिनीहरूले चारै कुनामा चाहिँ गोठको चारै कुनामा चाहिँ भोटे कुकुरहरू पालेका छन् कि तिनीहरूले चाहिँ बलियाखोरहरू चाहिँ बनाएका छन् त, कि तिनीहरू रात दिन त्यहाँ हेरचाह गर्छन् उनीहरूलाई, पहिले चाहिँ हामी आफू चाहिँ सचेत हुनु पर्यो भनेर भन्नुभएको थियो क्या। त्यहाँले अब तपाईँको चाहिँ आम रूपमा चाहिँ यसो हेर्दाखेरि चाहिँ यो कुराहरूमा चाहिँ अलिकति बढी विचार गर्नुपर्ने
1: थियो। तपाईँले जोड्नु भएको थियो क्षतिपूर्ति पनि पर्याप्त रूपमा नभएर पनि समस्या छ भनेर, जति दिन्छ हिजो तैले पुर्याएको क्षतिको क्षतिपूर्ति त्यो पाउने प्रक्रिया चाहिँ कतिको जटिल वा सजिलो कस्तो छ, त्यो भएको जति छ त्यसको पनि पाउनको लागि
2: त्यसलाई चाहिँ तपाईँ अब समय अनुकूल अलिक वैज्ञानिक हिसाबले चाहिँ त्यसलाई चाहिँ त्यसको रूपान्तरण हुनु जरुरी छ, किनभने अब तपाईँको त्यो मोनिटरिङ त्यसलाई चाहिँ त्यो कतिपय मैले भेटेको छु होइन, अबर मुस्ताङमा त 4000 मिटरभन्दा माथि अथवा यता पनि ताप्लेजुङतिर पनि मैले वर्षमा 10-12 भेडा च्याङ्राहरू चाहिँ यागको चाहिँ बच्चाहरू मारिदिएको छ, तर अब कहाँ क्लेम गर्नु जाने, त्यो दुई दिन हिँडेर को चाहिँ त्यस्तो किसिमको चाहिँ उनीहरूको चाहिँ एउटा अनुभव छ क्या। भनेपछि त्यसलाई चाहिँ तपाईँको अब जस्तो भनौँ त्यसलाई अनुगमन गर्ने प्रक्रियाहरू अलिक झन्झटिला छन्, अनि त्यसपछि राहतको जुन रकमहरू छ त्यो पनि त्यति पर्याप्त छैन। अब त्यहाँ मैले देखेको चाहिँ तपाईँको कस्तो नि एउटा चाहिँ स्थानीय निकायले नै अलिकति होइन सुझबुझका साथ अलिकति गम्भीर भएर सहकार्य गरेर चाहिँ तपाईँको यो स्किमहरूलाई चाहिँ अनिवार्य रूपमा जस्तो इन्सुरेन्सको स्किमहरू त्यसपछि अझ राहतको स्किमलाई पनि अलिक अझै इम्प्रुभ गरेर सुधार्दै लानुपर्छ कि जस्तो लाग्छ।
1: हिंसित तपाईँको छाला अङ्गहरूको अवैध शिकार अथवा चोरी तस्करी यस्तो अवस्था चाहिँ कस्तो छ, तपाईँले के पाउनु भएको त्यसले गर्दा हेर्दै गर्दाखेरि यसलाई रोक्नको लागि प्रयास भइरहेको छ कि छैन अथवा त्यो समस्या नै छ कि छैन?
2: अब अहिले अब हामीले हेर्ने बेसिस होइन हामीले हेर्ने आधार भनेको चाहिँ सार्वजनिक यो सञ्चार माध्यमहरूमा चाहिँ पब्लिस भएको न्युजहरू र अब हामी चाहिँ 12 गाउँमा काम गर्छौँ है,
1: कम्ती त्यो गाउँको अवस्था बुझिन्छ।
2: त्यो गाउँमा चाहिँ तपाईँको रमाइलो कुरा एउटा भनौँ न सुखद पक्ष चाहिँ के हो भने अहिलेसम्म तपाईँको चाहिँ बरु हिउँ चाहिँ मरेको भेटियो होइन, मरेर चाहिँ तपाईँको बोकेरै ल्याएर विद्यालयको व्यवस्थापन समितिको अध्यक्षले चाहिँ मरेको हिउँ चाहिँ बोकेर ल्याएर घुन्छा गाउँमा पनि गाड्नलाई सघाउनु भएको थियो होइन, आफैले त्यहाँ न्युज पनि कभर गरेको थियो म्यागजिनमा सुनपुर म्यागजिनमा। अनि त्यसपछि तपाईँको यता मुस्ताङमा पनि तपाईँ चाहिँ एकदम भनौँ न एउटा घाइते हिउँचित्ता चाहिँ मरेको अवस्था थियो, तर तपाईँको हिउँचित्ता नै मारेको होइन पोचिङको अवस्थाहरू त्यस्तो बरु शिकार जस्तो कस्तुरीहरू शिकारमा भेटेको पासोसहित भेटेको त्यस्तो अवस्था थियो, तर हिउँचित्ताको केसमा चाहिँ सायद मेरो विचारमा अहिले सन्तोषजनकै त्यस्तो घटनाहरू चाहिँ सार्वजनिक भएको छैन, त्यहाँले अब यो सन्तोष गर्ने ठाउँ छ भन्छु जस्तो लाग्छ।
1: कार्यक्रम गर्दै गर्दा हिंसित्रप्रति देखिएका अन्य समस्याहरू जस्तो हामीले एउटा मानव वन्यजन्तु द्वन्द्वको कुरा त गर्यौं, त्योभन्दा बाहेक जलवायु परिवर्तनको असर अथवा भन्नु आहारा प्रजातिको कमी यस्तो खालको समस्याहरू चाहिँ केही देखिएको छ कि छैन?
2: मैले एउटा यो के अरे ग्लोबल भोइस भन्नेमा एउटा इन्टरभ्यूमा अस्ति भनेको थिएँ होइन, सेयर गरेको थिएँ मेरो अनुभव। हामीले चाहिँ त्यो जोमसुम भन्दा माथि चाहिँ एउटा नमो भन्ने एउटा चाहिँ खर्को छ, त्यहाँ चाहिँ 2012-13-14 चाहिँ रेगुलर हामी चाहिँ 3 दिनको क्याम्प गर्थ्यौँ, स्नोलेपर क्याम्प होइन 4700 मिटरसम्म हामी जान्थ्यौँ, अनि त्यो क्याम्प नै तपाईँले 4300 जतिमा चाहिँ हामी बस्थ्यौँ। त्यो बस्दाखेरि चाहिँ हामीले चाहिँ कस्तो भने 12-13-14 चाहिँ त्यो पाखाभरि चाहिँ नाउरहरू हामीले हेरायो क्या, तर हामीले त्यस्तै क्याम्प चाहिँ 23 चाहिँ रेन्जरहरूको एउटा वर्कसप गर्दाखेरि चाहिँ फिल्ड भिजिटमा जाँदाखेरि स्नोलेपरको चाहिँ पुरानो दिशा बाहेक नाउर पनि देखिएन होइन, भने त्यो पपुलेसन चाहिँ त्यहाँबाट चाहिँ त्यो सिफ्ट भयो कुनै किसिमले होइन। तपाईँले अहिले जलवायु परिवर्तनको कुरा उठाउनु भयो, जलवायु परिवर्तनले नै हो कि अथवा कुनै अन्य कारणले हो भन्ने चाहिँ त्यो अध्ययनको विषय हो, तर कति ठाउँमा चाहिँ तपाईँको नयाँ आहारा प्रजातिहरूको चाहिँ उपस्थिति पनि देखिएको छ होइन। जस्तो मुस्ताङको लुप्रा गाउँमा चाहिँ तपाईँ जानुभयो भने सेप्टेम्बरतिर चाहिँ तपाईँले चाहिँ यसो घुम्दाखेरि नै त्यो मेन सडकबाट गाउँसम्म पुग्दाखेरि नै तपाईँ चाहिँ पाखाभरि चाहिँ चरिरहेको देख्न सक्नुहुन्छ। अब गाउँमै बसेर पनि तपाईँले एउटा बाइनोकुलर तपाईँसँग भयो भने त्यहाँ चाहिँ मजाले देखिन्छन्।
1: तपाईँ पुग्नु भएको ठाउँतिर चाहिँ हिउँचितुवाले मान्छेलाई चाहिँ क्षति पुर्याएको भन्ने कुरा केही त्यस्तो घटनाहरू तपाईँ सुन्नु भएको छ कि छैन? तपाईँ जहाँ जहाँ कार्यक्रममा जानुभएको छ त्यहाँनिर
2: अहिलेसम्म चाहिँ हिउँचितुवाले होइन, जस्तो अब चितुवाले मान्छे लाने, बाघले मान्छे मार्ने, त्यो त कमन भइहाल्यो। अब मैले फेरि अहिलेसम्म म चाहिँ झन्डै नै 2010 म यो स्नो लेपर्ड कन्जर्भेसनमा संरक्षणमा छु र मेरो अध्ययन अनुसार चाहिँ हाम्रो जुन एकजना अहिले जसले हामीलाई चाहिँ ग्रान्ट दिइरहनु भएको छ स्नो लेपर्ड कन्जर्भेन्सीका चाहिँ फाउन्डर डिरेक्टर डाक्टर रडनी ज्याक्सन, उहाँलाई चाहिँ हिउँचितुवाले चाहिँ त्यो रेडियो कलर गर्दाखेरि बोकेर एक ठाउँबाट अर्को ठाउँमा लाउँदाखेरि टोक्दियो कि, अनफर्चुनेटली टोक्दियो हातमा। त्यो टोक्दिएपछि उहाँको हात चाहिँ तपाईँको चाहिँ धेरै नराम्रोसँग चाहिँ त्यो भनौँ न त्यसमा चाहिँ किराहरू लाग्ने अवस्था थियो, औषधिको अभावले धेरै टाढा थियो त्यो होइन, अनि उहाँले चाहिँ लकिली टाइममै चाहिँ ट्रिटमेन्ट गरेर ठिक हुनुभयो होइन। त्योदेखि बाहेक मैले चाहिँ अहिलेसम्म हिउँचितुवाले चाहिँ अस्ति एउटा चाहिँ भिडियो चाहिँ कता आएको थियो बाहिर विदेशमा होइन, तर त्यस्तो उल्लेख्य रूपमा चाहिँ नेपालमा हिउँचितुवाले नै मान्छेलाई चाहिँ आक्रमण गर्यो होइन, यो मान्छेलाई मार्यो भन्ने अहिलेसम्म चाहिँ
1: तपाईँले अघि भन्नुभयो घटना त त्यो समातेपछिको कुरा भयो, त्यो त अब उसले प्रतिकार गरे छुट्टै कुरा भयो, तर मान्छेलाई खोजेर मान्छेलाई नै आक्रमण गर्ने खालको भन्ने
2: देखेको छैन।
1: हजुर, अवश्य हामी अन्त्यम चरणमा नीतिगत समन्वय भूमिकाको बारेमा अलिकति कुरा गरौँ। अहिले पालिका सरकारहरू, स्थानीय सरकारहरू चाहिँ हिउँचितुवाको संरक्षणप्रति कतिको संवेदनशील भएको पाउनु भएको छ र उनीहरूको भूमिका कतिको महत्वपूर्ण छ? तपाईँको कार्यक्षेत्रको अनुभव मात्रै सोधेँ मैले।
2: जस्तो अहिले चाहिँ तपाईँको हामी अब काम गर्ने ठाउँहरूमा चाहिँ तपाईँको अब दुईटा पालिका चाहिँ ठ्याक्कै हिउँचितुवाको वासस्थानमै परे, अरू पालिकाको हाम्रो क्लस्टरहरू भनौँ कम्युनिटी समुदायहरू चाहिँ त्योभन्दा समुदायभन्दा माथिल्लो बेल्टका शेर्पाहरू चाहिँ तपाईँको चाहिँ चौरीहरू याकहरू पाल्ने त्यस्तो छ होइन, अनि अब उहाँहरूलाई चाहिँ मैले यसो देख्दाखेरि चाहिँ अब हामीलाई चाहिँ किनभने यो गुड थिङ चाहिँ के हो भने हामीलाई मुस्ताङको चाहिँ दुईवटा पालिकाहरूले चाहिँ एउटा पालिकाले चाहिँ आफ्नो लोगोमा आधिकारिक लोगोमै हिउँचितुवा र त्यसको आहारा प्रजातिको चाहिँ नाउहरूको चाहिँ फोटो राखिदिनु भयो, इमेज चाहिँ तपाईँको छ। तपाईँले जोमसोम जाँदाखेरि हेर्नुभयो भने पनि घर जुन गाउँपालिकाको लोगोमा चाहिँ हिउँचितुवा देख्नुहुन्छ होइन, अनि त्यसपछि हामीलाई चाहिँ यो कार्यक्रम यो समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रम चाहिँ गर्नुहोस् भनेर चाहिँ हामीलाई अलिकति आर्थिक सहयोग पनि गर्नुभएको छ र तपाईँको चाहिँ यो स्थानीय पाठ्य पुस्तकमा उहाँले चाहिँ समावेश पनि गर्नुभएको छ। त्यसले चाहिँ तपाईँ के देखाउँछ भने एउटा ओनरसिप चाहिँ उहाँले चाहिँ लिनु भएको छ, तर अझै पनि तपाईँको चाहिँ उहाँको चाहिँ जुन वार्षिक कार्ययोजना र बजेटहरूमा चाहिँ हिउँचितुवाको चाहिँ कार्यक्रमहरू खासै उल्लेख्य रूपमा नपर्नाले चाहिँ हामी यसपालि चाहिँ एउटा यो वर्ष चाहिँ हामीले चाहिँ हाम्रो फिल्ड स्टाफलाई चाहिँ तपाईँहरू गएर चाहिँ त्यहाँ दबाब दिने, सोधखोज गर्ने, त्यो रातो किताब पनि हेर्ने, रातो किताबमा चाहिँ होइन संरक्षण र हिउँचितुवा सम्बन्धी छ कि छैन त्यो पनि पत्ता लगाएर ल्याउनुहोस् भनेर एउटा चाहिँ टिओआरमा चाहिँ त्यो पनि दिएछ क्या, र हामी पनि हामीले चाहिँ तपाईँको एउटा यो के अरे अनुरोध पत्र भनेर चाहिँ हामीले तयार गरेका छौँ, त्यसमा चाहिँ हिउँचितुवालाई चाहिँ पार्नुहोस्, तपाईँको वार्षिक योजनामा पार्नुहोस् होइन, यो तपाईँहरूको पनि जीव जन्तु हो, तपाईँहरूको पनि एउटा चाहिँ दायित्व छ भनेर चाहिँ हामी ध्यान आकर्षण पहिरोपछि चाहिँ गरिरहेका छौँ।
1: तर अब प्रतिनिधिहरू चाहिँ प्रायः त्यहीँकै बासिन्दा हुन्छन् होइन, त्यहीँको बासिन्दा भएको हुनाले त्यो समस्या उनीहरूलाई पनि हुन्छ। तपाईँहरू गएर भेटघाट गर्दा अथवा तपाईँहरू कार्यक्रम गर्दै गर्दाखेरि उनीहरूले हिउँचितुवालाई समस्याको रूपमा लिएको त पाउनु भएको छैन, तपाईँले हाम्रो सम्पत्ति हो अथवा हाम्रो चाहिँ यो चाहिँ एउटा प्राकृतिक स्रोत हो भन्ने किसिमबाटै लिएका छन्?
2: उहाँले भन्न त हुन्छ होइन, तर अब कस्तो छ भने जस्तो अब मुस्ताङको केसमा र यतापट्टिको केसमा चाहिँ त्यहाँ चाहिँ अब ताप्लेजुङमा चाहिँ कञ्चनजङ्घा संरक्षण क्षेत्रले काम गरिरहेछ, यतापट्टि चाहिँ तपाईँको अन्नपूर्ण संरक्षण क्षेत्रले काम गरिरहनाले यो चाहिँ अब अलिक बढी चाहिँ जिम्मेवारी चाहिँ उहाँहरूको हो है भनेर लिनुभएको छ एउटा कुरा। अनि तर पालिकाले चाहिँ वृक्षारोपणहरूमा चाहिँ सघाउने होइन त्यस्तो किसिमको चाहिँ काम भएको छ, तर पर्टिकुलरली तपाईँ चाहिँ स्नो लेपर्डमै भनेर चाहिँ उहाँ चाहिँ एकदम स्पेसिफिकली त्यस्तो चाहिँ छैन, तर हामी चाहिँ अहिले चाहिँ 5 वर्ष हामी 6 वर्ष काम गरिरहेको हुनाले हामी चाहिँ घचघचाइरहेको
1: बुझाउने काम चाहिँ गर्नु
2: यो बाबा यो तपाईँको पनि हो होइन, यो किन हिउँचितुवा भए त तपाईँले गर्व गर्न सक्नुहुन्छ नि त, यो चाहिँ ल्यान्ड वेलकम टु भनौँ न एउटा कुरा, वेलकम टु ल्यान्ड अफ स्नो लेपर्ड भनेर चाहिँ तपाईँको एउटा साइनबोर्ड र फोटो एउटा मूर्ति राख्दाखेरि त त्यो गर्व गर्ने त पालिकाले नै हुन्छ,
1: पालिकाले नै चाहिँ अलिकति भूमिका खेल्यो भने चाहिँ दिगो पनि होला होइन त्यो संरक्षण काम,
2: त्यो दिगो पनि हुन्छ। उहाँले इन्सुरेन्स स्किमहरू जस्तो अहिले यसपालि चाहिँ सायद मेरो विचारमा खोर सुधारहरूमा र पशुपालनहरूमा पनि अलिकति केही कुरा सहयोग गर्नुभएको छ भन्ने न्युज पनि सुनेको थिएँ मैले,
1: सुखद पक्षहरू
2: एक्ज्याक्टली त्यो चाहिँ तपाईँ के भने त्यसले कमसेकम चाहिँ इन्डाइरेक्टली चाहिँ स्नो लेपर्डको डाइटलाई पनि कन्ट्रिब्युसन गरिरहेछ र गोठ सुधारहरू इन्सुरेन्सको स्किमहरू गर्दाखेरि चाहिँ तपाईँको पशुधनी पनि इन्करेज हुने भयो नि त, मेरो चाहिँ तपाईँ ठिकै छ 50,000 रुपियाँ आइहाल्छ होइन 40,000 रुपियाँ आइहाल्छ एउटा भेडा खाए पनि के भयो, भन्ने किसिमको चाहिँ त्यसले चाहिँ प्रवृत्तिमा पनि चेन्ज ल्याउँछ।
1: त्यसँगै जब डेढ दशकदेखि नै हिमचितुवाको संरक्षण भनौँ त्यसको लागि चर्चा गर्ने त्यो काम गर्दै हुनुहुन्छ, त्यसले गर्दा चाहिँ हाम्रो यो संरक्षण कार्यमा चाहिँ नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वय कतिको प्रभावकारी छ, सहयोग कतिको उपलब्ध भइरहेको छ?
2: हिमचितुवामा सहयोग चाहिँ छ, होइन, आइरहेछ भनौँ, अनुदानहरू सहयोगहरू आइरहेछ र यसको चाहिँ तपाईँको प्रभावकारिताहरू पनि वैज्ञानिक लेखहरू पनि होइन विभिन्न स्टेक होल्डरले चाहिँ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेछन्। वैज्ञानिकहरूले स्रोतको जस्तो भनौँ न एउटा कञ्चनजङ्घाबाट माथि हिमालबाट मोरङमा चाहिँ ओर्लाबारीमा चाहिँ हिमचित्ता झऱ्यो होइन, झरिसकेपछि त्यसको चाहिँ वैज्ञानिक अनुसन्धान गरेर तपाईँको त्यसको चाहिँ त्यसलाई चाहिँ अहिले काठमाडौँको जूमा चाहिँ ललितपुरको जूमा राखिएको छ, त्यस सम्बन्धी वैज्ञानिक लेख पनि चाहिँ प्रकाशन भएको छ। अनि त्यसपछि आएर अब हामीले चाहिँ आफूले संरक्षण क्षेत्र शिक्षाबाटको माध्यमबाट चाहिँ हामीले कन्ट्रिब्युसन गरेर डब्लुएलएफहरू राष्ट्र निकुञ्ज विभागहरूले चाहिँ टाइमली जीपीएस कलरिङहरू गरेर त्यसको चाहिँ अनुसन्धानमा काम गरेका छन्। एनटिएनसीहरू होइन विभिन्न स्टेक होल्डरहरूले चाहिँ अहिले स्नोरेबल ट्रस्ट भन्ने पनि संस्थाहरूले चाहिँ अहिले तापलेचुङको चाहिँ विकट गाउँमा चाहिँ उहाँले काम पनि सुरु गर्नुभएको छ।
1: अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चासोको वन्यजन्तुमै पर्छ यो, होइन,
2: एकदमै चासो लिस्ट स्टडिज पनि भन्छ कम अध्ययन भएको, किनभने तपाईँको थाहा छ जस्तो यसको चाहिँ तपाईँ अध्ययनै खर्चिलो छ, किनभने तराईमा बाघ चाहिँ हात्ती हेरेर चढेर पनि गर्न सकिने भयो, अझ त पैदलै हिँडेर पनि जान्छन्। तर अब यसको चाहिँ तपाईँको एकजना मान्छेलाई महिनौ दिन सहयोगीहरू सुत्दै यसको चाहिँ अध्ययन गर्नले धेरै खर्चिलो भएको हुनाले यसको चाहिँ कमै अध्ययन भएको छ।
1: यसलाई भेट्न पनि गाह्रो छ है, तपाईँले भन्नुभयो लजालु अथवा मान्छेको आँखाबाट दृष्टिबाट अलिक टाढै बस्न खोज्ने गर्दाखेरि म हिउँछु त हेर्छु भनेर एकपटक हिमाली क्षेत्रतिर त्यसको पाइने ठाउँतिरै गयो भने नदेख्न पनि सकिन्छ।
2: मैले चाहिँ 14 वर्ष भयो मैले अहिले म प्रत्येकचोटि 3000 मिटर माथि जाँदाखेरि चाहिँ बाइनोकुलर र क्यामेरा लिएर मजाले कल्पना गरेर हुन्छु कि देखियोस् अनि एउटा चाहिँ मैले के नै बिगार गर्छु र आओ मेरो अगाडि तर मैले अहिलेसम्म चाहिँ देख्न सकेको छैन। त्यसको चाहिँ आहारा प्रजातिहरू मैले आफ्नै क्यामेरामा पनि खिचेँ, जस्तो डाँफे पनि एउटा आहारा हो, झारल हो, कस्तुरी मृग नाउर सबै खिचिसकेको छ। तर तपाईँ त्यसको दिशाहरू त्यसले चाहिँ त्यसको खोस्रेको होइन पच्चिनहरू सबै मैले रेकर्ड गरेको छु, तर अब अनफर्चुनेटली मैले अहिलेसम्म चाहिँ हिमचित्र देख्ने अवसर पाएको छैन, तर पनि म लागिरहेको छु भने देखिन्छ कि एकदिन।
1: अब जाँदै गर्दा अन्तिममा चाहिँ हिमचितुवा संरक्षणका लागि त्यस क्षेत्रमा बसोबास गर्ने आसपासका बासिन्दा, पशुपालक, सरकार, तपाईँ जस्ता संघ संस्था सबैलाई के अनुरोध गर्नुपर्छ, के गरेदेखि अब कम्तीमा हाम्रो हिमाली क्षेत्रको एउटा वन्यजन्तु संरक्षित हुन्छ भन्ने कुरा के?
2: यसमा चाहिँ तपाईँको सबैजना सहकार्य गरेर होइन एउटा चाहिँ कमन गोल भनौँ न, एउटा हिमचितुवालाई जोगायो भने यसको चाहिँ बहुआयामिक फाइदाहरू छ, सबैलाई फाइदा छ नि त। त्यस कारण यसमा चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ ऐक्यबद्धता जनाऊ होइन, सबैजना मिलेर चाहिँ तपाईँको अहिले देखेको ठुलो इस्यु भनेको चाहिँ एउटा इन्सुरेन्स हुनु जरुरी छ र गोठ सुधार चाहिँ राम्रो भयो भने चाहिँ त्यसले चाहिँ धेरै त्यसको प्रभावहरू चाहिँ देखिने हुनाले सबैजना हातेमालो गरेर सहकार्यमा चाहिँ जानु जरुरी छ, गयो भने चाहिँ त्यसको प्रतिफल चाहिँ एकदमै राम्रो हुन्छ।
1: हुन्छ त, यो चित्रमा गरिरहेका कामहरूको बारेमा अनुभवहरू भन्नुभयो, यहाँलाई धेरै धन्यवाद।
2: मलाई पनि यो बोल्ने अवसर दिनुभयो, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो टेका समूह नेपालले अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आइरहेको समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारी। अब हामी अगस्त महिनाको अन्तिम बुधबार अर्थात आउँदो भदौ 10 गते फेरि हिउँचितुवाका बारेमा चर्चा गर्नेछौ। आउँदो हप्ताको बुधबार बिहान 8 बजे भने पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बजेदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: विपद, दुर्घटना वा आपत का बेला चाहिने सहयोग का लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइल मा सेभ गरी राखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकल का लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरी का लागि 103,
1: बाल बालिका खोज तलाश का लागि 104
0: र विपद व्यवस्थापन का लागि 1177।
1: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हित का लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333, 493-555।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888, 98-12-35-888।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
0: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
0: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: श्री भाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील, सर्वदलीय बैठक सिंहदरबारमा शुरू। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति, दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरू पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिँदै नयाँ चिनिया मानवकार रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध, डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामदुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरूहा र दुहवी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशी, गढ़ी, देवांगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदीप प्रसाद अर्यालले जानकारी दिनुभएको छ। यसअघि सोमबार बिहानदेखि लगाएको कर्फ्यू केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो, तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण रहेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। गैराती फेरि तेस्रो पटक प्रशासनले कर्फ्यू थप विस्तार गरेको हो। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्यान गुमाएको परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ। एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यसैबीच सुनसरीको देवानगंज घटना लगायत समसामयिक विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बैठकको आह्वान गर्नुभएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देन, अर्थमन्त्री सोनी मुआगले, नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रासोपाका उपनेता गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई लगायत सहभागी हुनुहुन्छ। सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोड़फोड़को विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाण्डको माइतीघरमा विरोध प्रदर्शन गर्ने संघको तयारी छ। त्यस्तै काठमाण्डु उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने संघले हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपीडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई शास्ति भएको छ, उपचार सेवा प्रभावित बनेको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका 25 का 54 वर्षीय राजकुमार पटेलको साउन 8 ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याइएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोड़फोड़ गरेको संघले जनाएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गरेको छ। असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्तगार र रूको अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रको पुस्तकमा उल्लेख गरिएको छ। यस्ता गुरूलाई शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। मातापिता जस्तै गुरूलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाको अवसरमा विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको 29 तारीकमा यो दिवस मनाउने गरिन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसको अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, 2014 198 र 2018 235 रहेको थियो। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या सन् 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ। आज मधेश प्रदेश बाहेकका अन्य प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा 1-2 ठाउँमा ठूलो पानी परेको थियो। यसैबीच भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौली गंगा जलविद्युत परियोजनाको बाँध आज खोलिने भएकोले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले आग्रह गरेका छन्। एनएचपीसी लिमिटेड धौली गंगा पावर स्टेशन धारचुलाले सिल्ट सफाईका लागि आज बाँध खोल्ने जानकारी प्राप्त भएको र बाँध खोलेपछि नदीमा जलसतह बढ़ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको धारचुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताउनु भएको छ। आज बाँध खोलेपछि भोलि बेलुका 6 बजेसम्म सिल्ट सफाईको काम हुनेछ। यो अवधिमा महाकाली नदीमा जलस्तर बढ़ने हुँदा नटी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेका हुन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा जोखिमको कारण विदेशमा निर्मित नयाँ रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध मानवका रोबोटका साथै चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुने बीबीसीले जनाएको छ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। पछिल्लो समय चीन र अमेरिकामा कृत्रिम बुद्धिमत्ता अर्थात एआई विकासमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। अमेरिकी फेडरल कम्युनिकेशन कमिटी एफसीसीले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि प्रतिबन्ध लगाएको छ। यी उपकरणले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्ने एफसीसीले जनाएको छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारका अनुसार अमेरिकाका महत्वपूर्ण आपूर्ति श्रृंखलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्। चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवका रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्। साथै टेस्ला र बोस्टन डायनेमिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीभन्दा अघि नै चिनिया कम्पनीले आफ्ना रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेको बीबीसीले जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातारको तेस्रो हारसँगै लीग टूको शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भइसकेको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू। सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील। सर्वदलीय बैठक सिंहदरबारमा शुरू। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। बिरामीलाई शास्ति, दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिदै नयाँ चिनिया मानवकार रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपाल
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
9: डिस होम खुशीको कनेक्शन साली नदीको सिर
10: मणिचूडको काख
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
10: शान्ति र आनन्दको अनुभूति
9: भीडभाडबाट टाढा
10: शहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-2581 वेबसाइट झुले.com.np
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई अहिले श्रद्धांजलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा राखिएको छ। नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आज बिहान 8 बजेदेखि 11 बजेसम्म श्रद्धांजलिका लागि राखिएको हो। त्यसपछि श्रेष्ठलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। ललितपुरको जावलाखेलमा रहेको एलियस अस्पतालमा उपचारको क्रममा हिजो 83 वर्षको उमेरमा उहाँको निधन भएको हो। धुलीखेल अस्पतालले नेपालको पहिलो बहुआयामिक पेल्भिक फ्लोर सेन्टरको उद्घाटन गरेको छ। यस पेल्भिक फ्लोर सेन्टरले पेल्भिक फ्लोर विकारहरूको निदान उपचार र पुनर्स्थापनाका लागि नेपालको पहिलो बहुआयामिक केन्द्रका रूपमा काम गरिने अस्पतालले जनाएको छ। पेल्भिक फ्लोर विकारहरूले महिला र पुरूष दुवैमा पेल्भिक अंग प्रोल्याप्स पिसाब र दिशाको असमयम दीर्घकालीन पेल्भिक दुखाई र यौन दुर्बलता सहित विभिन्न अवस्थाहरू पहिचान र उपचारमा सहयोग पुग्ने धुलीखेल अस्पतालले जनाएको छ। पेल्भिक फ्लोर सेन्टरको स्थापनाले धुलीखेल अस्पतालको विशेष स्वास्थ्य सेवाहरू विस्तार गर्ने र महिला र पेल्भिक स्वास्थ्यमा पूरा नभएका आवश्यकताहरूलाई धुलीखेल अस्पतालले सेवा प्रदान दिँदै आएने जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डको टोखा नगरपालिका साथ ढुंगे धारामा सञ्चालनमा रहेको एउटा मम पसललाई कार्यवाही गरेको छ। स्थलगत अनुगमनको क्रममा पसलमा कैफियत फेला परेपछि विभागले मिठो झोल ममलाई 20,000 रूपियाँको जरिमाना गरेको हो। विभागले हिजो काठमाण्डका विभिन्न 11 फार्ममा अनुगमन गरेको थियो। यो क्रममा मेडीमार्ट फार्मलाई बिलबिजक तथा अन्य कागजात सहित 3 दिनभित्र उपस्थित हुन विभागले निर्देशन दिएको छ। यस्तै माछा पोखरीको न्यू दूध सागरलाई सरसफाईमा विशेष ध्यान दिन अधिकतम खुद्रा मूल्य तथा बिलबिजक राख्न निर्देशन दिएको छ। यस्तै विभागले अजित स्टोर किर्तिपुर र एभरेस्ट ग्यास उद्योगलाई भने ग्यासको सर्वसुलभ र समानुपातिक बिक्री वितरण गर्न निर्देशन दिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटी काठमाडौँले कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य सम्बन्धी विवरणको लागि मोबाइल एप शुरू गरेको छ। कृषि उपजहरूको दैनिक थोक मूल्यको विवरण एएमपीआईएस नेपाल एप्लिकेशन मार्फत प्रवाह हुने समितिले जनाएको छ। मोबाइल एप्लिकेशन कृषि वन तथा पर्यावरण मन्त्रालयको कृषि विभागको वेबसाइटमा राखिएको क्यूआर स्क्यान गरेर पनि प्रयोगमा ल्याउन सकिने भएको छ। यो एप्लिकेशनको प्रयोगबाट कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्यको न्यूनतम अधिकतम र औसत मूल्य बजार अनुसार मूल्यको तुलना कृषि उपजको मूल्य प्रवृत्ति र कृषि मौसम सल्लाह बुलेटिन सम्बन्धी विवरण समेतका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। यो मोबाइल एपले देशका विभिन्न 12 कृषि बजारमा कारोबार हुने कृषि उपजहरूको दैनिक थोक मूल्य सम्बन्धी विवरण दिनेछ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति, दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। हिजो निधन भएका कांग्रेस नेता गोपालमान श्रेष्ठको आज अन्त्येष्टि गरिँदै श्रद्धांजलिका लागि पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखियो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 33

0: बीमा को लाभ आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
4: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
0: यहीको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरुन्त सम्पर्क गर्नुहोला।
1: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफ युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
2: याद गर्नुहोला डाक्टर आउने मिति
3: यही साउन 23 गते शनिबार,
4: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0674 2227
4: 2027।
5: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9851189918।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
2: सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भवि

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो फाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको इटहरीमा सद्भाव र्याली निकालियो, सरकारलाई जिम्मेवार बन्न विपक्षीहरूको आग्रह, कोशी सरकारले बोलायो सर्वदलीय बैठक।
0: नेपालमा बाघको संख्या बढ़दा वृद्धि दर भने घट्यो, 4 वर्षमा 74 बाघ थपिए, सबैभन्दा बढ़ी चितवनमा।
1: चिकित्सकहरूको आन्दोलन जारी, आज पनि देशभर आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति।
0: जापानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 13 पुग्यो, उद्धार कार्य जारी, 2016 भूकम्पकै अंश भएको विज्ञहरूको भनाई।
1: र आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको इटहरीमा सद्भाव र्याली निकालिएको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि तनावलाई साम्य पार्दै सामाजिक एकता कायम गर्न आज बिहान नागरिक समाजको अगुवाईमा सामाजिक सद्भाव र्याली निकालिएको हो। र्यालीमा सहभागीहरूले दुवै समुदायलाई संयमता अपनाउन, अपवाहको पछि नलाग्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन्। हिजो दुवैमा पनि सद्भाव र्याली निकालिएको थियो। यता रासोपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा सद्भाव कायम गर्न संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको छ। बैठकपछि लामिछानेले घटनाको बारेमा सबै दलहरूले एउटा संयुक्त अपील गर्ने सहमति गरेको बताउनुभयो। राजनैतिक रूपमा मैदान फरक भए पनि यस्तो बेला एकै ठाउँमा उभिनु सकारात्मक भएको बताउनुभयो। सरकारलाई ध्यानाकर्षण गराउनका लागि दलहरूको मात्र बैठक बोलाइएको वहाँको भनाई छ। बैठक सकिएपछि पत्रकारहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ उपस्थित नभएको भन्दै प्रश्न गरेका थिए। सभापति लामिछानेले दुवैजना सरकारको पक्षबाट आफ्नो काम गरिरहेको बताउनुभयो। बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवागले सहभागी हुनुभएको थियो। विपक्षी दलहरूले भने यस्तो संकटको समयमा समेत प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताएका थिए। कंग्रेस सभापति गगन थापाले प्रधानमन्त्री अहिले पनि स्टाटसका भरमा चल्न खोजेको आरोप लगाउनुभयो। राप्रपा र एमाले लगायतका दलहरूले समेत संकटका बेला सरकारले नै सर्वदलीय बैठक बोलाएको भए राम्रो हुने सुझाएका थिए। यसैबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशमा सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सुनसरीमा भएको घटनाका विषयलाई लिएर छलफल गर्न उहाँले सर्वदलीय बैठक आह्वान गर्नुभयो। प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार बैठक दिउँसो 12:30 बजे केही बेरपछि शुरू हुनेछ। बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनैतिक दलका नेताहरू पनि सहभागी हुनेछन्।
1: नेपालमा बाघको संख्या वृद्धि भएर 429 पुगेको छ। विश्व बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो। 2082 सालको गणनामा बाघको संख्या 335 बढ़ेर 429 पुगेको हो। पछिल्लो 4 वर्षमा 74 बाघ थपिएको गणनाले देखाएको छ, जस अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा 145, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा 112, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्ला फाटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा 50, पर्सा राष्ट्रिय निकुञ्जमा 71 बाघ पुगेका छन्। यसपटकको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा 17, बाँके राष्ट्रिय निकुञ्जमा 26, पर्सा राष्ट्रिय निकुञ्जमा 30, शुक्ला फाटामा 14 वटा बाघ बढ़ेका छन्। तर बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या 13 घटेको देखिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अत्याधुनिक प्रविधि भएको क्यामेरा ट्यापिङ विधिबाट बाघ गणना गर्दै आएको छ। नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव बाघ द्वन्द, बास व्यवस्थापन लगायत विविध चुनौती समेत देखिएका छन्। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस, दाउरा, निहुरो टिप्न र गाई भैंसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन्। तत्कालको वातावरणीय क्षमताको हिसाबले नेपालमा बाघको संख्या धान्य क्षमता क्यारिङ क्यापेसिटी 400 हाराहारी रहेको छ।
0: नेपाल चिकित्सक संघले आज पनि आन्दोलन जारी राखेको छ। आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन्। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोड़का दोषीहरूलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै संघले देशभरका स्वास्थ्य सेवा ठप्प पारेको हो। हिजो सबै अस्पतालको सेवा बन्द गरिएकोमा आज सबै अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो। घटना भएको चार दिन बितिसक्दा समेत दोषीहरूलाई पक्राउ गरी कार्यवाही गर्नुपर्नेको साटो उल्टै न्याय माग्न गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको भन्दै संघले यसलाई अत्यन्त लज्जास्पद भनेको छ। आज काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शनमा सहभागी भएका छन्। यस्तै उपत्यका बाहिरका चिकित्सकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाइरहेका छन्। स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा हड़ताल हुँदा हिजो 3 लाख बढ़ी मानिस बिरामीहरू प्रभावित बनेका थिए। स्वास्थ्यकर्मीले न्याय माग्दा सर्वसाधारणहरू उपचारबाट समेत वञ्चित भएका छन्। आज पनि उपचार गर्न अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन्। यद्यपि सरकारी अस्पताल बन्द गरेर चिकित्सकहरू निजी अस्पताल पुगेको भन्दै केही ठाउँमा आलोचना पनि भएको छ।
1: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति 2083-87 कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्य सम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्माण निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा उल्लेख छ। सम्बन्धित निकायबाट प्राप्त सुझाव तथा रायलाई समेटेर कार्ययोजना अन्तिम रूप दिएको जनाइएको छ। कार्ययोजनाले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारको गतिविधिको कार्यान्वयनको लागि स्पष्ट मार्गचित्र तयार गर्नका साथै प्रत्येक गतिविधिको जिम्मेवार निकाय, कार्यान्वयन अवधि र अपेक्षित नतिजा निर्धारण गरेको छ।
0: वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा नेपाली कंग्रेसले 3 दिन शोक मनाउने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले 3 दिन शोक मनाउने निर्णय गरेको हो। नेता श्रेष्ठप्रति सम्मान प्रकट गर्दै कंग्रेसले शोक कार्यक्रमहरू सार्वजनिक गरेको छ। साउन 13, 14 र 15 गते 3 दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, साउन 14 गते बिहिबारका दिन सबै तहका कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको 13 दिनसम्म सबै तहका कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताउनुभयो। स्वर्गारोहणको 13 दिनमा श्रेष्ठको गृह जिल्ला स्याङ्जामा शोकसभा आयोजना गर्ने निर्णय पनि कंग्रेसले गरेको छ। श्रेष्ठको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति गरेको ठहर गरेको छ। यसैबीच श्रेष्ठको पार्थिव शरीर श्रद्धांजलिका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ। पार्टी सभापति गगन थापाले श्रेष्ठको शबमा पार्टीको झण्डा उडाउनु भएको छ। अरू नेताहरूले पनि श्रद्धांजलि दिइरहेका छन्। राष्ट्रपा सभापति रवि लामिछाने पनि श्रद्धांजलि सभामा सानेपा पुग्नु भएको छ। श्रेष्ठको आज अन्त्येष्टिको तयारी छ। 83 वर्षीय श्रेष्ठको उपचारका क्रममा हिजो निधन भएको थियो। विक्रम सम्वत 2004 असार 31 गते स्याङ्जामा जन्मिनु भएका श्रेष्ठ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुभएको थियो। उहाँ लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी हुनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार तत्कालीन कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति समेत बन्नुभएका श्रेष्ठ ऐतिहासिक 12 बुधे समझदारीका हस्ताक्षरकर्ता मध्येका एक हुनुहुन्थ्यो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार आज आषाढ शुक्ल पूर्णिमा गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइदिएछ। आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमाका रूपमा मनाउने गरिन्छ। गोको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हिन्दू धर्मशास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानिन्छ। गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं संघ संस्थाहरूले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। आज व्यास जयन्ती पनि मनाइदिन्छ। वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाका दिन वेद व्यास जन्मिएकोले पनि यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशन लगायतले कार्यक्रम आयोजना गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। जापानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 13 पुगेको छ। प्रधानमन्त्री सनाए ताकाइचीले भूकम्प प्रभावित क्षेत्रमा 13 जनाको शव फेला परेको पुष्टि गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्य आज पनि बिहानैदेखि निरन्तर पारिएको बताउनुभयो। समाचार संस्था एपीका अनुसार हिजो दक्षिण पश्चिमी टापु क्यूसुको कुमामोटो क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। धेरै मानिसहरू बेपत्ता छन्। अधिकारीहरूका अनुसार अहिलेसम्म लगभग 10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। 3,67,000 बढ़ी परिवारमा विद्युत आपूर्ति बन्द गरिएको छ। सो टापुमा अहिले पनि रेल सेवा बन्द भएको छ। भूगर्भ विज्ञहरूले सन् 2016का भूकम्पहरूकै अंशका रूपमा यसलाई अर्थाएका छन्। सन् 2016को अप्रेलमा दुई दिनको फरकमा 6.5 र 7.3 म्याग्नेच्यूडका दुईवटा शक्तिशाली भूकम्प गएका थिए, जसका कारण 270 जनाभन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। टोकियो विश्वविद्यालयको अर्थक्वेक रिसर्च इन्स्टिच्यूटका प्राध्यापक साकाई सिनाइचीले सहिजोको भूकम्प हिनागु फल्ट जोनको पहिलो नफुटेको बाँकी खण्डबाट उत्पन्न भएको बताउनुभयो। जापानको मौसम विज्ञान एजेन्सीले भने हिजोको भूकम्पलाई सन् 2016को घटनासँग जोड़ेको छैन।
1: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। खेल दिउँसो 4:45 शुरू हुनेछ। यसअघि तीनवटै खेलमा पराजित भएको नेपालले आज नेदरल्याण्डसँग चौथो खेल खेल्न लागेको हो। यसअघि पहिलो भेटमा नेदरल्याण्डसले नेपाललाई 6 विकेटले हराएको थियो। सोमबार आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग 3 रनले मात्र पराजित भएको थियो। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष चारमा पर्ने नेपालको झिनो सम्भावना कठिन मोडतिर धकेलिएको छ। 5 खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले 24 अंकसहित 6 स्थानमा छ। समान खेलमा नामिबिया 26 अंक जोड्दै 5 स्थानमा उक्लिएको छ। 3 खेल कम खेलेको ओमान 21 अंकसहित 4 स्थानमा छ। अंक तालिकाको शीर्ष चारमा अटाउने टोलीले सोझै अर्को वर्षको आईसीसी विश्वकप छनौट खेल्न पाउने सेटअप छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरीको इटहरीमा सद्भाव र्याली निकालियो। सरकारलाई जिम्मेवार बन्न विपक्षीहरूको आग्रह। कोशी सरकारले बोलाए सर्वदलीय बैठक।
0: नेपालमा बाघको संख्या बढ़दा वृद्धिदर भने घट्यो। 4 वर्षमा 74 बाघ थपिए, सबैभन्दा बढ़ी चितुवनमा।
1: चिकित्सकहरूको आन्दोलन जारी। आज पनि देशभर आकस्मिक बाहेकका सेवा बन्द। बिरामीलाई शास्ति।
0: जापानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 13 पुग्यो। उद्धार कार्य जारी। 2016को भूकम्पकै अंश भएको विज्ञहरूको भनाई।
1: र आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
6: AIO O.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Ke chara ho khas tya?
6: Ke chaina bhana na. Nun dekhi sun samma ka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
7: Wow, kaha chara yo?
6: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
5: All in one mart, helping make your life easier.
1: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
8: ए त्यसो भए जोगिन के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
9: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: 21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाई निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: मलाई लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ सानी, समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको मृत्यु, बाँकेमा सेफ्टी ट्याङ्कीमा निसासिएर तीन मजदूरको ज्यान गयो।
0: राष्ट्रपति पौडेल र राष्ट्रपा सभापति लामेछाने बीच भेटवार्ता, लामेछानेद्वारा सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई ब्रिफिङ।
1: सड़क डिभिजन भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा, 2,26,00,000 बीको दावी।
0: अमेरिकासँग मिलेर साउदी अरेबियाद्वारा इराकमा हवाई आक्रमण, 20 जनाको मृत्यु, 32 जना घाइते।
1: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्ड्स विरूद्ध नेपाल टस जितेर बोलिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।
0: समाचार अब विस्तारमा। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको मृत्यु भएको छ। महाराजगंज नगरपालिका 2 गैडहवा स्थित बहादुरगंज तौलीहवा हुलाकी सड़क खण्डमा ट्रकले दुईवटा साइकल र एक पैदल यात्रीलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो। आज बिहान नेपालगंजबाट विराटनगरतर्फ जाँदै गरेको NA5K-2364 ट्रकले साइकल र पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलीहवामा मृत्यु भएको हो। मृत्यु हुनेमा महाराजगंज नगरपालिका 2 गैडहवा बस्ने पैदल यात्री 12 वर्षीय आनन्द कश्यप तथा साइकल यात्रीहरू महाराजगंज नगरपालिका 3 गनौरिया निवासी करिब 45-46 वर्षीय विजय कुमार गुप्ता र महाराजगंज नगरपालिका 3 करिब 75 वर्षीय भल्लर कुर्मी रहेका छन्। दुर्घटनापछि ट्रक चालक मोरङको विराटनगर नगरपालिका 4 42 वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएको छ। यस्तै बाँकेको निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका 3 मजदूरको मृत्यु भएको छ। आज बिहान कोहलपुर नगरपालिका 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइएको सेफ्टी ट्याङ्कीभित्र उनीहरू फसेका थिए। प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनैजनालाई बाहिर निकालेको भए पनि उनीहरू मृत अवस्थामा फेला परेका हुन्। मृत्यु हुनेमा कोहलपुर नगरपालिका 3 करिब 42 वर्षीय कालु थारू, करिब 27 वर्षीय प्रकाश थारू र करिब 34 वर्षीय बिर्जा थारू रहेका छन्।
1: राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। आज राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो। भेटका क्रममा सभापति लामिछानेले मुलुकको समसामयिक राजनैतिक अवस्थाका साथै सुनसरीमा हालै घटेको घटनाका विषयमा राष्ट्रपतिलाई अवगत गराउनु भएको छ। सुनसरीको घटनापछि परिस्थितिलाई शान्तिपूर्ण बनाउन राजनैतिक दलहरूबीच भएको छलफलबारे पनि लामिछानेले राष्ट्रपतिलाई जानकारी गराउनुभयो। यही विषयलाई लिएर आयोजना गरिएको सर्वदलीय बैठकमा भएको छलफल, दलहरूको साझा धारणा र सामाजिक सद्भाव कायम राख्न चालिएका कदमबारे लामिछानेले राष्ट्रपतिलाई अवगत गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनापछि गठित छानबिन समिति घटनास्थल पुगेर सोधपूछ गर्न थालेको छ। आइतबार राति 2 समूह बीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु भएपछि त्यहाँ अवस्था तनावग्रस्त बनेको छ। गोली लागेर अन्य केही मानिस घाइते समेत भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आज बिहान घटनास्थल पुगेको समितिले त्यहाँको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा प्रत्यक्षदर्शी तथा सरकारवालासँग सोधपूछ गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। समितिका सदस्यहरूले आइतबार भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका 30 वर्षीय ओमप्रकाश मेहतोको परिवारलाई पनि भेटेको छ। छानबिन समितिका तर्फबाट सबैबाट आएका कुरा सुनेर सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने तयारी भएको छ।
1: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज इन्जिनियर चौधरी र उनकी पत्नी अर्पणा कुमारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अर्पणालाई भने सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। शैलेन्द्र विरूद्ध 2,26,13,123 रूपियाँ बिगो माग दावी गरिएको छ। दुवैजनाको नाममा रहेको सम्पत्ति जफत गर्न समेत अख्तियारको माग छ। इन्जिनियर चौधरीले सरकारी सेवा शुरू गरेपछिको सम्पत्ति छानबिन गर्दा उक्त रकम गैर कानूनी रूपमा आर्जन गरेको पाइएको अख्तियारको दावी छ।
0: नेपाली कंग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले साउन 13 देखि 15 गतेसम्म पार्टीका केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकले साउन 14 गतेदेखि देशभरका पार्टी कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको 13 दिनसम्म केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ। यस्तै निधनको 13 दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालीगण्डकी स्थित रान्दी घाटमा अस्तु विसर्जन गर्ने र त्यसपछि जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय पनि कंग्रेसले गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वर्जन
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। वीरगंज स्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक संघको अगुवाईमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले कार्यस्थलमा सुरक्षित वातावरणको सुनिश्चितता गर्न तथा नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपीट गर्ने व्यक्तिलाई कानूनी कार्यवाही गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति पनि उनीहरूले विरोध जनाएका छन्। अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। हिजोदेखि देशभरका अस्पतालमा पनि आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ।
0: कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले एएमपीआईएस नेपाल मोबाइल एप सञ्चालनमा लिइएको छ। यस एप मार्फत देशभरका 12 वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाट हेर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत रहेको कृषि उपजको बजार सुनिश्चित गर्ने राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने कार्यक्रम कार्यान्वयनका लागि एएमपीआईएस नेपाल एप ल्याइएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधि मार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधि मैत्री बनाउने सरकारको लक्ष्य अनुसार एप सञ्चालनमा ल्याइएको बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँग मिलेर साउदी अरेबियाले इराकका सात प्रान्तमा हवाई आक्रमण गरेको छ। अमेरिका र साउदीले गरेको संयुक्त हवाई आक्रमणमा कम्तीमा 20 इराकी लडाकू मारिएका छन् भने 32 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनास्थलमा क्षतिको मूल्यांकन भइरहेको र मृतक र घाइतेको संख्या बढ़न सक्ने इराकी अधिकारीहरूले बताएका छन्। यसैबीच केही दिन यताको तुलनात्मक शान्तिपछि इरानले जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जोर्डनको सेनाले भने आज बिहान प्रहार गरिएका 5 क्षेप्यास्त्र खसालेको दावी गरेको छ। युद्धसँगै बढ़दो तनावबीच हुर्मुज जलमार्गको आवत जावत व्यवस्थापनबारे पनि विवाद चर्किएको छ। इरानले ओमानले अघि सारेको जलमार्ग विभाजनको प्रस्ताव अस्वीकार गर्दै जलमार्गको आगमन मार्गमा पूर्ण नियन्त्रण र प्रस्थान मार्गमा आंशिक नियन्त्रण हुनुपर्ने माग राखेको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई क्रिकेट अन्तर्गत त्रिकोणात्मक सीरिजमा अहिले नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्याण्डस विरूद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। युट्रेस्ट शहरस्थित स्पोर्ट पार्क मार्स चालकर वेल्ड मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ति दिएका हुन्। आजको खेलमा नेपालले दुई खेलाड़ी परिवर्तन गरेको छ। सन्दीप लामिछाने र सोमपाल कामीलाई टोलीमा समावेश गरिएको छैन भने हेमन्त धामी र ललित राजवंशीले टोलीमा स्थान बनाएका छन्। ताजा अवस्थामा नेदरल्याण्डसले 6 ओभरको खेल चलिरहँदा 1 विकेट गुमाएर 17 रन बनाएर खेलिरहेको छ। जारी सीरिजमा नेपाल पहिलो जीतको खोजीमा छ। नेदरल्याण्डस र नामिबिया संघको सीरिज खेल्न पुगेको नेपाल लगातार लज्जास्पद प्रदर्शन गर्दै तीनै खेलमा पराजित भएको छ। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष चारमा पर्ने नेपालको झिनो सम्भावना कठिन बन्दै गएको छ। 5 खेल बाँकी रहेको अवस्थामा नेपाल 24 अंक सहित तालिकाको 6 स्थानमा छ। दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 मृत्यु, बाँकेमा सेफ्टी ट्याङ्कीमा निसासिएर 3 मजदूरको ज्यान गयो।
0: राष्ट्रपति पौडेल र राष्ट्रपा सभापति लामेछाने बीच भेटवार्ता, लामेछानेद्वारा सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई ब्रिफिङ।
1: सड़क डिभिजन भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा, 2,26,00,000 बिगो दावी।
0: अमेरिकासँग मिलेर साउदी अरेबियाद्वारा इराकमा हवाई आक्रमण, 20 मृत्यु, 32 घाइते।
1: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्डस विरूद्ध नेपाल टस जितेर बोलिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

देखाउने माया भगाउने माया कुन चाहिँ पट्याउनु धनी सुख रातले

कैयौं दिनसम्मको हामी बीचको मौतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आसमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ भन्ने लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

Hey.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: तिलक।
1: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
2: अहिले साँझको ठीक छ बजे

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सुनसरी घटनापछि छानबिनदेखि राहत र राजनैतिक सक्रियता तीव्र सम्बन्धी खबरबाट, सुनसरीको देवानगंज घटनापछि यतिखेर सरकार प्रदेश सरकार र राजनैतिक दलहरूको गतिविधि तीव्र बनिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गठन गरेको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली आज घटनास्थल पुगेर स्थलगत अनुसन्धान शुरू गरेको छ भने स्थानीय प्रशासन, सुरक्षा निकाय, सरकारवाला र प्रत्यक्षदर्शीसँग छलफल गर्दै घटनाको वास्तविकता, जिम्मेवारी र प्रमाण संकलन भइरहेको छ। टोलीले निष्पक्ष प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवारलाई जनै 2,00,000 रूपियाँ, घाइते तथा आगजनीबाट प्रभावित परिवारलाई जनै 50,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा र संवादलाई प्राथमिकता दिँदै आठ बुँदे निर्णय समेत गरेको छ। यता संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनैतिक दलहरूले समस्याको समाधान संवाद र सहमतिबाट मात्रै सम्भव हुने भन्दै संयमता अप्नाउन सबै पक्षसँग अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव भएको भन्दै सबै पक्षलाई संयमताका लागि आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरिरहेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले संकटका बेला प्रधानमन्त्री र सरकार सक्रिय नदेखिएको भन्दै प्रश्न उठाउनु भएको छ भने राष्ट्रपा सभापति रवि लामिछानेले अहिले आरोप प्रत्यारोप भन्दा शान्ति र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सर्वदलीय बैठकपछि सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पछिल्लो राजनैतिक अवस्था र सुनसरी घटनाबारे जानकारी गराउनु भएको छ।
7: सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ। देवानगंज गाउँपालिका तीन कप्तान गंज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो। सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले आफ्नो तर्फबाट गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताउनुभयो। उहाँका अनुसार आज अहिलेसम्म सुनसरी क्षेत्र शान्त रहेको छ। कर्फ्यू आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएर फिल्डमा खटिएको हो। आज हवाई गस्ती पनि गरेसँगै पैदल र हवाई दुवै मार्फत सेनाले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेको उहाँले बताउनुभयो। प्रहरीले पनि ड्रोन मार्फत कप्तानगंजको वस्तुस्थिति बुझ्ने काम गरेको छ। यस्तै साउन 10 गते मध्यरातीदेखि अशान्त बनेको सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंज घटनाको विषयलाई लिएर सुरक्षा निकायले साझा धारणा बनाएका छन्। कप्तानगंज घटनाको बाछिटा नजिकैका छिमेकी जिल्लाहरू हुँदै पश्चिम तराईसम्म पुग्ने जोखिम देखिएपछि यसबारे सुरक्षा निकायले विश्लेषण गर्दै साझा धारणा बनाएका हुन्। सुरक्षा निकायले निकालेको आफ्नो विश्लेषण, हुन सक्ने सम्भावित घटना र त्यसलाई न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने रणनीतिबारे गृहमन्त्रीलाई ब्रिफिङ गराएका छन्। कप्तानगंज घटनाको असर नजिकैको मोरङ, सप्तरी, सिरा, धनुषा लगायतका जिल्लाहरूमा फाट्टाफुट्टा देखा पर्न थालेपछि हिजो साँझ गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख गृहमन्त्री सुदन गुरूङ, गृह सचिव राजकुमार श्रेष्ठ लगायत बीच छलफल भएको थियो। छलफलमा सहभागी एक अधिकारीका अनुसार अघिल्लो दिन अर्थात सोमबारको बैठकमा अलि आक्रामक देखिएका गृहमन्त्री गुरूङ भने हिजो अलि नम्र देखिनु भएको थियो। छलफलमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका प्रतिनिधि लगायतको उपस्थिति थियो, जहाँ सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुनसरी घटनालाई अब सुरक्षा चुकको विषयमा मात्रै केन्द्रित गरेर सुरक्षाकर्मी मात्रै बढ़ाएर समाधान हुन नसक्ने निष्कर्ष गृहमन्त्री सुदन गुरूङलाई सुनाएका थिए।
6: वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनबीच सरकार र नेपाल चिकित्सक संघ बीचको वार्ता निर्णायक चरणमा पुगेको बताइएको छ। आन्दोलनका कारण देशभर आकस्मिक भएका अधिकांश स्वास्थ्य सेवा प्रभावित भइरहेको यो अवस्थामा स्वास्थ्य मन्त्रालयमा अहिले उच्चस्तरीय छलफल जारी छ। नेपाल चिकित्सक संघका महासचिव डाक्टर विश्व दवाड़ीका अनुसार चिकित्सक संघले अघि सारेका अधिकांश माग सम्बोधनको चरणमा पुगेका छन् भने बाँकी विषयमा स्वास्थ्य, गृह र कानून मन्त्रालयका प्रतिनिधिबीच संयुक्त छलफल भइरहेको छ। उहाँका अनुसार चिकित्सकमाथि आक्रमणमा संलग्न मुख्य आरोपितलाई पक्राउ गरिसकिएको छ। घटनाका क्रममा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी अधिकारी एसपीको पनि सोरुवा भइसकेको छ। अब सरकारसँगको छलफल मुख्य रूपमा स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मी सुरक्षा ऐन संशोधन र स्वास्थ्य सेवा सम्बन्धी विवाद हेर्ने उपभोक्ता अदालतको अधिकार क्षेत्र सम्बन्धी विषयमा केन्द्रित भएको छ। स्वास्थ्य मन्त्रालयमा भइरहेको छलफलमा स्वास्थ्य मन्त्री, गृह र कानून मन्त्रालय प्रतिनिधि र संघका पदाधिकारी सहभागी छन्।
7: संघीय संसदको संसदीय सुन्वाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरू प्रसाद वाग्ली तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समिति समक्ष उहाँले आफ्नो भावी कार्ययोजना, प्राथमिकता र अवधारणा प्रस्तुत गर्दै सांसदले उठाएका प्रश्नहरूको जवाब दिएपछि नियुक्तिका लागि बाटो खुलेको हो। संसदीय सुन्वाई समितिले बैठकमा प्रस्तुत कार्ययोजना भने संशोधन गरेर परिमार्जन सहित पेश गर्न निर्देशन दिएको छ। सुनवाईका क्रममा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन प्रणालीलाई थप विश्वसनीय, प्रविधि मैत्री बनाउने, निर्वाचनमा प्रविधिको उच्चतम प्रयोग गर्ने तथा मनी मसल, मीडिया र मेसिनरीको दुरूपयोग नियन्त्रण गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अब आउने प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्न सम्भव भए पनि निर्वाचन कानून संशोधन हुन आवश्यक रहेको बताउनुभयो। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 16 वर्ष उमेर पुगेका नागरिकलाई मतदान गर्ने अधिकार दिनुपर्ने प्रस्ताव अघि सारेको छ। संसदीय सुनवाई समितिमा रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले युवाको राजनैतिक सहभागिता बढ़ाउन यस्तो व्यवस्था आवश्यक रहेको धारणा राख्दै निर्वाचन प्रणाली सुधारसँगै मतदान उमेर सम्बन्धी व्यवस्थामा पनि पुनर्विचार गर्नुपर्ने बताउनु भएको थियो।
6: प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्यालबीच आज भेटवार्ता भएको छ। सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो। विभिन्न राजनैतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको छ। सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि आज भेटवार्ता गर्नुभयो। यसअघि सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनसँग छुट्टा छुट्टी भेटवार्ता गर्नुभएको थियो। सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनैतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गर्नुभएको थियो।
7: नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले 3 दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार साउन 13 देखि 15 गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको छ। 14 गते सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको 13 दिनसम्म केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको छ। 13 दिनमा गृह जिल्ला स्याङ्जाको कालीगण्डकी रामदी घाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने समेत निर्णय कांग्रेसले गरेको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय सानेपामा राखिएको थियो। सभापति गगन कुमार थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा उडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। हिजो निधन हुनुभएका 83 वर्षीय नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि भएको छ। रासोपाका सभापति रवि लामिछाने पनि कांग्रेस कार्यालय पुगेर पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
6: चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 लागि 6,55,25,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित 5,79,21,00,000 रूपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रूपियाँ बराबरको रहेको छ। बैठकले गत आर्थिक वर्ष 82-83 असार मशान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 79,85,96,267 रूपियाँ र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ रूपियाँ गरी कुल 1,34,34,96,96,267 रूपियाँ मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 रूपियाँ खर्च गर्ने निर्णय गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै मुख्य रजिस्ट्रारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुलाई प्रत्यक्ष प्रसारण नगर्नु भनी अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले मुद्दाका कुनै पनि पक्ष वा उनीहरूका कानून व्यवसायहरूले गोपनीयता कायम गरियोस् र प्रत्यक्ष प्रसारण नगरियोस् भनी अनुरोध गरेका विषयहरूको मुद्दाको सुनवाई समेत प्रत्यक्ष प्रसारण हुने छैन। त्यसबाहेक अदालत वा इजलासले प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहरएका विषय वा मुद्दाको सुनवाई पनि प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतले आफ्नो प्रशासनलाई अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले प्रत्यक्ष प्रसारण गरिएका भिडियो क्लिपहरू समेत तोडमोड र दिग्भ्रमित हुने गरी प्रसारण नगर्न भनेको छ। केही दिन अघि मात्रै विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको थुन्छेक बहसको प्रत्यक्ष प्रसारण गरेको थियो अनि ती भिडियो तोडमोड र दिग्भ्रमित हुने गरी क्लिप प्रसारण गरेको भए सम्बन्धित निकायबाट रोक्न सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पणा कुमारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शैलेन्द्र विरूद्ध 2,26,13,133 रूपियाँ 36 पैसाको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले शैलेन्द्रकी श्रीमतीका नाममा खरिद गरिएका तथा कायम गरिएका सम्पत्तिहरू जफत गर्न भनेको छ। चौधरीले सार्वजनिक सेवामा रहँदा पदको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले दावी गरेको छ। उहाँले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झूठा विवरण समेत पेश गरेको आरोप आयोगले लगाएको छ।
1: हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्राप्त गरेको गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा हुण्डी कारोबारमा संलग्न रहेको देखिएपछि धादिङका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरिएको हो। सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता अनुपम शमशेर जबराका अनुसार रिजालले अन्य व्यक्तिहरूसँगको मिलोमतोमा व्यक्तिगत ब्याङ्क खाता प्रयोग गरी 1,89,65,39,454 बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई रिजाललाई 2083 साल साउन 12 गते काठमाडौँको नागार्जुन नगरपालिका स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ पर्नेमा धादिङको साबिक सत्यदेवी आठ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका आठ बस्ने 49 वर्षीय राजेन्द्र प्रसाद रिजाल छन्।
2: नेपालमा बाघको संख्या वृद्धि भएर 429 पुगेको छ। 2082 सालको गणनामा बाघको संख्या 335 बढ़ेर 429 भएको हो। बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको छ। यसअघि 2078 गरिएको गणनामा देशभर बाघको संख्या 355 थियो। पछिल्लो 4 वर्षमा 74 बाघ थपिएको गणनाले देखाएको छ, जस अन्तर्गत चितौन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा 145, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा 112, बाँके राष्ट्रिय निकुञ्जमा 51, सुक्लाफाटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा 50, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा 71 बाघ पुगेका छन्। यसअघि 2078 गरिएको गणनामा सबैभन्दा धेरै चितौन राष्ट्रिय निकुञ्जमा 128, बर्दिया राष्ट्रिय निकुञ्जमा 125, पर्सामा 41, सुक्ला फाटामा 36 र बाँकेमा 25 बाघ थिए। यसपटकको गणनामा चितौन राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा 17, बाँके राष्ट्रिय निकुञ्जमा 26, पर्सा राष्ट्रिय निकुञ्जमा 30, सुक्लाफाटामा 14 बाघ बढ़ेका छन्, तर बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या 13 घटेको देखिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको घटनाले यतिखेर देशभरि तरंग ल्याइरहेको छ र आज यसै बेला मन्त्री परिषद बैठक पनि बस्यो। यो बैठक अघि प्रमुख राजनैतिक दलहरूको आज सर्वदलीय बैठकले शान्ति र सद्भाव फैलाउन आह्वान गरेको थियो। यो घटनामा प्रधानमन्त्री बालेन शाहले मंगलबार राति फेसबुक स्टाटसबाट केही सम्बोधन गर्नुभएको थियो, तर मन्त्री परिषदको सिंगो बैठकबाट आज उक्त घटनाबारे केही पनि निर्णय भएको छैन र सरकारले केही बाहिर ल्याएको छैन। सधैँ जसो मन्त्री परिषदको बैठकका नियमित निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले आज पनि सार्वजनिक गर्नुभयो, तर यो घटनाबारे उहाँले केही पनि बोल्नु भएको छैन र संचारकर्मीले प्रश्न गर्दा पनि उहाँ तर्किएर हिँड्नु भएको छ। उहाँका सहयोगीले आज अन्य कार्यक्रम पनि भएकाले यति नै गरौं भन्दै संचारकर्मीलाई टार्न खोजेका थिए। यद्यपि सरकारले उक्त घटनाको छानबिनका लागि टोली पठाइसकेको छ, उक्त टोलीले काम थालिसकेको छ, तर मृतक र घाइते परिवार लगायतले उक्त घटनाको विषयमा विभिन्न माग गरिरहेका छन्। क्षतिपूर्तिदेखि सहित घोषणासम्मका माग उनीहरूका छन्, तर सरकारले यो विषयमा आज केही पनि निर्णय नगरेर मन्त्री परिषद बैठक आज चुपचाप देखिएको हो।
2: अघिल्लो दिन 4.64 अंकले घटेको शेयर बजार आज 7.79 अंकले घटेको छ। शेयर बजार ओह्रालो यात्रामा छ। यो कमीसँगै बजारको परिसूचक नेप्से 2688 अंकमा झरेको छ। आजसहित लगातार तेस्रो दिन बजार घटेको हो। कारोबार का क्रममा 12:40 नेप्से दिनभरको अधिकतम अंक 2706 अंकसम्म पुगेको थियो, तर त्यसपछिको ओह्रालो गति अन्तिम समयसम्म कायम रह्यो। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 4.42 अर्ब कारोबार भएकोमा आज 4.02 अर्ब मात्र भएको छ।
1: अब विदेशका खबर। परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई दुर्लभ रूपमा पछि हट्न बाध्य बनाएको छ। विश्लेषकहरूले भने यसलाई एक दशकभन्दा बढ़ी समयदेखि निर्माण गरिएको मोदीको अटल राजनैतिक छविमाथिको सबैभन्दा ठूलो चुनौतीका रूपमा व्याख्या गरेका छन्। गत साता कक्रोच जनता पार्टीका नामक अनलाइन अभियानबाट शुरू भएको आन्दोलन नयाँ दिल्लीबाट देशका विभिन्न शहरमा फैलिएको थियो। बढ़दो दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा पनि दिए। सरकारले आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारी विरूद्ध मुद्दा नचलाउने लगायतका केही माग सम्बोधन गर्न सहमति पनि जनाएको छ। विश्लेषकहरूका अनुसार सन् 2014 प्रधानमन्त्री बने यता सार्वजनिक दबावका कारण सरकारलाई यसरी पछि हट्नु परेको घटना विरलै देखिएको हो। आगामी वर्ष हुने महत्वपूर्ण राज्य निर्वाचन अघि आएको यो घटनाले प्रधानमन्त्री नरेन्द्र मोदीको राजनैतिक प्रभावमा प्रश्न उठाएको उनीहरूको ठम्माइ छ।
2: इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीच व्हाइट हाउसमा भेटवार्ता भइरहेका बेला भएको यस घटनाले तनाव अझै चुल्याएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकले आज जारी गरेको विज्ञप्तीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले अमेरिकी फौजमाथि अचानक आक्रमण गर्ने उद्देश्यले धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार सबै मिसाइलहरू बीचमै अवरोध इन्टरसेप्ट गरिएको छ। अहिले अमेरिकी सेना उच्च सतर्क अवस्थामा रहेको छ। जोर्डनको सरकारी समाचार एजेन्सीका अनुसार उसको आकाशमा कम्तीमा 5 मिसाइल रोकिएको थियो। आईआरजीसीले भने जोर्डन स्थित अमेरिकी सैन्य अड्डा र सेन्ट्रल कमाण्ड केन्द्रलाई लक्षित गरी धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जनाएको छ। आईआरजीसीले विज्ञप्तीमा अमेरिकाले इरान विरूद्धका गतिविधि जारी राखेसम्म प्रतिरोध पनि जारी रहने चेतावनी दिएको छ।
1: अब खेलकुद। आईसीसी विश्वकप लीग टू अन्तर्गतको जारी श्रृंखलाको अन्तिम खेलमा अहिले नेदरल्याण्ड्स र नेपाल बीच खेल जारी छ। आजको खेलमा नेपालका लागि प्लेइङ 11मा 2 परिवर्तन गरिएको थियो। नन्दन यादव प्रतियोगिताको दौरानमा घाइते भएपछि 16 खेलाड़ीको रूपमा रहेका हेमन्त धामीले आज सोमपाल कामीको स्थानमा खेले भने सन्दीप लामिछानेलाई पनि आज बेन्चमा राख्दै रोहितले ललितराज वंशीलाई टीममा मौका दिएका छन्। यो समाचार तयार पार्दासम्म अहिले नेदरल्याण्ड्सले 48 ओभरको खेल सकिदासम्म 212 रन बनाएको छ र 8 विकेटको क्षति भएको छ। सन्दीप लामिछानेलाई आज बेन्चमा राखेको भन्दै आज राखेको र रोहितले ललित राजवंशीलाई टीममा मौका दिएका छन्। यसअघिका खेलमा नेपालले लगातार हार बेहोरिरहेको छ।
2: फिफा विश्वकप र क्लब विश्वकप जस्ता आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा अर्थात शेयर बेच्ने योजना बनाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका 211 सदस्य राष्ट्रहरूलाई दिइने विकास बजेट 3 गुणाले बढ़ाउने यो कदम चाल्न लागेका हुन्। फिफाले फिफा फरवर्ड इन्टरप्राइजेज एफएफई नामको नयाँ कम्पनी बनाउनेछ। यसले फुटबलका सबै व्यापारिक कामहरू विज्ञापन स्पोन्सरशिप आदि हेर्नेछ। फिफाले यो कम्पनीको 21% हिस्सा निजी लगानीकर्ताहरूलाई 4.2 अर्ब डलरमा बेच्ने लक्ष्य राखेको छ। बाँकी बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा रहनेछ। यो बिक्रीबाट आएको पैसा सिधै फिफाका सदस्य राष्ट्रहरूलाई बाँडिनेछ। हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्कालै थप 2 करोड़ डलरसम्म पाउन सक्नेछन्। यो योजनाको चौतर्फी विरोध पनि भइरहेको छ। युरोपेली फुटबलको सर्वोच्च निकायले यूईएफएले भनेको छ फुटबलको आत्मा र यसको व्यवस्थापन बेच्ने चीज होइन, फिफा यसको मालिक होइन, संरक्षक मात्र हो।
1: सन् 2018 19 वर्ष मुनिको विश्वकप फाइनलमा शतक प्रहार गरेर भारतलाई जिताएका चर्चित क्रिकेटर मनजोत कलारा अहिले श्रीलंकाको जेलमा छन्। श्रीलंकामा भइरहेको लंका प्रिमियर लीग 2026 म्याच फिक्सिङको प्रयास गरेको आरोपमा कोलम्बोको अदालतले उनको जमानत निवेदन अस्वीकार गरेको छ र मनजोत कलारा र अर्का भारतीय नागरिक युवराज पुष्पलाई यसै महिनाको शुरूमा श्रीलंका प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि जारी लीगका खेलहरूमा मिलमतो गर्न खेलाड़ीलाई प्रभाव पार्न खोजेको गम्भीर आरोप लागेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: सुनसरी घटनाबारे मन्त्री परिषद बेखबर, छानबिनदेखि राहत र राजनैतिक सक्रियता भने तीव्र। उच्च स्तरीय छानबिन टोलीले देवानगंजमा शुरू गरे स्थलगत अनुगमन, पीड़ितलाई प्रदेश सरकारको राहत घोषणा, सुनसरीमा सेनाको हवाई गस्ती।
1: निर्वाचन आयोगमा नयाँ नेतृत्वको बाटो खुल्यो, संसदीय सुनवाईबाट कार्की वाग्ले र सुब्बा अनुमोदित, निर्वाचन सुधारमा जोड़, राष्ट्रपतिद्वारा 16 वर्षमै मतदान अधिकारको प्रस्ताव।
2: सरकार र नेपाल चिकित्सक संघ बीचको वार्ता निर्णायक चरणमा, गोपालमान श्रेष्ठको शोकमा कांग्रेसले 3 दिन झण्डा आधा झुकाउने, भोलि सबै कार्यालय बन्द, पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ श्रेष्ठको अन्त्येष्टि।
1: भारतको युवा आन्दोलन एक दशक यताकै सबैभन्दा ठूलो राजनैतिक चुनौतीका रूपमा विश्लेषण, ट्रम्प नेतन्याहू भेटकै बीचमा इरानको ब्यालिस्टिक मिसाइल आक्रमण, अमेरिकी सैन्य अड्डा बन्यो निशाना।
2: र विश्वकप लीग 2 नेपाल र घरेलु टोली नेदरल्याण्ड बीच खेल जारी, विश्वकपको शेयर बेच्ने फिफाको तयारी, योजनाको चौतर्फी विरोध।
1: अवस्था नेपाली खबर अहिलेलाई यति नै, बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: ईरान को ब्यालिस्टिक मिसाइल आक्रमण अमेरिकी सैन्य अड्डा बन्यो निशाना
1: र विश्वकप लीग टू मा नेपाल घरेलु टोली नेदरल्यान्ड बीच खेल जारी विश्वकपको सेयर बेच्ने फिफाको तयारी योजना।

0: Radio UN Aryan 99.1.
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल दिन त हेलो भन्नुस् त
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता

भएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएछ भने म तिम्रै हुनेछु।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: राष्ट्रपतिको सचिवालयले जनाएको छ, सभापति लामी छानेले राष्ट्रपतिलाई समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग आज गर्नुभएको भेटमा अध्यक्ष दाहालले राजनैतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरू बाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा बाग्ले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। यसअघि संघीय संसदको सुनवाई समितिको बैठकमा उहाँहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो। समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा अनुमोदन हुनुभएका तीनैजनाको सुनवाईका क्रममा प्रस्तुत गरेको कार्य योजनालाई समितिमा भएको छलफल र सुनवाईको आधारमा सूचक समय र उपलब्धि सहितका विषय समेटेर अझै नतिजामुखी बनाएर ल्याउन आग्रह गरेको छ। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाईले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डाक्टर सुब्बाको नाम सिफारिश गरेको थियो। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्षका लागि 6,55,25,00,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले सरकारबाट विनियोजित 5,49,21,00,000 तथा आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो। यस्तै बैठकले गत आर्थिक वर्ष 2082/83 असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 79,85,296,267 र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ गरी कुल 1,34,85,96,000 मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 खर्च गर्ने निर्णय गरेको छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर देवेन्द्र बहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव वसन्त प्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम किमल सिन्हासँग एसिया पेसिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीका प्रमुख कार्यकारी अधिकृत सीईओ फिलोमेना गाना प्रगासमले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा संचार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा संचार सम्बन्धी कानूनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआईबीडीको 24 सम्मेलनका विषयमा छलफल भएको छ। यस अवसरमा एआईबीडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना गाना प्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी संचार माध्यमका रूपमा रहेको बताउनुभयो। नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बन्सरे डाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीयले भोग्नु परेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ। संचार मन्त्रालयमा आज आयोजित छलफलमा संचार मन्त्री तिमल सिन्हाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनवाई, सड़क पूर्वाधार सुधार तथा वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिनु भयो। बन्सरे डाँडामा काठमाण्डु महानगरपालिका बाहेक अन्य 20 स्थानीय तहबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको विषय छलफलमा उठाइएको थियो। सूचना तथा संचार मंत्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकम को सेवा पहुंच र गुणस्तर सुधार का लागि देखिएका समस्या तत्काल समाधान गर्न टेलिकम का सबै टावरमा विद्युत सेवा पुर्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा आज आयोजित अन्तर निकाय छलफलमा मन्त्री डाक्टर तिमल सिन्हाले टेलिकमले राख्ने टावरमा विद्युत पहुँच पुर्याउनका लागि टेलिकम नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्य समूह गठन गरी स्पष्ट कार्य योजना सहित अघि बढ्न निर्देशन दिनुभएको हो। मन्त्री डाक्टर तिमल सिन्हाले दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसंचार प्राधिकरणको ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफको रकम प्रभावकारी रूपमा परिचालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा अव्यवस्थित रूपमा झुण्डिएका तार व्यवस्थापनलाई प्राथमिकतामा राख्न समेत आग्रह गर्नुभयो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रदेश प्रमुख जोशीले नेपालको संविधान बमोजिम नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका शाहीलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नेकपाका 14 र नेकपा एमालेका 10 गरी कुल 24 सांसदको समर्थनमा हिजो शाहीले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको नहरबाट पानी प्रवाह भएपछि बाँकेका किसानहरूलाई खेती गर्न सहज भएको छ। पर्याप्त वर्षा नहुँदा अन्य ठाउँमा धान रोपाई प्रभावित भइरहेका बेला बाँकेमा भने सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहरको पानीले खेतमा हरियाली छाउनुका साथै किसानहरू समेत उत्साहित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: सिक्टा सिंचाई आयोजनाको मुख्य तथा शाखा नहर मार्फत पानी पुगेपछि कोहलपुर खजुरा जानकी बैजना डुडुवा र नरेनापुर गाउँपालिकाका केही ओडाका किसानहरूले धमाधम धान रोपिरहेका छन्। वर्षाको भर पर्नुपर्ने बाध्यता कम भएको भन्दै किसानहरूले यसलाई ठूलो राहतका रूपमा लिएका छन्। राप्तीसुनारी गाउँपालिकाकी कृषक चित्र विष्ट र अभिषेक थापाका अनुसार पर्याप्त वर्षा नभए पनि नहरको पानीका कारण समयमै रोपाई गर्न सम्भव भएको छ। उहाँहरूका अनुसार यसले खेतीलाई सहज बनाउनुको साथै वर्षामाथिको निर्भरता पनि उल्लेख्य रूपमा घटाएको छ।
5: आकाशे पानीको भर हुन्थ्यो, पहिलो हामीले ठुलो पानी लगाएपछि सबैलाई सजिलो भएछ। टाइममा धान लाउन पाछौँ, टाइममा मकै खान पाछौँ, उत्पादन पहिला भन्दा पनि धेरै भएछ, तीन बाली खान पाइएछ।
6: अहिले हामीलाई एकदम सजिलो भइरहेछ सिँचाइ गर्नको लागि। आकाशको पानीको भर पाउनु पर्दैन, नहरबाट आएको पानीलाई मोटर लगाएर खेतमा लगेर छार्ने।
4: सिक्का सिँचाई आयोजनाले बाँकीका करिब 43,000 हेक्टर खेती जमिनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। आयोजनाका अनुसार हालसम्म करिब 22,000 हेक्टर क्षेत्रमा मात्रै सिंचाई सुविधा पुगेको छ। निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि थप क्षेत्रका किसानले पनि सिंचाई सुविधा पाउने अपेक्षा गरिएको छ। आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार बाँकी संरचना निर्माण सम्पन्न भएसँगै सिंचाई सेवा थप प्रभावकारी र विस्तारित हुनेछ।
7: टोटल गर्नुपर्ने 43,675 हेक्टर हो, जसमध्ये अहिलेसम्म हामीहरूले झन्डै 22,000 हेक्टरमा सिँचाई सुविधा दिइरहेका छौँ र जसमा हामीले डुडुवाको शाखा सम्पन्न गरे पश्चात झन्डै 30,000-32,000 हेक्टर कम्प्लिट हुन्छ।
4: पर्याप्त वर्षा नभए पनि समयमा नहरमा पानी पुगेकाले किसानमा उत्साह थपिएको छ। सिँचाई सुविधा विस्तार भएसँगै यस वर्ष धान उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ। वर्षाको अनिश्चितता विशिष्ट सिँचाई आयोजनाको पानीले बाँकेका किसानहरूलाई राहत मात्र दिएको छैन, कृषि उत्पादन बढाउने भरोसा पनि जगाएको छ। राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न हुन सके बाँकेलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन तथा किसानको आय आर्जन बढाउन महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।
3: नेपाली कंग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभएको थियो। नेता श्रेष्ठप्रति श्रद्धांजलि व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुग्नु भएको थियो। वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा ललितपुरको जावलाखेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको थियो। कंग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान गर्ने क्रममा उहाँले पटक पटक गरी करिब 6 वर्ष जेल जीवन समेत बिताउनु भएको थियो। स्वर्गीय श्रेष्ठ विक्रम सम्बत 2048 2056 र 2064 स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले उप प्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण र वाणिज्य तथा शिक्षा मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हाल्नु भएको थियो। कपिल वस्तुको महाराजगंज नगरपालिका वडा नम्बर 2 गैडहावामा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको छ। बहादुरगंजबाट तौलीहवातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकल, पैदल यात्री र साइकल यात्रीलाई आज ठक्कर दिँदा 1 बालक सहित 3 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय 12 वर्षीय आनन्द कश्यप, महाराजगंज नगरपालिका 3 का 75 वर्षीय भल्लर कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जनाएको छ। बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका 3 का 41 वर्षीय कालु थारू, 26 वर्षका प्रकाश थारू र 34 वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायक परीक्षक प्रतीप सिंह राठौरले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याङ्की सफा गर्ने क्रममा निसासी र उनीहरूको मृत्यु भएको आशंका गरिएको छ। कोहलपुर नगरपालिका 3 शान्तिटोल स्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा खसेको अवस्थामा 3 जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। पछिल्लो गणना अनुसार नेपालमा बाघको संख्या 429 पुगेको छ। विश्व बाघ दिवसका अवसरमा आज कृषि वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सार्वजनिक गर्नुभएको 2082 को गणना अनुसार कुल बाघको संख्या मुलुकभर 429 पुगेको हो। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा 145, बर्दिया राष्ट्रिय निकुञ्जमा 112, पर्सा राष्ट्रिय निकुञ्जमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 50 बाघ रहेका छन्। नेपालमा प्राय 4 वर्षमा बाघ गणना गर्ने गरिन्छ। सन् 2022 को बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता सम्बन्धी दावी अस्वीकार गर्दै इरानले वार्ताको कुनै योजना नरहेको जनाएको छ। इरानी उपविदेश मन्त्री काजिम घरी बाबादीले तेहरानले आफ्नो शर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढ़ाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफै निर्धारण गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो। टेलिभिजन वार्तामा उहाँले ओमानको मध्यस्थतामा चरणबद्ध छलफल जारी रहे पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो। यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्ट कमले मध्य पूर्वका समुद्री व्यापार मार्गको सुरक्षाका लागि आफ्ना सैन्य गतिविधि जारी रहेको जनाएको छ। जापानको दक्षिण पश्चिमी क्युसु टापुको कुमुमोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन्। भूकम्पका कारण शपिङ मल, औद्योगिक प्रतिष्ठान, सड़क पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ। हजारौं घरमा विद्युत सेवा अवरूद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले जनाएका छन्। मंगलबारको शक्तिशाली भूकम्पपछि 100 भन्दा बढ़ी पराकम्प गएको जापानको मेट्रोलोजिकल एजेन्सीले जनाएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: अर्थमन्त्री डाक्टर स्वर्णिम मुआगेले दुःख भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयले शुरू गरेको बजेट कार्यान्वयनको छलफल श्रृंखलाको पहिलो सत्रमा सहभागी 3 दर्जनभन्दा बढ़ी उद्योगी व्यवसायीलाई अर्थमन्त्री मुआगेले सरकार व्यवसायको पक्षमा सहज वातावरण बनाउन तयार रहेको बताउनुभयो। सरकारले निजी क्षेत्रको फैलावटका लागि सबै खाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सृजना र देशमै केही हुन्छ भन्ने वातावरण सृजना गर्न आग्रह गर्नुभयो। बजेटमा निजी क्षेत्रलाई खुला भएर लगानी गरी अघि बढ़न यथेष्ट सुधारका प्रयास गरिएको भन्दै उहाँले उद्योगी व्यवसायीलाई थप केही नीतिगत अप्ठ्यारो फुकाउनुपर्ने भए स्पष्टसँग भन्न पनि आग्रह गर्नुभयो। छलफलमा उठेका अन्तशुल्क र भन्सार महसूल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग जोड़िएर आएका गुनासालाई संयन्त्र नै बनाएर समाधान गर्नेमा ढुक्क हुन अर्थमन्त्री वागेले निजी क्षेत्रलाई आग्रह गर्नुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव नारायण दवाड़ीले उद्योगी व्यवसायीका भूमिका समस्या सुन्न पाएको र यसलाई चरणबद्ध रूपमा एकीकृत समन्वय गरेर समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठसँग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तनाका आकिहिकोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा नेपालको ऊर्जा जलस्रोत र सिंचाई पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो। मन्त्री श्रेष्ठले अहिलेसम्म नेपालको ऊर्जा तथा सिंचाई क्षेत्रमा गरेको सहयोग तथा लगानीका लागि जाइकाका प्रतिनिधिलाई धन्यवाद दिनुभयो। मन्त्री श्रेष्ठले जाइकाको सहयोगमा निर्माण भएको कन्काई र चन्द्र नहर परियोजनाको पनि चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गर्नुभयो। मन्त्री श्रेष्ठले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा जाइकाले गरेको सहयोग र सहकार्यका लागि बधाई तथा धन्यवाद दिनुभएको थियो। भेटमा अध्यक्ष आकिहिकोले तनहुँ जल विद्युत परियोजनाको समस्या समाधान गरिदिन अनुरोध गर्नुभएको थियो। मन्त्री श्रेष्ठले तनहुँ हाइड्रोको समस्या समाधान गर्ने विश्वास दिलाउनु भएको थियो। पञ्चीमा देखिएको बर्ड फ्लू रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ़न थालेको छ। अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत अवस्थामा फर्किन शुरू गरेको हो। नेपाल लियर्स कुखुरा पालक ले बुधबारबाट अण्डाको समर्थन मूल्य बढ़ाएको छ। फार्महरूको दर रेटलाई आधार मानेर मूल्य बढ़ाइएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यस अघिको मूल्यमा प्रति क्रेट 30 रूपियाँ वृद्धि गरिएको छ। ठूलो अण्डा प्रति क्रेट 500 बाट 530 देखि सानो अण्डा प्रति क्रेट 7 क्रेटको 2900 बाट 3000 पुर्याइएको छ। अध्यक्ष पोखरेलले बर्ड फ्लू नियन्त्रणमा आएसँगै खपत बढ़ेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढ़ाइएको बताउनुभयो।
10: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत जारी खेलमा घरेलु टोली नेदरल्याण्डसले नेपाललाई जीतको लागि 226 रनको चुनौती प्रस्तुत गरेको छ। टस जितेर नेपालले पहिले नेदरल्याण्डसलाई ब्याटिङको लागि मैदानमा उतारेपछि नेदरल्याण्डसले पहिले ब्याटिङ गर्दा 50 ओभरमा 9 विकेट गुमाउँदै 225 रन बनायो। अहिले जबाफी ब्याटिङ गरिरहेको नेपालले 4.3 ओभरमा 1 विकेट गुमाउँदै जम्मा 11 रन मात्र बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल 0 रनमै आउट भए। अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन्। आसिफले 3 र भीम सार्कीले 6 रन बनाएर खेलिरहेका छन्। नुहा क्रोसले 70 तथा स्कट एडवार्ड्सले 57 रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेदरल्याण्डसले 226 रनको योगफल तयार पारेको हो। बलिङतर्फ नेपालका करण केसीले 4 तथा दिपेन्द्र सिंह एरीले 2 विकेट लिए। अब मौसम। आज राति कोशी प्रदेशको तराई भूभागको केही स्थान, मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.8, न्यूनतम 21.2, वर्षा 3.3 मिलिमिटर, काठमाडौँको अधिकतम 29.2, न्यूनतम 21, वर्षा 50.1 मिलिमिटर, पोखराको अधिकतम 33.5, न्यूनतम 23.9, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 24, वर्षा 18.7 मिलिमिटर, रदिपालको अधिकतम 35.2, न्यूनतम 25.4, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरीको दिवानगंज घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। रासोपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम राख्न दलहरूको आग्रह। विभिन्न 9 वटा विधेयक संघीय संसदमा पेश गर्न सरकारको स्वीकृति। कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु। बाँकेमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको ज्यान गयो। अमेरिकासँग वार्ताको तत्काल कुनै योजना नरहेको इरानद्वारा स्पष्ट। र आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा घरेलु टोली नेदरल्याण्डसद्वारा नेपाल सामु 226 रनको चुनौती प्रस्तुत। नेपाल अहिले जवाफी ब्याटिङ गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
12: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
13: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
14: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ।
11: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज। मेरा छोरा छोरीको

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पुरूष क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवार हो। अब खबर सन्तोषी रावलबाट।
2: सुनसरीमा जारी हिंसा रोक्न, सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनीतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। सन्तोष गन्धर्वको रिपोर्ट।
3: श्रीनगरभित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन। सत्ता र प्रतिपक्ष को तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। बसाईको उद्देश्य एउटै थियो, सुनसरी देवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने,
4: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले

0: यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
1: सुनसरीको दिवानगंजमा दुई समुदाय बीचको झडपमा प्रहरीले यो भीड नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भड्किएको थियो, जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मे हम्मे परेको छ। घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ्दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपील जारी गर्दै 9 राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समयमित सूचना सम्प्रेषण गर्न अपील गरेका छन्। कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड़ दिनुभयो।
0: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
1: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्नुभयो।
2: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
1: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भने भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्देलले समस्याको जड़ासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन। यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
1: नेपाल सबै समुदाय, वर्ग, धर्म र भाषाभाषीको साझा फुलबारी हो। यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
4: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको दिवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर, पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। दिवानगंज घटनापछि हरिनगर र दिवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच दिवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौं। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा हेड राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
4: प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद रायले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। बागले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्नेछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुराबका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत तीन दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउन माग गर्नुभयो। अकुराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त संतानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिल्सनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास, व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस, विज्ञापन वितरण प्रणालीको पुनर्संरचना, संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच पाँच बजे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सात दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। पाँच बजे सहमतिसँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै त्यसभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएनसँग बताउनुभयो।
6: अहिले हाम्रो चारमाथि जुन साङ्घातिक आक्रमण भयो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन एनले गर्दा चिकित्सक असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत अरू स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
4: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टच टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यसक्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोल्डिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि 1-1 विकेट लिनुभएको थियो।
7: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
8: बैतडीबाट 500 रुपियाँ टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
7: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्ट सँगै एक्लिदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
13: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
14: गर्भवती हुँदा के खाने?
13: स्तनपानको मात्रा कसरी पुर्याउने?
14: शिशुलाई कहिलेदेखि थप खाना दिने?
13: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
14: यसको जवाब अनुमानमा होइन,
13: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
14: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
13: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा, बन्द इजलासमा हुने सुनवाई, मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालती प्रसारणका लागि उपयुक्त नठहर्याएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री, समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चारबुद्धे घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक भएका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
16: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका 5 सिराडका सुरेन्द्र बहादुर पोन।
17: मेरो बिरामी चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी तीनजनालाई लिएर आएको छु मैले। अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। त्यो जानकारी चाहिँ हामीलाई भएन नि त, किनकि 81 अब 80 बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन, यहाँ चाहिँ अब यो सेवाको सुविधा छैन। यहाँ सोध्यो 12 टिकट गर्न बन्द छ, 12 बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूले त्यो भन्ने बेला इमर्जेन्सीमा जानुहोस् भन्यो भने, इमर्जेन्सीमा जानु भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन, त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ त्यो त हामीलाई थाहा छैन नि त।
16: ओपिडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरथन नगरपालिका एक मुसिया चौरका लोकराज भट्ट।
8: बैतडीबाट अब 500 रुपियाँ टिकट तिरेर आए, फेरि अब जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दाग म 1 अगाडि सुई लगाएर गएको हुँ, बेसी 1 बोलाउनु भएको थियो फेरि भेटेन। आज 10 अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छु सर, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
16: डोटीको दिपायल सिलगढी नगरपालिकाको कालागारकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन दुईजनाको 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। त्यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामीमाथि परेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या, घट्दै परिवारको साथ।
18: मेरो सानो छोरा 4 थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेछ। यसको सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या, अरूको हेर्दा पनि।
7: उमेरसँगै बढ्दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि। विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट, अब 3 लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: प्रतीय सेवा डिस्कोम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब ज्येष्ठ नागरिक एक्लिदै गरेको प्रसंग. तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ. राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सो भन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो. तर संख्या बढ़े जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ.
3: अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन नै, त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ. हजुरदेखि नै
4: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनु भयो. त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन. बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ. पोखरा घर भएका उहाँका दुई सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ.
3: म सिङ्गर भएको 28 वर्षको एज हुँदाखेरि भएको मेरो सानो छोरा, त्यो बेला 4 वर्षको थियो. अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ. यहाँ म एक्लै बस्नु परेको छ. यसको सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ. अरूको हेर्दा पनि आफ्नो नहुन्छ.
4: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत, उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो. उहाँ भन्नुहुन्छ, मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन. उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ.
5: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन. तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ. अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ. छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो, हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो. त्यो कुराको फरक चाहिँ छ.
4: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण, हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ. ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ. इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ. अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ. फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
6: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो. र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ.
7: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
6: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन. नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन. यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला.
4: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ. तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्. विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढ़ी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ, सम्मान र भावनात्मक सुरक्षा पनि हो. विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा,
8: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो. विभिन्न लान्छना लगाउनेले बिर्सिन्छेले गर्न सक्दिने, यो अल्छी छे खालको लान्छना लगाउने, उनीहरूलाई के खान मन लाग्छ त्यो रुचिसँग मतलब छैन. जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेका कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू, ज्येष्ठ नागरिकको नि मन छ भावना छ भन्ने कुराहरू चाहिँ बिर्सिने, एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्रै कुरा गर्ने, आफूहरूलाई मात्रै टाइम दिने, ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू. उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ तर मानसिक रूपमा भावनात्मक रूपमा अझै सक्रियता खोज्ने बेला रहेछ यो जस्तो यो उमेर भनेको होइन तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलि धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै साथ
4: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ़दै जाँदा मानसिक तनाव डिप्रेशन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
9: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
4: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
2: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म सँग छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकोराबको सरकारसँग 13 बुधे माग, चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुधे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल
10: 200। अहिले रातिको ठीक 8 बज्यो।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सुनसरी घटनाले सत्ता राजनीति तरंगित, प्रधानमन्त्रीको भूमिकामा रवि देखिँदा आलोचना, चार दिनपछि बालिङले सुने सुरक्षा निकायको ब्रिफिङ, छानबिन समितिमा दुईजना थपिए।
0: सरकारसँग पाँच बुधे सहमति भएपछि चिकित्सकको आन्दोलन स्थगित, डाक्टरको राजीनामा अलपत्र।
1: भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध 2,26,00,000 भ्रष्टाचार मुद्दा, प्रमुख निर्वाचन आयुक्तमा कार्की र दुई आयुक्तमा वागे र सुब्बाको नाम सर्वसम्मत।
0: भारतमा फेरि देशव्यापी आन्दोलन चर्काउने कक्रोच जनता पार्टीको धम्की, मृत्युदण्ड नै भोग्नु परे पनि स्वदेश फर्किने बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको भनाई।
1: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्ड्सद्वारा नेपाल समु 226 रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सुनसरी घटनालाई लिएर वर्तमान सरकारको चौतर्फी आलोचना भएको छ। सुनसरीको देवानगंजमा दुई समूह बीच भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएपछि त्यसको विरोधमा काठमाडौँसहित देशका विभिन्न ठाउँमा सरकार विरूद्ध प्रदर्शनहरू भएका छन्। सुरक्षाकर्मीले अनायासै गोली चलाएको भन्दै राजनैतिक दलदेखि सर्वसाधारणसम्मले उक्त घटनाको विरोध गरिरहेका छन्। तर प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै विपक्षी दलले ध्यानाकर्षण गराएका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज बिहान बोलाएको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री फेसबुकको स्टाटसमा मात्र देखिएको भन्दै जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
3: यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु हुने ठालु भएर बस्नुभयो, यो बेलामा रिच आउट गर्नु पर्दैन, यो बेलामा सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन र सबैको भएर सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन, गर्नुपर्छ भन्ने हामी ठान्छौँ र प्रधानमन्त्रीले गर्नुहोस् भन्ने हाम्रो चाहना, हाम्रो माग पनि छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्य तथ्य दलहरूलाई जानकारी गराउनु पर्नेमा त्यस्तो हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो।
3: यो बैठक चाहिँ प्रधानमन्त्रीले राख्नु भएको भए राम्रो हुन्थ्यो, प्रधानमन्त्रीले नराखेको भए पनि यो बैठकमा कमसेकम गृहमन्त्री उपस्थित भएर घटनाको बारेमा सत्य तथ्य दलहरूलाई जानकारी दिनुभएको भए राम्रो हुन्थ्यो भन्ने आफ्नो धारणा पनि राख्यो।
0: सर्वदलीय बैठकपछि रासपा सभापति लामिछानेले नै राष्ट्रपतिलाई भेटेर जानकारी गराउनु भएको थियो। प्रधानमन्त्रीको काम सत्तारूढ़ दलको सभापतिले गरेको भन्दै विपक्षी दलले आलोचना गरिरहेका छन्। प्रधानमन्त्रीको बचाउमा उत्रिँदै लामिछानेले भने पत्रकारलाई संवेदनशील बन्न सुझाउनु भएको छ।
3: यो बैठक राजनैतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमहरूलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने कुराहरूको विषयमा केन्द्रित बैठक भएको हुनाले यसै ढंगले यो बैठक अगाडि बढेको हो। त्यसमा प्रधानमन्त्रीले आफ्नो आफ्नो भावना, आफ्नो धारणा, प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई शुरूआत हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। पहिलो हाम्रो दायित्व विश्व व्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो। अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसारका साथीहरूले बुझ्नु पर्ने हुन्छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता वृद्धि गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो।
4: सुरक्षा निकायलाई भीड व्यवस्थापन गर्न सक्ने, दंगा व्यवस्थापन गर्न सक्ने, खासै मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्न सक्ने क्षमता निर्माण गर्ने कुरामा अध्ययन दिनु जरूरी छ भन्ने मलाई लाग्दछ।
1: सर्वदलीय बैठकको केही घण्टापछि मात्र प्रधानमन्त्री वारिन्द्र शाहले सुनसरी घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुधन गुरूङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिनुभएको हो। ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्नेमाथि कड़ा निगरानी राख्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मार्फतका दुवै सुरक्षा निकायले उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: सुनसरीमा भने आज चौथो दिन पनि सुरक्षा व्यवस्था कड़ा पारिएको छ। आज बिहानदेखि नेपाली सेनाले हवाई गस्ती गरेको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी गर्यो। प्रहरीले ड्रोन मार्फत कप्तानगंजको वस्तुस्थिति बुझ्ने काम गर्यो। प्रभावित क्षेत्रमा कर्फ्यू यथावत छ। गृह मन्त्रालयले भोलिपल्टै सहसचिव भूपेन्द्र थापाको समेत जगतमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समिति र जिल्ला सुरक्षा समितिले आज घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक ओम प्रकाश महतोको परिवारसँग मेहताको परिवारसँग भेट गरेको छ। समितिले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी र सरकारवालासँग सोधपूछ गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न समितिलाई एक साताको समय दिइएको छ। छानबिन समितिका संयोजक सचिव थापाले सबैबाट आएका कुरा समेटेर सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने जानकारी दिनुभएको छ। गृह मन्त्रालयले आजै सचिव स्तरीय निर्णय गर्दै सो समितिमा ब्यालेस्टिक र फोरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहन सिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरेको छ।
1: कोशी प्रदेश सरकारले सुनसरीको दिवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई 2 लाख रूपियाँ राहत दिने घोषणा गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज बोलाएको सर्वदलीय बैठकमा मृतक परिवारलाई राहत दिने विषयमा सहमति भएको हो। यसै गरी घर पसलका साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई 50,000 दरले राहत दिने प्रदेश सरकारको घोषणा छ। घटनापछि सो क्षेत्रमा शान्ति सुरक्षा तथा सामाजिक सद्भाव राख्न सर्वदलीय बैठकले 8 मुद्दे निर्णय गरेको छ। साम्प्रदायिक एकता र भाइचारा कायम राख्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने निर्णय बैठकले गरेको छ। जसअनुसार पालिका तहमा सर्वदलीय बैठकहरू आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। साथै स्थानीय प्रशासनको समन्वयमा सद्भाव यात्रा तथा सार्वजनिक अपील जस्ता कार्यक्रमहरू अघि बढ़ाइनेछ।
0: मन्त्री परिषद बैठकले भने सुनसरी घटनाको बारेमा केही बताएको छैन। आज बसेको मन्त्री परिषद बैठक सुनसरीमा सद्भाव बिथोलिएको तथा पर्सामा चिकित्सक कुटिएको र त्यसै कारण सरकारी चिकित्सकले सेवा बन्द गरेको घटनामा मौन देखिएको हो। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णयबारे जानकारी दिने क्रममा सुनसरी घटनाबारे के निर्णय गर्यो भन्ने प्रश्नमा सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले केही बताउन चाहनु भएन। मन्त्री परिषदले विभिन्न विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभएका प्रवक्ता पोखरेलले सुनसरी घटनाबारे पत्रकारले सोद्धा केही नभनेरै जानु भएको हो।
1: यद्यपि आजै सरकारसँग 5 बुँदे सहमति गरेर चिकित्सकको आन्दोलन रोकिएको छ। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारी बीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गरिएको हो। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड़ तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणका घटनामा कानूनी कार्यवाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तको आक्रमणबाट आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राम गम्भीर घाइते हुनु भएको छ। उक्त घटनालाई लिएर चिकित्सकहरूले सुरक्षा बढ़ेको भन्दै हिजो र आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै प्रदर्शन गरेका थिए। सेवा बन्द हुँदा ओपीडी, नियमित स्वास्थ्य परीक्षण तथा फलोअपका लागि अस्पताल पुगेका बिरामी प्रभावित भएका थिए। उक्त घटनालाई लिएर नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा समेत दिएका छन्। तर आजको सहमतिमा त्यही चिकित्सकको राजीनामा बारे केही उल्लेख गरिएको छैन।
0: नेपाल परिवेशमा दुई सातापछि भोलि प्रतिनिधि सभाको बैठक बस्दै लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
6: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज इन्जिनियर चौधरी र उनकी पत्नी अर्पणा कुमारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो अर्पणालाई भने सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ शैलेन्द्र विरूद्ध 2,26,13,123 रूपियाँ बिगो माग दावी गरिएको छ दुवैजनाको नाममा रहेको सम्पत्ति जफत गर्न समेत अख्तियारको माग छ इन्जिनियर चौधरीले सरकारी सेवा गरेपछिको सम्पत्ति छानबिन गर्दा उक्त रकम गैर कानूनी रूपमा आर्जन गरेको पाइएको अख्तियारको दावी छ
3: संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की आयुक्तहरूमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ सिंहदरबार स्थित आज बसेको समितिको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूद्वय वाग्ले र सुब्बाको नाम अनुमोदन गरेको सभापति बोध नारायण श्रेष्ठले जानकारी गराउनुभयो संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाईले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ संवैधानिक परिषदको गत असार 19 गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम सिफारिश गरेको थियो
4: प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भएको छ बैठकका लागि दुईवटा सम्भावित कार्यसूची मात्रै आज सार्वजनिक गरिएको छ दुई सातापछि बस्न लागेको संसद बैठकका लागि भोलि प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभाका सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने र अर्थमन्त्रीले एउटा विधेयक सम्भावित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची तय गरिएको छ बैठकको अघिल्लो दिन आज सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालिन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूसँग सम्वाद गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग पनि छलफल गर्नुभएको हो हिजो प्रमुख दलका सचेतकहरूसँग भेट्नुभएका सभामुख अर्यालले आज प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल गर्नुभएको हो सभामुख अर्यालले आजै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलसँग पनि छुट्टै छलफल गर्नुभएको छ
3: कंग्रेस नेता श्रेष्ठको निधनप्रति आज पार्टीले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ आज बिहान बसेको कंग्रेस केन्द्रीय समिति बैठकले आजदेखि पर्सिसम्म 3 दिन पार्टीका केन्द्रीय प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो बैठकले भोलि देशभरका पार्टी कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको 13 दिनसम्म केन्द्रीय प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ यस्तै निधनको 13 दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालीगण्डक स्थित रामदी घाटमा अस्तु विसर्जन गर्ने र त्यसपछि जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय पनि कंग्रेसले गरेको छ उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ
4: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको छ महाराजगंज नगरपालिका 2 गैडहवा स्थित बहादुरगंज तौलीहवा फुलाकी सड़क खण्डमा आज बिहान नेपालगंजबाट विराटनगरतर्फ जाँदै गरेको ट्रकले साइकल र पैदल यात्रीले ठक्कर दिएको थियो दुर्घटनामा गम्भीर घाइते भएका 3 जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलीहवामा मृत्यु भएको हो मृत्यु हुनेमा महाराजगंज नगरपालिका 2 गैडहवा बस्ने पैदल यात्री 12 वर्षीय आनन्द कश्यप तथा साइकल यात्रीहरू महाराजगंज नगरपालिका 3 गनौरिया निवासी करिब 45 वर्षीय विजय कुमार गुप्ता र महाराजगंज नगरपालिका 3 का करिब 75 वर्षीय भुल्लर कुर्मी रहेका छन् दुर्घटनापछि ट्रक चालक मोरङ विराटनगर महानगरपालिका 4 का 42 वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएको छ यस्तै बाँकीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फँसेका 3 मजदूरको मृत्यु भएको छ आज बिहान कोहलपुर नगरपालिका 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइदै गरेको सेफ्टी ट्याङ्कीभित्र उनीहरू फँसेका थिए प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनैजनालाई बाहिर निकालिएको भए पनि उनीहरू मृत अवस्थामा फेला परेका हुन्। मृत्यु हुनेमा कोहलपुर नगरपालिका तीनका करिब 42 वर्षीय कालु थारू, करिब 27 वर्षीय प्रकाश थारू र करिब 34 वर्षीय बिर्जा थारू रहेका छन्।
3: चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 83-84 लागि 6,55,25,98,000 रूपियाँ बराबरको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले नेपाल सरकारबाट विनियोजित 5,99,21,00,000 रूपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो। बैठकले गत आर्थिक वर्ष 82-83 असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 99,85,96,267 रूपियाँ र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ रूपियाँ गरी कुल 1,34,85,96,267 रूपियाँ मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 रूपियाँ खर्च गर्ने निर्णय गरेको छ। स्वीकृत बजेट मध्ये आन्तरिक स्रोतबाट चालूतर्फ 47,42,98,000 रूपियाँ र पुँजीगततर्फ 8,62,00,000 रूपियाँ विनियोजन गरिएको आयोगले जनाएको छ।
4: कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले एनपीआईएस नेपाल मोबाइल एप संचालनमा ल्याइएको छ। यस एप मार्फत देशभरका 12 संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाट हेर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत रहेको कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली संचालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने कार्यक्रम कार्यान्वयनका लागि एनपीआईएस नेपाल एप ल्याइएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधि मार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधि मैत्री बनाउने सरकारको लक्ष्य अनुसार एप संचालनमा ल्याइएको बताउनु भएको छ। कालीमाटी सहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी पूर्व, रूपन्देही, बाँके, सुर्खेत र कैलाली गरी 12 संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलका लागि उपलब्ध एनपीआईएस नेपाल एपबाट पनि सार्वजनिक गरिनेछ।
3: राहदानी विभागले विद्युतीय राहदानी पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब 1,500 वटा राहदानी उत्पादन र छपाई गर्न थालेको छ। विभागले पछिल्लो समय विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढ़ेको जनाएको छ। विभागले आज जारी गरेको प्रेस विज्ञप्तीमा नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली तथा राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको उल्लेख गरेको छ। विभागका अनुसार पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेख्य वृद्धि भएको छ। बढ़दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउने उद्देश्यले क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको विभागले जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ़ेको छ। केही दिन अघि भने राहदानी वितरण सुस्त हुँदा सेवाग्राही प्रभावित बनेका थिए। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: बाको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले शपथ लिनुभएको छ। आज प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता समेत रहनुभएका शाहीले शपथ खुवाउनु भएको हो। उहाँले प्रदेश प्रमुख जोशीले संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। शाही हिमालयको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
3: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम रहने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्न बहादुर खत्रीले कार्य सम्पादनलाई थप प्रभावकारी व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको बताउनुभयो। यसअघि लुम्बिनीमा 12 मन्त्रालय थिए।
4: नेप्से परिसूचक आज दिनभर जस्तो उतार चढ़ाव पूर्ण हुँदै अन्तिम समयमा सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक 7 अंकले घटेर 2688 बिन्दुमा कायम भएको छ। आज 4,02,93,90,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। त्यस्तै आज 78 कम्पनीको शेयर मूल्य बढ़दा 186 कम्पनीको शेयर मूल्य घट्यो भने 11 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
3: लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसंचारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न भन्नुभएको छ। आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठले आज घटनास्थल पुगेर आज निरीक्षण समेत गर्नुभयो। उहाँले यस्ता अवस्थितताले जुनसुकै बेला ठूलो दुर्घटना निम्ताउन सक्ने भएकाले समस्या समाधान गर्न प्राधिकरण दूरसंचार प्राधिकरण दूरसंचार सेवा प्रदायक इन्टरनेट सेवा प्रदायक लगायत काठमाडौँ महानगरपालिका र अन्य सम्बन्धित निकायलाई पनि भन्नुभएको हो। यस्तै संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले बन्सरी डाँडा फोहोर व्यवस्थापनमा देखिएका चुनौती र त्यहाँका स्थानीयले भोग्नु परेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ। संचार मन्त्रालयमा आज आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रूपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी हुनुहुन्थ्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। कक्रोस जनता पार्टी सीजेपीले फेरि देशव्यापी आन्दोलन चर्काउने धम्की दिएको छ। सीजेपीले प्रश्नपत्र चुहावट विरूद्ध आन्दोलनमा सहभागी विद्यार्थीमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिने आफ्नो वाचा पूरा नगरेको आरोप लगाउँदै भारत सरकारले फेरि देशव्यापी आन्दोलनको चेतावनी दिएको हो। सीजेपीका संस्थापक अभिजित दीपकले विद्यार्थीहरूमाथि हुने उत्पीड़न नरोकिए फेरि आन्दोलन थाल्ने बताउनुभयो। उहाँले आन्दोलनमा सहभागी विद्यार्थी विरूद्ध लगाइएका मुद्दाहरू फिर्ता नभए चाँडै सीजेपी सड़कमा उत्रिने चेतावनी दिनुभयो। भारतको सर्वोच्च अदालतले प्रश्नपत्र चुहावट विरूद्धको आन्दोलनसँग सम्बन्धित मुद्दाको सुनवाईका क्रममा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने विरूद्ध कुनै दण्डात्मक कार्यवाही नगर्न सरकारले निर्देशन दिएको बेला सीजेपीले यस्तो चेतावनी दिएको हो। अदालतले कुनै आपराधिक पृष्ठभूमि नभएका प्रदर्शनकारीलाई रिहा गर्न आदेश दिएको छ भने यसअघि दर्ता भएका एफआईआरको अनुसन्धान भने जारी राख्न अनुमति दिएको छ। सर्वोच्चको आदेशको गलत व्याख्या गरेर विद्यार्थी विरूद्धको कार्यवाहीलाई उचित ठहर्याउन सरकार लागि परेको सीजेपीले बताएको छ।
3: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भने मृत्युदण्ड नै भोग्नु परे पनि स्वदेश फर्कने बताउनु भएको छ। उहाँले आफ्नो ज्यान जोखिममा पर्न सक्ने पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्कने बताउनु भएको हो। भारतमा निर्वासनमा रहँदै आएकी हसिनाले आफूलाई बंगलादेश फर्कन जनताले निरन्तर आग्रह गरिरहेको बताउनुभयो। एएफपीसँग को ईमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षीय हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बावजुद मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने बताउनुभयो। उहाँले आफ्नो ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने र जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भए पनि त्यसका लागि आफू तयार रहेको बताउनुभयो। भारतमा गोप्य स्थानमा बसोबास गरिरहेकी हसिनाले आफूलाई स्वदेश फर्कन कुनै बाह्य दबाव नभएको उल्लेख गर्नुभयो।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक सीरिजको अन्तिम खेलमा नेदरल्याण्डसले नेपाल सामु जीतका लागि 226 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्डसले 9 विकेटको क्षतिमा 225 रन बनाएको हो। उसका लागि नोवा क्रोसले सर्वाधिक 70 रन बनाउँदा कप्तान स्कट एडवर्ड्सले 57 रनको योगदान गरे। लोगन भान विकले 27 रन थपे। नेपालका करण केसीले सर्वाधिक 4 विकेट लिए। दिपेन्द्र सिंह अहिले 2, हेमन्त धामी र ललित राजवंशीले 1-1 विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 18.2 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 67 रन बनाएर खेलिरहेको छ। जारी सीरिजमा नेपाल पहिलो जीतको खोजीमा छ। नेदरल्याण्डस र नामिबियासँगको सीरिज खेल्न पुगेको नेपाल लगातार लज्जास्पद प्रदर्शन गर्दै तीनै खेलमा पराजित भएको छ। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष 4 थपे। नेपालका करण केसीले सर्वाधिक 4 विकेट लिए। दिपेन्द्र सिंह अहिले 2, हेमन्त धामी र ललित राजवंशीले 1-1 विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 18

0: तालिकाको शीर्ष चारमा पर्ने नेपालको झिङ्गो सम्भावना कठिन बन्दै गएको छ। पाँच खेल बाँकी रहेको अवस्थामा नेपाल 24 अंकसहित छैटौं स्थानमा छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सुनसरी घटनाले सत्ता राजनीति तरंगित, प्रधानमन्त्रीको भूमिकामा रवि देखिँदा आलोचना, चार दिनपछि बालिनले सुने सुरक्षा निकायको ब्रिफिङ, छानबिन समितिमा दुईजना थपिए।
1: सरकारसँग पाँच बुधे सहमति भएसँगै चिकित्सकको आन्दोलन स्थगित, भोलिदेखि अस्पताल खुल्ने।
0: भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध 2,26,00,000 भ्रष्टाचार मुद्दा, प्रमुख निर्वाचन आयुक्तमा कार्की र दुई आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत।
1: भारतमा फेरि देशव्यापी आन्दोलन चर्काउने कक्रोच, जनता पार्टीको धम्की, मृत्युदण्ड नै भोग्नु परे पनि स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको भनाई।
0: र विश्वकप लीग टू क्रिकेटमा नेदरल्याण्डसद्वारा नेपालसम्म 226 रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

कार्यक्रमको सञ्चार हो धौलागिरीको टिभीमा स्वागत छ। अब सुन्नुहोस् समाचार। पछिल्लो समयमा वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका नेपाली युवाहरूको घरबार बिग्रदै गएको छ। सम्बन्ध विच्छेदका घटनाहरू पनि बढ्दै गइरहेका छन्।

हे देवराली माई, मैसँग जाउँ भनेको पोहोर त मानिनन् पारी गाउँकी मगनीले। यसपालि त मनाइदेऊ है, बटुलीबाट फर्किँदा भेली चलाउँछ नि तिमीलाई।

0: हजुर हजुर त्यो सँगै स्थगित भएको हो, सबै सेवाहरू सुचारू भएका छन्।
1: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ, आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
0: त्यो भनेको दुईटा कुरा छ, एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ, त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भयो, त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्यकर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्यकर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
1: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
0: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन, हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
1: स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेत बारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
2: अब यस मामिलामा हामी खुसी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ, अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
3: गर्नुपर्छ। तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
2: हो। सकेसम्म निस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको आनी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बस्ने, सामुदायिक वनमा जाँदा हामी कति कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
3: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन. नेपालमा चाहिँ कति छिर्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
2: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौ. त्यसमा सकारात्मक खालका कदमहरू जान्यौ भने थोरै एरियाले पनि धेरै भागहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ. यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै भागहरूलाई मात्रै एडजस्ट गर्न सक्छ. हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौ. त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौं भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ.
1: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय. मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ. उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमा मोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
4: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ. कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो. उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो. त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकायुचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्. उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्. उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्. इयोन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ. कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्.
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
6: अहिले रातिको ठिक 9 बज्यो.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले नेपाली सैनिक वार कलेजमा संचालित सीसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको साउन 5 गते समापन गर्नुभएको छ। सो दौरान उहाँले तालिममा समग्रमा प्रथम हुनुभएका महासेनानी श्री प्रशान्त भद्राचार्य र शोधपत्रतर्फ सर्वोत्कृष्ट हुनुभएका महासेनानी श्री प्रकाश थापालाई पुरस्कार प्रदान गर्नुभयो। 2082 साल चैत 15 गतेबाट संचालित उक्त तालिममा 35 जना महासेनानी दर्जाका शिक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिममा स्टेट क्राफ्ट, भू राजनीति तथा आर्थिक गतिशीलता, राजनैतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति र नेतृत्व तथा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरिँदै आएको छ। नेपाली सेनामा 2071 सालदेखि सञ्चालन हुँदै आएको उक्त तालिमबाट हालसम्म 410 जना अधिकृतहरू दीक्षित हुनुभएको छ। जबरजंगगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिर परिसरमा पुजारी घर र महाआरती सेट घर निर्माण गरेको छ। उक्त नवनिर्मित पुजारी घर र सेट घर उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जंगसाहले साउन 8 गते उद्घाटन गरी ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी गढ़ले मन्दिर परिसरमा पोखरी रंगरोगन, स्नान गृहको स्तरोन्नति, घण्टी स्ट्याण्ड निर्माण र जबर चौतारी समेत निर्माण गरेको थियो। सोक्रममा प्रधान सेनापतिबाट ठाकुरद्वारा मन्दिर परिसरमा अर्पण गरिएको 53 केजीको ढलोट घण्टीको समेत प्रीतनापतिले अनावरण गर्नुभएको थियो। उत्तर पश्चिम प्रीतनापति उपरथी श्री दिपेश जंगसाहले जबरजंगगढ़मा नवनिर्मित बास्केटबल कोर्ट तथा प्याराफिटको साउन 8 गते उद्घाटन गर्नुभएको छ। सोक्रममा उहाँले गढ़ अन्तर्गतका सुरक्षा पोस्ट लालमटिया र सुरक्षा पोस्ट अम्रेनीको वस्तुस्थिति तथा निकुञ्ज सुरक्षार्थ दैनिक रूपमा सञ्चालन गरिने अपरेशनल गतिविधिबारे जानकारी लिनुभयो। नम्बर 24 वाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले जुम्ला जिल्लामा तैनाथ देवी दत्त गढ़को साउन 7 गते निरीक्षण गर्नुभएको छ। सोक्रममा उहाँले गढ़को वस्तुस्थितिबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गरी गढ़ हाताभित्र वृक्षारोपण गर्नुभयो। पश्चिम एयरबेसले गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 स्थित बिही स्वास्थ्य चौकीमा उपचाररत 29 वर्षीय पेमा खाण्डो लामालाई साउन 8 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंह दलगढ़बाट खटिएको टोलीले साउन 4 गते घाँस दाउरा संकलन गर्न जाँदा हराएका कञ्चनपुर जिल्ला बेलडाड़ी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजु राणा छेत्रीलाई निकुञ्जको हल्दी फाटामा सकुशल फेला पारी आफन्तलाई बुझाएको छ। त्यस्तै सैनिक टोलीले च्याउ खोज्ने क्रममा हराएका भीमदत्त नगरपालिका 19 बाघफाटाका 14 जना महिलाहरूको समेत खोजी गरेको थियो। सुन्दरी जल स्थित नम्बर 1 विपद व्यवस्थापन गढ़बाट साउन 3 गते खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 1 बागमती खोलामा पौड़ी खेल्ने क्रममा डुबेका काठमाण्डौ महानगरपालिका 6 बौद्धका 12 वर्षीय उगैन गुरूङको उद्धार गरी उपचारको लागि नेपाल मेडिकल कलेज पुर्याएको छ। कोशी टप्पू वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ भीमकाली गुल्मबाट असार 32 गते खटिएको टोलीले सर्पले टोकेर घाइते भएकी सुनसरी जिल्ला कोशी गाउँपालिका 3 3 वर्षीय प्रीति महत्तोलाई प्राथमिक उपचार गरी इटहरी स्थित सर्पदंश उपचार केन्द्र पुर्याएको छ। अछाम जिल्लामा तैनाथ गोरखबक्स गढ़ले मंगलसेन नगरपालिका 6 स्थित मालिका मन्दिर जाने बाटो स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचना गणपति प्रमुख सेनानी श्री राजु महर्जनले मंगलसेन नगरपालिका र वड़ा नम्बर छ को कार्यालयलाई साउन 5 गते हस्तान्तरण गर्नुभयो। मंगलसेन नगरपालिका छ र पालेवन सामुदायिक वन समितिको आर्थिक सहयोग तथा निर्माण सामग्री व्यवस्थापनमा गढ़ले 625 मिटर लामो पदमार्गमा ढुंगा बिछ्याउनुका साथै 55 मिटर सिंढी ढलान गरेको हो। अरिदमन गढ़बाट खटिएको टोलीले झापा जिल्ला अर्जुनधारा नगरपालिका 5 स्थित पानीकल वेरिङ खोलामा असार 31 गते तटबन्ध निर्माण गरेको छ। टोलीले खोलाको बहावले बस्ती र 400 बिघा जमीनमा सिंचाई गरिने कुलोमा क्षति पुर्याउने जोखिम बढ़ेसँगै तटबन्ध निर्माण गरेको हो। भगवती दलगढ़बाट खटिएको टोलीले साउन 8 र 9 गते सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 6 र 9 स्थित श्रीलंका टप्पूमा तटबन्ध निर्माण गरेको छ।

0: 30 र 32 गते विभिन्न स्थानहरूमा विपद प्रतिकार्य अभ्यास गरेका छन्। सो क्रममा रणभीमगढले असार 32 गते खोटाङ जिल्ला रावाबेसी गाउँपालिका एक स्थित कुभिण्डे इलाकामा, दुर्गाबक्सगढले असार 32 गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका एकमा, भगवती प्रसादगढले असार 32 गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 5 स्थित थामे खोलामा, पशुपति प्रसादगढले असार 31 गते उदयपुर जिल्ला बेलका नगरपालिका 3 एबीसी टापु इलाकामा विपद प्रतिकार्य अभ्यास तथा नमूना प्रदर्शन गरेको हो। गुरूबक्स गुल्मले साउन 4 गतेदेखि 7 गतेसम्म विपद व्यवस्थापन रिफ्रेसर तालिम सञ्चालन गरेको छ। सो दौरान मनसूनको समयमा हुन सक्ने विपदका घटनाहरूमा मोटरबोट तथा इम्प्रोभाइज राफ्टहरूको प्रयोग गरी खोज तथा उद्धार गर्ने तरिकाबारे नमूना अभ्यास गरिएको थियो। डोटीको दिपायल स्थित नम्बर 5 वाहिनी अड्डाले साउन 5 गते वाहिनी अड्डा परिसरमा फोटो प्रदर्शनी सञ्चालन गरेको छ। नेपाली सेना सम्बन्धी जानकारी गराउने उद्देश्यले डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका स्थित पद्मोदय माध्यमिक विद्यालय र सुजङ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई प्रदर्शनी गरिएको हो। नयाँ श्रीनाथगढ़का अमलदार तेज घिमिरेले प्रसूति समस्यामा परि जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला भोजपुर नगरपालिका 3 की 27 वर्षीय धना श्रेष्ठलाई रक्तदान गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनुभएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री।
3: नेपालको इतिहास भनेको सैनिक वीर विरंगनाको साहस, त्याग र समर्पणको इतिहास हो। यो इतिहास निर्माणमा पुरूषको मात्रै नभएर महिलाहरूको पनि उत्तिकै योगदान छ। नालापानी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनी विरूद्ध लड्नेहरूमा नेपाली महिलाहरू पनि रहेको इतिहासमा उल्लेख छ। तत्कालीन अवस्थाको सैनिक संगठन र स्वरूप बारे यकिन विवरण प्राप्त गर्न नसकिए तापनि नालापानी युद्ध मोर्चामा नेपाली महिलाहरूको बलिदानले सैनिक सेवामा महिलाहरूको उपस्थितिलाई दर्शाउँदछ।
4: पछिल्लो समय नेपाली सेनामा महिला सैनिकहरूको संख्या बढ्दछ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म भन्ने विषयमा चर्चा गर्न उपस्थित भएका छौं। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
3: र म प्राविधिक सुबेदार शोभा विष्ट।
5: पोखरेल, म आर्मर मेकानिकको रूपमा कार्यरत छु। यो पेसामा आइसकेपछि मैले हासिल गरेको अनुभवहरू चाहिँ धेरै नै छन्। नेपाल आर्मीमा होइन हात हतियारहरू के छ, कस्तो छ, त्यसलाई कसरी मेन्टेनेन्स गरिँदो रहेछ, कस्तो हुन्छ, नेपाली सेनाको लडाईँको लागि महत्वपूर्ण भनेको नि वेपन हो, त्यो वेपनको चाहिँ अब मरामत मेन्टेनेन्स कसरी हुन्छ त्यो सबै गर्छु मैले।
6: पियुष कविता थापा, म घोडचढी पेसामा आबद्ध छु। सेनाको भाव बुझेर हामीले सवार गर्नुपर्ने भएकोले यो चुनौतीपूर्ण पनि छ।
7: प्राउ सम्झना कुमारी मगर, भेकल मेकानिक्स फिजिकली रूपमा अलिक हार्डै भएकोले अब होइन जेन्ट्स भन्दा चाहिँ लेडिजहरूको आन्तरिक क्षमता नि कम हुन्छ, तर पनि यो अब भेकल मेकानिक्स भनेपछि कहिले गाडीमाथि चढेर कहिले गाडीमुनि छिरेर काम गर्नुपर्ने हुन्छ। दिमाग र बल्ब सँगसँगै यसमा युज हुन्छ, कहिले गाडीमुनि छिर्दा अलिक समस्या हुन्छ, त्यो भएर चाहिँ अलिक जोखिमै छ।
4: नेपालको इतिहासमा महिलाहरूको सहभागिता र वीरता गर्व लायक छ। सन् 1814 1816 नालापानी युद्धमा तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीको आधुनिक फौज विरूद्ध महिलाहरूले प्रदर्शन गरेको साहस नै नेपाली इतिहासमा महिला योद्धाहरूको पहिलो लिखित अभिलेख हो।
8: बैरहरू घामवाला आमवालामा आई छाउनी बनाई बसिसकेका छन्। चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखारे गढवालको मुकाम श्रीनगर जान सक्छ।
9: कप्तान साहब, क्या कुरा गरे हौ हजुरले, हाम्रा खतम यही छन्। छाडी गए मन भुटभुटिएर बसिन सक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौ।
10: किन कुरा नबुझे कि हिट बरु आजै जाऊ बच्चाहरूलाई लिएर।
11: त जाने भए जा, म त जाने छुइनँ।

0: कप्तान साहब, हजुर पनि हामीलाई कर नगरी बक्सियोस्। मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाई सिक्नुपर्छ।
1: भैरीका डरले भाग्ने त्यस्ता लाठी होइनौ हामी।
0: खसम भन्ने हाम्रो लागि भूमि बराबर हुन्। भूमि छोडी भाग्ने छैनौ, बरु भैरीको दाँत गर्न तयार छौ।
2: हेर, मायाले मात्र युद्ध जितिँदैन, उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो, बुझिस?
3: आमा, म त जान्न, बरु बैरीलाई मेरो घोत्रोले हानेर ढाली नै दिन्छु।
4: ऐतिहासिक कथावस्तुमा आधारित नालापानी चलचित्रमा प्रस्तुत दृष्टान्त चाहिँ महिलाहरू पौराणिक कालदेखि नै युद्धमा सहभागी हुने गरेका थिए। आधुनिक सैनिक संगठनमा भने महिला सैनिकहरूको सहभागिता विक्रम सम्वत 2018 शुरू भएको पाइन्छ। पहिलो पटक नर्सिङ सेवाबाट 2018 सालमा प्राविधिक सहसेनानी स्वर्गीय श्री ज्ञानी शाह र 2023 सालमा दोस्रो महिला सैनिकका रूपमा प्राविधिक प्रमुख सेनानी स्वर्गीय श्री शशिकला राज भण्डारी र तेस्रो महिला सैनिकका रूपमा प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर नेपाली सेनामा प्रवेश गर्नुभएको अभिलेख छ।
5: पहिलो प्रयास भए पनि शुरूआतका उहाँहरूले सैनिक सेवामा रहेर पुर्याएको योगदानले नै थप महिला सैनिकले प्रेरणा र अवसरहरू प्राप्त गरेका थिए। अन्नपूर्ण कुवर यस्तै उदाहरण हुनुहुन्छ, जो पहिलो महिला प्यारा जम्परको रूपमा समेत परिचित हुनुहुन्छ। प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर अवकाश प्राप्त।
6: नेपालको हिसाबले त 3 महिनाको थियो मेरो बच्चा, मान्छेले सुतेली भन्छ त्यस्तो मान्छेलाई, त्यसरी मलाई कुनै महसुस भएन, मलाई राम्रै लाग्छ। मैले त अरू पनि इभेन्ट गर्न पाए, हिमाल चढ्न पाएको भए त्यो बेला म हिमाल पनि चढ्थे जस्तो लाग्छ कि मलाई। म काफी इन्थुसियाजम मान्छे हो, के गर्छु के गर्नुपर्ने भने कुनै महिला पनि कुनै पुरुष भन्दा कम छैन। वाइ नट टु युज द्याट क्यापेसिटी, आफ्नो चाहिँ नि देशको लागि आफ्नो लागि जे पनि गर्न सकिन्छ, महिलाले जे पनि गर्न सक्छ। हिमाल चढिराखेका छन् कति हाम्रो महिलाहरू, याङ साम्पाङहरू, यिनीहरू सबै केटीहरू कति हिमाल चढे, देशको लागि आफ्नो लागि जे पनि गर्न सक्छ। कुनै पनि महिला कोही रोगी मान्छे भन्दा कम आफूलाई नठानोस्। यदि हामीले बायोलोजिकली हेर्ने हो भने पनि वी आर मोर स्ट्रङ्गर देन मेन, र उसले आफूलाई चाहिँ सधैँ म आइएम मोर स्ट्रङ्गर, आइएम भेरी स्ट्रङ भन्ने सोच्नु पर्यो।
4: प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवरको साहसले सैनिक सेवामा महिलाहरूको लागि नयाँ मानक स्थापित गरिदियो। परिणाम स्वरूप शुरूमा प्राविधिक सेवामा मात्र सीमित महिलाहरूका लागि सेनाभित्र अवसरका अन्य ढोका समेत खुल्न थाले।
5: यसै क्रममा विक्रम सम्वत 2060 साधारण सेवातर्फ पनि महिलाहरूलाई भर्ना लिन थालियो। यस क्रममा उनीहरूले पुरूष सरह कठिन सैनिक तालिम गर्नुका साथै पुरूष सरह नै समान अवसर पाउन थाले। यसले सेवा प्रवेश गरिसकेकाहरूका लागि मात्रै होइन, सेवा प्रवेश गर्न चाहनेहरूका लागि पनि उत्प्रेरणा प्रदान गरेको छ। नेपाली सेनामा विद्यावारिधि गर्ने पहिलो महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री नर्मदा थापा।
7: समान अवसर र कार्य वातावरण दिँदै पक्कै पनि आत्मसम्मान र कार्यशैलीमा कार्य कौशलतामा पक्कै पनि त्यसले असर त पार्छ नै होइन। अब हामीले जागिर खाँदाखेरि त्यति बेला फिमेलहरू एकदमै कम थियो, अलिकति त प्रोफेसनल्ली चाहिँ टेक्निकलपट्टि र अनि प्याराफोल्डरहरू थियो। प्रोफेसनल्ली चाहिँ डिस्क्रिमिनेसन हुन्थेन एज अ पोलिसी लेभलमा, संस्थागत अवसर हुन्छ जस्तो पोलिसी नियम कानूनहरू विषयमा होइन, अर्को व्यक्तिगत हुन्छ, अर्को चाहिँ सामाजिक हुन्छ। त्यसमा चाहिँ संस्थागत रूपमा चाहिँ हामीलाई कहिले पनि त्यो डिस्क्रिमिनेसन फिल भएन, किनभने एउटै नियम लाग्थ्यो, रेगुलेसन नियमहरू सबै एउटै थियो। राम्रो काम गर्ने प्रोत्साहन पाउँथ्यो, नराम्रो काम गर्ने त्यही अनुसारको हुन्थ्यो। मेल र फिमेलमा कुनै पनि त्यसको थिएन, संस्थागत रूपमा डिस्क्रिमिनेसन कहिले पनि भएन। त्यसमा त अझै फिमेलहरूलाई उनीहरूले अलिकति कम छ भनेर सपोर्टै गर्थे त्यति बेला।
4: महिला सहभागिताको सुनिश्चितता समग्र संस्थाको क्षमता र दक्षताको विषय समेत हो। सोही तथ्य अनुरूप नेपाली सेनामा विक्रम सम्वत 2022 प्याराफोल्डर, 2026 डाक्टर र 2055 कानूनी सेवामा महिला सैनिकहरू प्रवेश गर्न थाले। विक्रम सम्वत 2060 सैनिक सेवाका विभिन्न पदहरूमा महिला सैनिकहरू भर्ना गर्न थालिएकोमा 2061 सालबाट अधिकृत क्याडेटमा समेत महिला सहभागिता हुन थाल्यो।
5: हाल नेपाली सेनामा करिब 10% महिला सैनिकहरू सेवारत छन्। पछिल्लो समय नेपाली सेनामा महिलाहरूको आकर्षण समेत उस्तै बढ्दछ। यसलाई थप सुनिश्चित गर्न भर्ना छनौट निर्देशनालय समेत प्रयासरत छ। भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी श्री निरज भण्डारी।
8: नेपाली सेनामा महिला भर्नाको लागि सैनिक सेवा नियमावली 2069 को नियम 5 मा रहेको समावेशी तर्फको